0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सब एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। दशैं नजिकैसँगै काठमाडौँ उपत्यकामा खसी बोकाको माग बढ़न थालेको छ। चाडपर्वलाई लक्षित गर्दै उपत्यका बाहिरका जिल्लाबाट खसी बोका भित्रिने क्रम जारी रहे पनि बाढ़ी पहिरो र राजमार्गको अवरोधले ढुवानीमा कठिनाई थपेको छ।
3: दशैं तिहार छठ लगायतका चाडपर्वका समयमा हुन सक्ने कृत्रिम अभाव, ठगी र अस्वाभाविक मूल्य वृद्धि रोक्न सरकारले बजार अनुगमन तीव्र बनाएको छ। उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउने र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउने उद्देश्यले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढ़ाएको छ।
2: पछिल्लो 14 महिनाको अवधिमा कोशी प्रदेशभर 1,016 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। आर्थिक वर्ष 2082-83 सँगै चालू आर्थिक वर्षको साउन तथा भदौ महिनामा कोशी प्रदेशका जिल्ला मध्ये सबैभन्दा बढ़ी सुनसरीमा 231 जनामा डेंगी संक्रमण भएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ।
3: बन्दीपुर केबल कार एण्ड टूरिज्म लिमिटेडको ब्राण्ड बन्दीपुर हिहले दशैं तिहारको पर्वको विदाको अवसर पारेर बन्दीपुर फेस्ट आयोजना गर्ने घोषणा गरेको छ। तनहुँको डुम्रे स्थित बन्दीपुर केबल कारको लोअर स्टेशनमा सञ्चालन हुने यस महोत्सवमा मौलिक स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि तथा पारिवारिक मनोरञ्जनका विभिन्न आकर्षणहरू समावेश गरिएका छन्।
2: रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित 1,050 जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ। प्रभावित नागरिकका लागि अस्थायी आवास निर्माण तथा पुनर्स्थापनाको काम अघि बढ़ाइएको र होल्डिङ सेन्टरमा रहेका नागरिकलाई पहिलो प्राथमिकतामा राखिएको मन्त्रालयले स्पष्ट पारेको छ।
3: सरकारले पूर्वाधार विकासका लागि लगानी बढ़ाउन 1 खर्ब रूपियाँ अधिकृत पूँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। संघीय शासन प्रणाली अनुसार पूर्वाधार विकास सम्बन्धी कानूनी व्यवस्था परिमार्जन, वैकल्पिक वित्तीय स्रोत परिचालन तथा शहरी पूर्वाधारमा दीर्घकालीन लगानी विस्तार गर्ने उद्देश्यले सरकारले कोष बनाउन लागेको हो।
2: नेपाल दूरसंचार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही 50,000 रूपियाँ जरिवाना गरेको छ। प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएको निष्कर्ष निकाल्दै दूरसंचार ऐन 2053 दफा 47(1) बमोजिम कार्यवाही गरेको हो।
3: अब शेयर बजार। मंगलबार शेयर बजार सामान्य अंकले बढ़ेको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से बन्द हुँदा 4.12 अंकले बढ़ेर बन्द भएको। मंगलबार नेप्से 0.15% बढ़ेर 2,599.93 बिन्दुमा पुगेको छ। मंगलबार नेप्से बढ़दा 4,73 करोड़ रूपियाँ बराबरको 1,35,00,000 किता शेयर कारोबार भएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डेशो खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रूसले इरानलाई कुनै सहयोग गरे जस्तो आफूलाई नलागेको बताएका छन्। उनले सोमबार राति सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत इरानलाई सघाउँदा चीन र रूसले धेरै गुमाउनु पर्ने दावी गरे। उनीहरूले सहयोग गरे पनि त्यो एकदमै न्यून तहमा हुनुपर्छ, तर मलाई लाग्छ उनीहरूले पटक्कै गरेका छैनन्। गत फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेका थिए।
3: अब खेल खबर। ब्याटिङ सँगै बलिङमा पनि उत्कृष्ट साथ पाउँदा नेपाली ओमानमा जारी आईसीसी विश्वकप लिग टूको श्रृंखलामा लगातार दोस्रो जित रचेको छ। यसअघि नै लिग टूको शीर्ष चार होडबाट बाहिरिसकेको नेपालले मंगलबार घरेलु टोली ओमानमाथि 113 रनको रबाफिलो जित रचेको हो। नेपालको जितमा करण केसीले अलराउण्डर प्रदर्शन गरे र म्यान अफ दि म्याच पनि भए। आक्रामक ब्याटिङ र प्रभावशाली बलिङ मार्फत करणले उत्कृष्ट फिनिशर र अलराउण्डरका रूपमा आफूलाई प्रमाणित गरेका छन।
2: अब विचार विश्लेषणको पालो। आस्था र उल्लासको अनुपम उत्सव शीर्षकमा कृष्ण भूषालको विचार हिमालय टाइम्समा छापिएको छ। नवरात्रीको शक्ति साधनादेखि विजय दशमीको विजयोल्लास र कुजाग्रत पूर्णिमाको शरद सौन्दर्यसम्म फैलिएको दशैं आस्था र उल्लासको अनुपम संगम हो। यो पर्वले केवल देवी देवताको विजय स्मरण गराउँदैन, बरू हरेक मानिसभित्र विद्यमान लोभ मोह अहंकार र अन्याय जस्ता आसुरी प्रवृत्तिमाथि विवेक सद्भाव करूणा र सत्यको विजय हुनुपर्ने शाश्वत सन्देश पनि दिन्छ। दशैं नेपाली समाजको जीवन्त सांस्कृतिक धरोहर पारिवारिक पुनर्मिलनको उत्सवको प्रतीक पनि बनेको छ।
3: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
5: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
6: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
5: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
7: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
8: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
5: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
7: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
5: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बार्गनका एक बैरिया कपिल वस्तु।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
4: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
9: यति बेला बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी कृष्ण शर्मासँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 28 गते बुधबार, सन् 2026 अक्टोबर 14 तारीक असोज शुक्ल पक्षको चतुर्थी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दशैंका लागि बाहिरिने यात्रु बढे, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क असहज, आरूघाटमा अस्थायी बेलीब्रिज बन्दै।
0: महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासपाले अनुसन्धान थाल्यो, सुरक्षा संयन्त्र मौन, अडियो एआईबाट तयार गरिएको सुनारको दावी।
1: हिम पहिरोले गेग्राहन सोहोरेर खोला थुन्दा बूढी गण्डकीमा बाढ़ी आएको प्रतिवेदन, बढ़दो तापक्रम र कमजोर चट्टानका कारण उच्च हिमाली क्षेत्रमा बाढ़ीको जोखिम बढ़्दो।
4: बरफहरू पौलिँदै जाँदाखेरि सपोर्टमा चाहिँ लुज भएर लोड थाम्न सक्ने क्यापासिटी भएन, त्यो कारणले गर्दाखेरि हाम्रा हिमालहरू एकदम अस्थिर भएका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्न जरुरी हुन्छ।
0: जर्मनी र बेलायतका विदेश मन्त्रीद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउन माग, झण्डै 1600 रूसी व्यक्ति तथा संस्था ईयूको प्रतिबन्ध सूचीमा।
1: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार दोस्रो जीत, ओमान 113 रनले पराजित।

चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: काया कैरनमा अब खबरको सिलसिला। दशैं नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट घर जानेहरूको संख्या बढ़दो छ। घटस्थापना यता नयाँ बसपार, कलंकी, बल्खु, कोटेश्वर र चाबहिलमा बाहिरिने यात्रुको चाप बढ़ी छ। यसले केही दिन यता उपत्यकामा ट्राफिक जाम पनि बढ़ाएको छ। सबैभन्दा धेरै ट्राफिक जाम कलंकी नागढुंगा खण्डमा हुने गरेको छ। यो खण्ड भएर पूर्व पश्चिमका लागि रात्रि बस चढ़ेर जाने यात्रु बढ़ी हुन्छन्। तत्काल सड़कको समस्या नरहेको र बस पार्कबाट यात्रु बाहिरिरहेको, गोंगोबुमा रहेको नयाँ बस पार्क सञ्चालन गरिरहेको लोत्से बहुद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले बताउनु भएको छ। बस पार्कबाट मात्रै गएको 17 गतेदेखि अस्ति 26 गतेसम्म माइक्रो र बसमा गरी 2,39,777 यात्रु बाहिरिसकेका छन्। अहिले नागढुंगाबाटै धेरै गाड़ी बाहिरिरहेको मल्लले बताउनु भएको छ। अहिले कतै पनि सड़कको समस्या नरहेको र बाढ़ीले समस्या पुर्याएका खण्डमा पनि मरमत कार्य गरेर गाड़ी सञ्चालनमा ल्याइसकेको सड़क विभागका महानिर्देशक विजय जैशीले बताउनु भएको छ। तर यातायात व्यवसाय राष्ट्रिय महासंघले भने सड़कमा देखिएको सकसका कारण यात्रुलाई गन्तव्यमा पुर्याउन समस्या भइरहेको गुनासो गरेको छ। अहिले बढ़ी सवारी चाँप नागढुंगा मुगलिन कान्ति राजमार्ग, बीपी राजमार्ग र त्रिभुवन राजपथमा रहेको ट्राफिक प्रहरीले जनाएको छ। दशैंलाई बाहिरिने यात्रु बढ़े, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
8: यसैबीच बुढी गण्डकी नदीमा आएको विनाशकारी बाढ़ीका कारण गोर्खाको आरूघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरूद्ध बनेको सड़क यातायात पुनः सञ्चालन गर्न सरकारले तदारूकता देखाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार उक्त स्थानमा तत्काल अस्थायी डेलिभरी निर्माणका लागि 7 ट्रक आवश्यक निर्माण सामग्री हिजो निर्माण स्थल पुर्याइएको छ। बुढी गण्डकीमा आएको बाढ़ीले आरूघाट गाउँपालिका 9 नयाँ पुल स्थित गोर्खा र धादिङ जोड्ने आरूघाटको पक्की पुल बगाउँदा पुलको 3 खण्डमध्ये गोर्खातिरको एउटा खण्ड बगाएको थियो। सड़क डिभिजन कार्यालय हेटौँडाबाट पठाएका ती निर्माण सामग्री गोर्खा बजार हुँदै आरूघाट पुर्याइएको छ। गत आइतबार बिहान उत्तरी गोर्खाको सिर्गी हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनिएर आएको आकस्मिक बाढ़ीले पुलको गोर्खातर्फको 22 मिटर आरसीसी भाग बगाएपछि दुई जिल्लाबीच सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। गोर्खा सड़क योजनाका प्रमुख इन्जिनियर विनोद पुनले दशैंको टीका अघि नै यो बेलीब्रिज जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम शुरू गरिएको जानकारी दिनुभयो। आजको गोर्खापत्रमा खबर छ।
7: महिला हिंसाको आरोप सार्वजनिक भएसँगै सत्तारूढ़ रासोपाले सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारलाई पदीय हैसियतमा कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ। महिला हिंसा गरेको अडियो सार्वजनिक भएसँगै रासोपाले सुनारमाथि पार्टीको अनुशासन आयोग मार्फत अनुसन्धान अघि बढ़ाएको छ। महिला हिंसा जस्तो गम्भीर आरोप सार्वजनिक भएको अवस्थामा राज्यका अनुसन्धान तथा कानून कार्यान्वयन गराउने निकाय भने यसमा मौन रहेका छन्। आजको कान्तिपुर दैनिकले चुपचाप सुरक्षा संयन्त्र शीर्षकको खबर छापेको छ। पछिल्लो अडियो प्रकरणपछि सुनारलाई कार्यवाहीको दायरामा ल्याउनुपर्ने माग उठिरहेको छ। नेपाल प्रहरीले भने किटानी जाहेरी नआई अनुसन्धान अघि बढ़ाउन नसकिने बताएको छ। उजुरी परेको अवस्थामा अडियोको सत्यता जाँच गर्नेदेखि आवश्यकता अनुसार सम्बन्धित व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्नेसम्मको प्रक्रिया अघि बढ़न सक्ने प्रहरीको भनाई छ। अधिवक्ता राधिका खतिवड़ा भने सार्वजनिक भएको अडियोमा सुनारकै बोली पुष्टि भए विद्युतीय कारोबार ऐन 2063 विपरीतको कसुरमा अनुसन्धान हुन सक्ने बताउनुहुन्छ। सांसद सुनार बाँकी तीनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो। सार्वजनिक भएको अडियो एआईबाट तयार गरिएको सुनारको दावी रहेको छ।
8: संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। कोशी सरकारको आयोजनामा हिजोदेखि विराटनगरमा शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले संविधानले दिएको अधिकार हस्तान्तरण गरेर प्रयोग गर्न नदिने, अधिकार बाँडफाँडका लागि आवश्यक कानून नबनाउने र काम गर्न स्रोत साधन पनि नदिने तर प्रदेशले काम गर्न सकेनन् भनेर प्रदेश संरचनामाथि प्रश्न उठाएको भन्दै आक्रोश पोखेका हुन्। मुख्यमन्त्रीहरूले संघीय सरकारले अधिकार हस्तान्तरण गर्न ढिलाइ गरेकै कारण संघीयताप्रति वितृष्णा बढ़ेको आरोप समेत लगाए। संघीयताको प्रभावकारी कार्यान्वयनमा संघीय सरकारले केन्द्रीकृत सोच नै मुख्य बाधक भएको उनीहरूको भनाइ छ। कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सम्मेलनको संयुक्त उद्घाटन गर्दै हामी अधिकार मात्र माग्दैनौं, जिम्मेवारी पनि पूरा गर्छौं तर प्रदेशलाई कमजोर बनाएर संघीयता सफल हुन सक्दैन, प्रदेश बिनाको संघीयता कल्पना पनि गर्न सकिँदैन, समृद्धिका लागि प्रदेश सरकार बलियो बन्न जरूरी छ उनीहरूको भनाई थियो। संघीय सरकारले संविधानमा सुनिश्चित भइसकेका एकल र साझा अधिकारहरू 9 वर्ष लागिसक्दा पनि अझै हस्तान्तरण नगर्दा प्रदेश सरकारहरूले जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न नसकेको गुनासो गरेका छन्। उनीहरूले एकल अधिकारका रूपमा रहेका प्रहरी अझै हस्तान्तरण नभएको र संघले कानून नबनाउँदा शिक्षा, स्वास्थ्य, निजामती कर्मचारी, वन लगायत कैयौं ऐन समेत कार्यान्वयन हुन नसकेको बताएका हुन्। कोशी सरकारको आयोजनामा भइरहेको दुई दिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन 2083मा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग, विपद व्यवस्थापन र उत्पादन तथा निर्यात प्रवर्धनका विषयमा गहन छलफल भइरहेको छ। आजको नयाँ पत्रिकामा खबर छ।
7: काया कैरनमा सेती नदीदेखि थामे र भोटेकोशी हुँदै बुढ़ी गण्डकीसम्मका नदीमा लेदो सहितको बाढ़ी अनि यसका कारणबारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
9: खेतबारीमा मल हाल्ने बेला पनि भयो। माटोको अवस्था के छ? कुन बालीमा कति मात्रामा मल हाल्ने? सधैँ अलमल हुने, के गर्ने होला?
10: हैन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
9: ए, कृषि प्राविधिक बाबु पो आउनुभएछ। वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
10: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149982 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
9: वाट्सएप नम्बर 9854149982 होइन त? अनि त्यसपछि
10: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
9: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
10: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
11: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौं, उत्पादन बढाऊ।
10: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
12: त्यही हो घर जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उही, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: दसैँ तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड घुम्नुहोस्। द ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आईएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्। 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बीमा कम्पनीमा जीवन बीमा
0: गर्नुहोस्। दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड घुम्नुहोस्। द ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आईएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्।

0: रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दशैंका लागि बाहिरिने यात्रु बढ़े, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज, आरूघाटमा अस्थायी बेलीब्रिज बन्दै, महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासोपाले अनुसन्धान थाल्यो, सुरक्षा संयन्त्र मौन, अडियो एआईबाट तयार गरिएको सुनारको दावी, संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरू असन्तुष्ट लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग। जलवायु परिवर्तन र चरम मौसमी घटनाका कारण नेपालको प्रत्यक्ष आर्थिक लागत प्रति वर्ष कुल ग्राहक उत्पादन जीडीपीको 1.5-2% पुगेको छ। हाल करिब 27-36 करोड़ अमेरिकी डलर पुगेको आर्थिक लागत संकटग्रस्त वर्षमा 5% भन्दा माथि पुग्ने गरेको छ। हिटवेभ र बेमौसमी वर्षाले नेपालको कृषि र खाद्य प्रशोधन उद्योगमा नकारात्मक असर पारेको आईएफसी र पीडब्ल्यूसीको एक प्रतिवेदनले देखाएको हो। प्रतिवेदन अनुसार जलवायु जन्य विपदको प्रभाव उद्योगको भौतिक संरचनामा मात्र सीमित छैन, तराईका औद्योगिक करिडोरमा बढ़दो गर्मीका कारण कारखानाभित्रको तापक्रम 40-45 डिग्री सेल्सियस भन्दा माथि पुग्दा श्रमिकको कार्यक्षमता घट्ने गरेको छ। हिटवेभ र असमयको वर्षाले कृषि तथा खाद्य प्रशोधन उद्योगका लागि आवश्यक कच्चा पदार्थको आपूर्तिमा समेत अनिश्चितता बढ़ाएको छ। मनसून पूर्व तयारी तथा प्रतिकारीय राष्ट्रिय कार्ययोजना कागजमा मात्रै भयो। सरकारले सन् 2009 प्रधानमन्त्रीको अध्यक्षतामा जलवायु परिवर्तन परिषद गठन गरेको थियो। बाढ़ी पहिरो, भूकम्प र खडेरीबाट 40 वर्षमा 9 खर्ब 36 अर्बको क्षति भएको यूएनडीपीको प्रतिवेदनमा छ। जलवायु विपदबाट जीडीपीको 2% आर्थिक क्षति आजको नयाँ पत्रिकामा खबर छ।
4: यसैबीच ग्यालेसियर खसेको हिम पहिरोले गेग्रान सोहोरेर खोला थुन्दा बुढ़ी गण्डकी नदीमा गएको आइतबार आकस्मिक बाढ़ी आएको प्राविधिक अध्ययनले पुष्टि गरेको छ। 2069 साल वैशाखको सेती नदी बाढ़ी, 2078 असारको मेलम्ची बाढ़ी, 81 साउनको थामे बाढ़ी, गएको भदौ 10 को भोटेकोशी बाढ़ी अनि यही असोज 25 गतेको बुढ़ी गण्डकी बाढ़ी, यिनीहरूले हिमाली क्षेत्रमा भूगर्भीय जोखिम कमजोरी, पहिरो, हिमचट्टानको पतन, नदीमा गेग्रानको अत्याधिक आपूर्ति र आकस्मिक बाढ़ीबीचको सम्बन्धलाई उजागर गरेका छन्। केही वर्ष यता हाम्रा हिमाली तथा उच्च पहाड़ी नदीहरूमा एउटै प्रकृतिका लेदोसहितका बाढ़ीहरू दोहोरिरहेका छन्। यी बाढ़ीहरूको आयतन, प्रकृति र क्षति हेर्दा हिमाली भूगोलमा ठूलो परिवर्तन र अस्थिरता आइरहेको प्रश्न हुन्छ। आखिर हिमाली क्षेत्रको जमीन किन यसरी दिन प्रतिदिन कमजोर र अस्थिर बन्दैछ त? यसको प्राविधिक र वैज्ञानिक कारण के हो? यसबारेमा जानौ साथी भोजेन्द्र बस्नेतबाट।
6: सेती, मेलम्ची, थामे, भुटीकोशी र बुढ़ी गण्डकी यी फरक फरक समय र भूगोलमा आएका बाढ़ी भए पनि यिनीहरूको प्रकृति भने एउटै थियो, ठूलो परिमाणमा माटो, ढुंगा र बालुवा अर्थात लेदोसहितको बाढ़ी। सामान्यतया अविरल वर्षा हुँदा नदीमा पानीको सतह बढ़नु स्वाभाविक मानिन्छ, तर हाम्रा हिमाली नदीहरूमा आउने बाढ़ी भने केवल पानीको बहाव मात्र होइन। बाढ़ीमा किन यसरी लेदोको मात्रा अत्यधिक हुन्छ त? भूगर्भविद डाक्टर सुबोध ढकाल।
7: लेदो बढ़ी देखिएछ त्यसको मुख्य कारण भनेको पहिरोबाट सिर्जित ढुङ्गा माटोहरू पिसिएर धुलो बन्ने प्रक्रिया र ढुङ्गामा भएका चाहिँ जुन खनिज पदार्थहरू हुन्छ तिनीहरूको चाहिँ अवशेष, त्यस्तै पुराना पहिरोहरूलाई फेरि रिएक्टिभेसन गरेर तलतिर ल्याउँदाखेरि जमिनमा भएका चाहिँ कार्बनिक म्याट्रिक्सहरू पनि हामीले भन्न सक्छौँ। त्यो एग्रिकल्चर ल्याण्डहरू रहेछ भने त्यसलाई पनि यसले समग्र रूपमा चाहिँ आफूसँग समाहित गर्दै तलतिर बग्दाखेरिको उपज हो भने चाहिँ हामीले भन्न सक्छौँ।
6: तल्लो पहाड़ी वा तराईका क्षेत्रमा आउने बाढ़ी र उच्च हिमाली नदीहरूमा आउने बाढ़ीमा धेरै भिन्नता हुन्छ। पहाड़ वा तराईमा धेरै पानी पर्दा नदीमा ढल जस्तै पानीको सतह एकाएक बढ़छ, तर हिमाली भेगमा आउने बाढ़ी भने भूगोल र नदीको चरित्रकै कारण फरक हुन्छ।
7: जुन पानी धेरै पर्ने बाढ़ीहरू छ त्योभन्दा चाहिँ हिमाली

0: क्षेत्रबाट पछिल्लो समयमा भइरहेका घटनाहरूमा भएका बाढीहरू चाहिँ नितान्त रूपमा फरक छन् र यसलाई चाहिँ हामीले बुझ्दाखेरि चाहिँ सामान्य रूपमा चाहिँ 100 वर्षको बाढी अथवा 500 वर्षको बाढी भनेर बुझ्न सकिँदैन। यो भनेको चाहिँ कुनै पनि बेला ठूलो पहिरोहरू आइसकेपछि र तिनीहरूबाट सिर्जित बाढीको रूपमा चाहिँ हामीले यसलाई हेर्नुपर्छ।
1: हामी प्राय बाढी आउन साथ कति मिलिमिटर वर्षा भयो भनेर जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क हेर्न थाल्छौं, तर हिमाली क्षेत्रका बाढीलाई बुझ्न वर्षाको परिमाण मात्र हेरेर पुग्दैन, त्यहाँको जटिल र संवेदनशील भूगोलको अवस्था बुझ्न झनै आवश्यक छ।
0: पानी मात्रैको कुरा गर्यो भने चाहिँ उदाहरणको लागि चाहिँ त्यो क्षेत्रमा औसत भन्दा बढी पानी पर्यो त्यस कारणले बाढी आयो भन्ने मात्रै कुरा गर्न सक्ने हो, तर त्यहाँ चाहिँ जमीनको अवस्थिति र जमीनको स्थिरताको बारेमा चाहिँ त्यतिबाट मात्रै हामीलाई थाहा नहुने कारणले गर्दाखेरि जमीनमा भएको भौगर्भिक संरचना र त्यसको भौगोलिक बनौटका आधारमा जुन जमीनको भिरालोपन छ त्यो भिरालोपन र त्यहाँ भएका ढुङ्गा माटाहरूको चाहिँ स्थिरता त्यसको बारेमा समग्र रूपमा हामीले जान्न सक्यौं भने चाहिँ अनि बल्ल के हुन्छ भने आकाशबाट परेको पानीको आधारमा चाहिँ हामीले ल है यो ठाउँमा चाहिँ यसरी पहिरो गइरहन्छ र पहिरो गएर बाढी आउन सक्छ भने चाहिँ भन्न सक्ने अवस्था रहने कारणले पानीको मात्र हिसाब गर्नु भएन, हामीले चाहिँ जमीनको पनि र पहाड़को पनि कुरा चाहिँ बुझ्नुपर्छ।
1: हाम्रा उच्च पहाड़ी र हिमाली भेगका जमीनहरू किन यति धेरै अस्थिर र कमजोर बनिरहेका छन् त? भूगर्भविद डाक्टर सुबोध ढकाल।
0: विशेष गरी के भएको हो त भन्दाखेरि हाम्रो हायर हिमालतिर जुन ठाउँमा चाहिँ पहिला पहिला थोरै पानी पर्थ्यो भने अहिले पानी चाहिँ बढी पर्दै गएको छ, कहिले बढ्छ कहिले वात्तै घट्छ यस्तो खालको पनि छ, र यसले चाहिँ के गरेको छ भने हाम्रो जमीनलाई चाहिँ जुन ठाउँमा एड्याप्ट भनेर हामीले भन्छौँ भइरहेको हाम्रो जमीनहरू थियो त्यो चाहिँ एड्याप्ट हुन नसक्ने अवस्था चाहिँ आएको छ, र अर्को भनेको चाहिँ थोरै समयमा चाहिँ धेरै पानी परिरहेको छ, खोलाले पहाड़को चाहिँ फेदीलाई उसले काटिदिइरहेको छ। तेस्रो कुरा भनेको चाहिँ तापक्रम बढ्दाखेरि जुन चट्टानले बरफलाई र बरफले चट्टानलाई जुन सपोर्ट दिइरहेको थियो बरफहरू पौलिँदै जाँदाखेरि चाहिँ सपोर्टमा चाहिँ लुज भयो अथवा दुईटाको बीचमा चाहिँ ग्याप भयो, ग्याप भइसकेपछि लोड थाम्न सक्ने क्यापासिटी भएन, त्यो कारणले गर्दाखेरि हाम्रा हिमालहरू एकदम अस्थिर भएका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्न जरुरी हुन्छ।
1: हिमाली भूगोलमा बढेको यो अस्थिरता र विषम मौसमी प्रणालीले माथिल्लो भेगमा हुने सामान्य हलचल वा वर्षाले पनि तल्लो तटीय क्षेत्रमा जुनसुकै बेला ठूलो विनाश निम्ताउन सक्छ भन्ने देखाएको छ, त्यसैले अब हामीले उच्च सतर्कता अपनाउनुको विकल्प छैन। उपग्रह र प्रविधिको प्रयोग गरी माथिल्लो भूगोलको निरन्तर अनुगमन गर्नुपर्छ भने नदी तटीय क्षेत्रमा बसोबास गर्ने समुदाय र संरचनाहरूलाई सुरक्षित राख्न त्यही अनुसारको पूर्व सूचना प्रणाली र स्थानीय सावधानी अपनाउनु अपरिहार्य भइसकेको छ।
2: पछिल्ला वर्षमा हिमाली नदीहरूमा लेदो सहितका बाढ़ीहरू दोहोरिरहनुका कारण र अब अपनाउनु पर्ने सावधानीबारे भूगर्भविद डाक्टर सुबोध ढकालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं, रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं, सम्भव भएसम्म भुइँमा नसुतौ, झुल लगाएर सुत्ने बानी गरौं,
4: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौं, सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं, वरपर घाँसपात र झारपात काटेर सफा राखौं, सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं, काट्ने चुस्ने र बाँध्ने नगरौं, बिरामीलाई उपचार हुन्छ आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं, धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउँ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: मेरा छोरा छोरी को सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282042 44282042।
5: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब विदेशको खबर। जर्मनी र बेलायतका विदेश मन्त्रीले युक्रेनमाथि रूसको आक्रमणको जवाफमा रूसमाथि थप प्रतिबन्ध लगाउनुपर्नेमा जोड़ दिएका छन्। जर्मन विदेश मन्त्री जोहान वाडेफुलले वार्सा सुरक्षा मंचमा आयोजित कार्यक्रममा प्रतिबन्ध खुकुलो पार्ने नभई थप कड़ा बनाउनु पर्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरे लगत्तै जर्मनी र बेलायतको प्रतिक्रिया आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। अमेरिकालाई तेल आपूर्ति गर्ने सम्झौता अन्तर्गत रूसको डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको गएको हप्ताको निर्णयले युक्रेन र उसका युरोपियली समर्थकहरूलाई निराश बनाएको हो। यसैबीच रूसमाथि दबाव कायम राख्ने उद्देश्यले युरोपियली संघ ईयूले झण्डै 1600 रूसी व्यक्ति तथा संस्थालाई आफ्नो प्रतिबन्ध सूचीमा थपेको छ। बेलायतका विदेश मन्त्री एड मिलिवान्डले ईयूको पछिल्लो कदमको स्वागत गर्दै प्रतिबन्ध थप कड़ा बनाउनुपर्ने आवश्यकता रहेको प्रतिक्रिया दिनुभएको छ। सन् 2022 फेब्रुअरीमा युक्रेनमाथि आक्रमण शुरू गरे यता रूसले युक्रेनको ऊर्जा पूर्वाधारलाई निरन्तर निशाना बनाउँदै आएको छ।
6: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। अल अमिरातमा हिजो भएको खेलमा घरेलु टोली ओमानलाई नेपालले 113 रनले हरायो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61 रन बनाए। यो श्रृंखलाको पहिलो खेलमा नेपालले आइतबार क्यानाडालाई 24 रनले हराएको थियो। यो सँगै नेपाल लीग टूमा 34 खेलबाट 28 अंकसहित छैटौं स्थानमा रहेको छ। यस्तै ओमान 30 खेलबाट 33 अंकसहित चौथो र क्यानाडा 34 खेलबाट 25 अंकसहित सातौं स्थानमा छ। लीग टूमा शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ। अब केही खबर संक्षेपमा। भोटेकोशी बाढ़ीले विद्यालयमा क्षति पुर्याएपछि रसुवाको आमा छोदिङमो गाउँपालिकामा रहेको हाकुबेसी आधारभूत विद्यालयका विद्यार्थी यति बेला ललितपुरको गोदावरीमा पढ़न थालेका छन्। रसुवाको स्कूल ललितपुरमा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
7: काठमाडौँ उपत्यकामा गएको आइतबारदेखि शुरू गरिएको फरक कम्पनीका ग्यास बिक्री वितरण बन्द हुने भएको छ। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकामा 11 स्थानबाट फरक कम्पनीका ग्यास बिक्री वितरण गरिँदै आएको थियो। आजको कान्तिपुरमा खबर छ।
6: भदौ 10 भोटेकोशी र असोज 25 बुढ़ी गण्डकी बाढ़ीबाट प्रभावित ऋणीले असोज मसान्तसम्म तिर्नुपर्ने साभा तथा ब्याजको किस्ता पुस मसान्तसम्म बुझाउँदा हुने भएको छ। नेपाल राष्ट्र बैंकले हिजो क ख र ग वर्गका बैंक र लघुवित्त र पूर्वाधार विकास बैंकको नाममा छुट्टा छुट्टै निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो।
7: विरहले लाहुर, सन्तोषले घर,
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: दशैंका लागि बाहिरिने यात्रु बढ़े, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज, आरूघाटमा अस्थायी बेली ब्रिज बन्दै।
6: महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासोपाले अनुसन्धान थाल्यो। सुरक्षा संयन्त्र मौन, अडियो एआईबाट तयार गरिएको सुनारको दावी।
7: हिम पहिरोले गेग्रान सोहोरेर खोला थुन्दा बुढ़ी गण्डकीमा बाढ़ी आएको प्रतिवेदन। बढ़दो तापक्रम र कमजोर चट्टानका कारण उच्च हिमाली क्षेत्रमा बाढ़ीको जोखिम बढ़दो।
6: जर्मनी र बेलायतका विदेश मन्त्रीद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउन माग। झण्डै 1600 रूसी व्यक्ति तथा संस्था ईयूको प्रतिबन्ध सूचीमा।
7: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार दोस्रो जीत, ओमान 113 रनले पराजित।
6: र अन्त्यमा आजको कार्टुन रवि मिश्रले बनाउनु भएको सांसदको अडियो प्रकरण र सुरक्षासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना दम्पति सोफामा बसेर पत्र पत्रिका पढ्दैछन्। पत्रिकामा चाडपर्व विशेष सुरक्षा योजना लेखिएको छ अनि छेवैमा रहेका श्रीमान जस्ता देखिने व्यक्तिले भन्दैछन्, हुनै पर्यो नि, सांसदहरूको बिगबिगी छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरिएको पानी मात्रै पिउने गरौं।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: दशैं आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दशैं बनाऊ अझै विशेष।
2: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
1: हो नि, खेल्ने हो, जित्ने हो।
3: यस दशैंमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
1: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
2: त्यसैले यो दशैंमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
4: केदारनाथ अटोमोबाइल्स प्राली, बाढगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
1: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।

0: स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: अबुई सर्प मार्नु आमा मार्नु, नत्र चोक्छ यसले।
2: नात्यौ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त। अनि सबै सर्प विषालु पनि हुँदैनन्।
1: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
2: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ। तर यसको डसाई एकदम खतरनाक हुन्छ।
3: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
4: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: नमस्कार। सामुदायिक रेडियोबाट आवाजको बिहान 6:35 बजेको बद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 MHz इन्टरनेट अनलाइन www.budawaz.com हाम्रो पात्र र बुद्ध आवाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट चाडपर्व सुरक्षामा देशभर 50,000 बढ़ी प्रहरी परिचालन, ड्रोन र तालिम प्राप्त कुकुरबाट निगरानी, लुम्बिनीमा पुजार अनुगमन तीव्र पारिने, महाराजगंजमा पहिलो पटक एआई प्रविधिबाट क्षयरोग खोज पड़ताल शुरू, 70 बढ़ीको स्वास्थ्य जाँच, चप्परगाउँमा कपड़ा बैंक स्थापना, आवश्यकतामा रहेका नागरिकलाई सहज रूपमा कपड़ा उपलब्ध गराइने, पुनः उपयोगका लागि प्रोत्साहन, कपिलवस्तुमा 10,00,000 बढ़ीका अवैध सामान र मोटरसाइकल बरामद, आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय बुझाइयो, 4 महिनापछि रेसुङ्गा विमानस्थलमा हवाई उडान शुरू, साताको 3 दिन उडान हुने, भाड़ा 10,000 माथि, र रूपन्देहीमा ईवीको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, 3 जना घाइते, दाङमा प्रलोभन देखाई ठगी गरेको आरोपमा 2 जना पक्राउ।
1: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाडगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा 1 बैरिया, कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाणगंगा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
0: अब समाचार विस्तारमा। दशैं तिहार र छठ पर्वलाई लक्षित गरी नेपाल प्रहरीले देशभर 50,458 प्रहरी परिचालन गरेको छ। चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण र नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्लेका अनुसार चोरी, ठगी, लुटपाट, जुवातास, अनलाइन ठगी, नक्कली नोटको कारोबार र लागू औषध ओसार पसार नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ। खुल्ला सीमानाकाबाट हुने अवैध हात हतियार, पटका तथा अन्य वस्तुको तस्करी नियन्त्रणका लागि निगरानी बढ़ाइएको छ। प्रहरीले यात्रुको स्वास्थ्य र सुरक्षाका लागि देशभर 408 यात्रु सहायता कक्ष स्थापना गरेको छ। यस्तै अन्तर्राष्ट्रिय सीमानाकामा 108 स्थान हेल्प डेस्क स्थापना गरी जनशक्ति परिचालन गरिएको छ। सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना दिने, हराएका व्यक्ति तथा सामान खोजी गर्न सहयोग गर्ने र यात्रुका गुनासा सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ। चाडपर्वको सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन सीसीटीभी, ड्रोन र तालिम प्राप्त कुकुर परिचालन गरिने प्रहरीले जनाएको छ। प्रहरीले अनलाइन सपिङका नाममा हुने ठगीबाट जोगिन तथा कसैले माग्दैमा ओपीडी पिन र पासपोर्ट जस्ता गोप्य विवरण नदिन सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रुलाई बासी सडे गलेको तथा अस्वच्छ खाना खुवाउने, चर्को मूल्य असुल्ने होटल तथा रेस्टुरेन्टलाई रेस्टुरेन्ट व्यवसायमाथि कड़ा कार्यवाही गरिने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले हिजो सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट संचालकसँगै गाड़ी चालकलाई समेत प्रचलित कानून अनुसार कार्यवाही गरिने जनाइएको छ। विभागका अनुसार यात्रुवाहक गाड़ी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाईको कमी बासी तथा झिंगा भन्केका खाना बिक्री गर्ने र तोकियो भन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो बढ़ेपछि यस्तो कदम चालिएको हो। यात्रुले सफा स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाड़ी रोक्न गाड़ीका चालकलाई विभागले निर्देशन दिएको छ। सम्भव भएसम्म खाद्य प्रविधि तथा गुड़ नियन्त्रण विभागबाट खाद्य स्वच्छताको स्टिकर प्राप्त गरेका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिन समेत भनिएको छ। लुम्बिनी प्रदेश सरकारले दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै बजार अनुगमन तीव्र पार्ने र सार्वजनिक यातायातमा बढ़ी भाड़ा असुल्ने कार्य नियन्त्रण गर्ने निर्णय गरेको छ। आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्री भण्डारी लाल अहिरको अध्यक्षतामा मंगलबार बसेको बजार नियमन तथा प्रतिस्पर्धा प्रवर्धन परिषदको बैठकले उपभोक्ता अधिकार संरक्षण र सुरक्षित यातायात व्यवस्थाका लागि अनुगमन प्रभाव बनाउने निर्णय गरेको छ। मन्त्रालयका सचिव भरत मणि पाण्डेका अनुसार घरेलु तथा साना उद्योग कार्यालय मार्फत बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य गुणस्तर आपूर्ति र मूल्य सूची बीचको नियमित अनुगमन गर्नेछ। यस्तै यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा तोकिए भन्दा बढ़ी भाड़ा असुल्ने क्षमता भन्दा बढ़ी यात्रु राख्ने तथा यात्रुको सुरक्षामा लापरवाही गर्ने सवारी साधनमाथि निगरानी बढ़ाइनेछ। उपभोक्ताका गुनासा सम्बोधन गर्न क्यूआर कोड टोल फ्री नम्बर र हटलाइन मार्फत सुनाईको व्यवस्था मिलाउन तथा बजार अनुगमनका लागि तत्काल टोली गठन गर्न पनि बैठकले निर्देशन दिएको छ। कपिलवस्तुको महाराजगंज नगरपालिका ओडा नम्बर 4 बराईपुरमा पहिलो पटक एआई प्रविधिको प्रयोग गरी सक्रिय क्षयरोग खोज पड़ताल शिविर शुरू भएको छ। महाराजगंज नगरपालिकाको सहयोग जनस्वास्थ्य कार्यालय कपिलवस्तुको समन्वय र बीएनएमटी नेपालको प्राविधिक सहकार्यमा शिविर सञ्चालन गरिएको हो। शिक्षा उद्यम रोजगार र पूर्वाधार स्थानीय विकासको आधार हामी क्षयरोग अन्त्य गरौं भन्ने मूलधाराका साथ अभियान शुरू गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। शिविरमा खकार परीक्षण र शंकास्पद बिरामीहरूको गहिरो जाँच गरी क्षयरोग भए नभएको पत्ता लगाइनेछ। चन्द्रौटा आधारभूत अस्पतालका मेडिकल अधिकृत डाक्टर बसिउल्ला खानका अनुसार लुम्बिनी प्रदेशमै भित्रिएको यो एआई प्रविधि क्षयरोग पहिचानका लागि एकदमै प्रभावकारी र उत्कृष्ट प्रविधि हो। यस प्रविधिको प्रयोगले संक्रमणलाई शुरूआती चरणमै दुरूस्त रूपमा पत्ता लगाउन सहज हुने डाक्टर खानले बताउनु भएको छ। शिविरमा हालसम्म 70 जना भन्दा बढ़ी स्थानीय नागरिकको स्वास्थ्य जाँच गरिएको बीएनएमटी क्लिनिक सपोर्ट प्रकृति भण्डारीले जानकारी दिनुभएको छ। नेपालले सन् 2023 सम्ममा देशबाट क्षयरोग पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य लिएको छ। कपिलवस्तुको बाढगंगा नगरपालिका 8 स्थित चपरगाउँमा कपड़ा बैंकको शाखा स्थापना गरिएको छ। सो विवेकले लिनुहोस् सो विवेकले दिनुहोस् कपड़ामा हुने फजुल खर्च बचाएर आफ्नो स्वास्थ्य र छोराछोरीको शिक्षामा लगानी गरौं भन्ने मूल नाराका साथ कपड़ा बैंकको उद्घाटन गरिएको हो। बाढगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले कपड़ा बैंकको उद्घाटन गर्दै स्थानीय नागरिकका आवश्यकता पहिचान गरी कोही पनि ग्यास बासर कपासबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कपड़ा बैंक स्थापना गरिएको बताउनु भएको छ। उहाँले कपड़ा बैंकमा आवश्यकता अनुसार कपड़ा लिन र आफूसँग भएका उपयोगी कपड़ाहरूलाई व्यवस्था रहेको स्पष्ट पार्नु भएको छ। कपड़ाको निश्चित मूल्य नतोकी सेवाभावका साथ आफूले चाहेको रकम दिएर कपड़ा लिन सकिने व्यवस्था गरिएको उहाँले बताउनु भएको छ। बाडगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अडियालले स्थानीय विकास वातावरण संरक्षण र समुदायको हितका लागि सामुदायिक वन तथा स्थानीय सरकार बीचको सहकार्य महत्वपूर्ण रहेको बताउनु भएको छ। नवपर्व सामुदायिक वन उपभोक्ता समूहको 16 वार्षिक साधारण सभामा उहाँले सो कुरा बताउनु भएको हो। यस्तै डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख प्रभात सापकोटाले वनको संरक्षणसँगै वैज्ञानिक तथा आदिको व्यवस्थापनमा जोड़ दिनु भएको छ। वनलाई काठ तथा दाउराको स्रोतका रूपमा मात्र नहेरी जैविक विविधता संरक्षण वातावरणीय सन्तुलन र स्थानीय समुदायको जीविकोपार्जनसँग जोडेर व्यवस्थापन गर्नुपर्ने उहाँले धारणा राख्नु भएको छ। सभामा समूहका अध्यक्ष डिरीराज रेग्मीले सामुदायिक वनको संरक्षण विकास र उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उहाँले वनको दिगो व्यवस्थापन आय आर्जनका कार्यक्रम सञ्चालन तथा सामाजिक विकासका गतिविधिलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कपिलवस्तुको विजयनगर गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने नागरिकलाई निशुल्क रगत तथा रक्त तत्व उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिएको छ। गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रूपन्देही बीच भएको समझदारी अनुसार आर्थिक वर्ष 2082-83 237 युनिट रगत तथा रक्त तत्व उपलब्ध गराइएको ब्लड बैंकका इन्चार्ज पदम बस्यालले जानकारी दिनुभएको छ। उक्त रकम बापत गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटीलाई 2,25,150 रूपियाँ उपलब्ध गराएको छ। गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले रगतको अभावमा कुनै पनि नागरिकले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ निशुल्क रगत उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको बताउनु भएको छ। कपिलवस्तुको विजयनगर गाउँपालिकामा करदाता शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको छ। अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभाग र आन्तरिक राजस्व कार्यालय कृष्णनगरको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो। गाउँपालिकाभित्रका विभिन्न व्यवसायीहरूको सहभागितामा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा आर्थिक ऐन 2083 उपलब्ध गराएका छूट तथा सुविधासहित आयकर ऐन 2058 मूल्य अभिवृद्धि कर ऐन 2052 र अन्तर शुल्क ऐन 2058 प्रमुख प्रावधानबारे जानकारी गराइएको छ। आन्तरिक राजस्व कार्यालय कृष्णनगरका कर अधिकृत रामकृष्ण श्रेष्ठको संयोजकत्वमा सम्पन्न कार्यक्रममा कर सम्बन्धी व्यवस्था करदाताको दायित्व कर प्रणाली तथा कानूनी प्रावधानका विषयमा जानकारी दिँदै अन्तर्क्रिया गरिएको हो। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले समयमै कर तिर्न प्रत्येक नागरिकको दायित्व भएको बताउनु भएको छ। उहाँले कर सम्बन्धी दायित्व पूरा गर्दै राज्यको राजस्व संकलनमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ। यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले विभिन्न व्यवसाय तथा पसल अनिवार्य रूपमा दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गर्नुभएको छ। तपाईले सामुदायिक रेडियो बुद्ध आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: कृषक वर्गको लागि सूचना। कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समयमै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु
6: मोबाइल 9877-47-24-55
5: मा सम्पर्क राख्न सक्नुहुनेछ।
7: अनि सुन्नुहोस् त आलुको बिउ उचित मूल्यमा पाइन्छ।
8: खुसीको खबर। विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
9: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
0: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। सशस्त्र प्रहरी बल नेपाल 28 नम्बर गढ हेडक्वार्टर कपिलवस्तु तथा त्यसका माताहतका इलाकाहरूले जिल्लाका विभिन्न स्थानबाट गैरकानूनी रूपमा ओसार पसार भइरहेका लत्ता कपड़ा, किराना सामग्री, मोबाइल, मोटर पार्ट्स र एउटा मोटरसाइकल गरी करिब 10,74,000 रूपियाँ बराबरको अवैध सामान बरामद गरेको छ। नियन्त्रणमा लिएका सम्पूर्ण सामानहरू आवश्यक कानूनी कार्यवाहीका लागि सम्बन्धित फन्सार कार्यालय बुझाइएको छ। गुल्मीको रेसुङ्गा विमानस्थलमा 4 महिनापछि हवाई उडान पुनः शुरू भएको छ। मौसम प्रतिकूलका कारण गत जेठ 24 गतेदेखि बन्द रहेको उडान मंगलबारदेखि सञ्चालनमा आएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार मौसम सुधार आएसँगै उडान शुरू गरिएको, वर्षायाममा बाक्लो बादल, हुस्सू र खराब मौसमका कारण विमानस्थलबाट नियमित उडान प्रभावित हुँदै आएको छ। हिउँदमा पनि बाक्लो हुस्सू लाग्दा उडानमा समस्या हुने गरेको छ। यात्रुको सुविधालाई ध्यानमा राख्दै अहिले साताको 3 दिन आइतबार, मंगलबार र शुक्रबार उडान हुने तालिका मिलाइएको छ। आइतबार र मंगलबार काठमाण्डुबाट बिहान 6:15 बजे र रेसुङ्गाबाट काठमाण्डुका लागि बिहान 8:15 बजे उडान हुनेछ। शुक्रबार भने काठमाण्डुबाट बिहान 6:20 बजे र रेसुङ्गाबाट बिहान 7:20 बजे उडान हुने स्टेशन प्रमुख थापाले बताउनु भएको छ। यसै बीच हवाई भाड़ा बढ़ेपछि यात्रु प्रभावित भएका छन्। यसअघि रेसुङ्गाबाट काठमाण्डु जाने भाड़ा 7,300 रूपियाँ र काठमाण्डुबाट रेसुङ्गा आउने भाड़ा 7,500 रूपियाँ थियो। अहिले बढ़ेर क्रमशः 10,510 र 10,710 रूपियाँ पुगेको छ। नेपालगंज स्थित जमुना नाकामा भन्सार जाँचमा कड़ाई गरिएपछि सीमावर्ती भारतीय बजार रूपैडियामा दशैंको किनमेल गर्ने नेपाली उपभोक्ता खटेका छन्। विगतका वर्षमा दशैंका बेला नेपाली ग्राहकले भरिभरा हुने रूपैडिया बजार यसपटक भने सुनसान देखिएको छ। भन्सार नियम अनुसार 500 रूपियाँ भन्दा बढ़ी मूल्यका सामान ल्याउँदा भन्सार जाँच गर्नुपर्ने भएपछि सीमा पारी किनमेल गर्न जाने उपभोक्ता खटेका हुन्। रूपन्देहीमा ईभी गाड़ीको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ भने अन्य 3 जना घाइते भएका छन्। बुटौल उपमहानगरपालिका 2 स्थित आँखा अस्पताल अगाडि सड़कमा लु 3P7559 नम्बरको मोटरसाइकललाई लु प्र 01001-0092 नम्बरको ईभी गाड़ीले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार बुटवल उपमहानगरपालिका 6 पुरानो बस पार्क निवासी 30 वर्षीय विनिता जयसवाल गम्भीर घाइते हुनुभएको थियो। उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ। कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेशको तुलसीपुर शाखा कार्यालयको प्रशासकीय अधिकृत भएको भन्दै मकै जुन कृषि कार्यक्रम मार्फत ट्र्याक्टर भैँसी पालन तथा गोठ सुधारको कार्यक्रम दिलाई दिने प्रलोभन देखाएर 11,54,732 रूपियाँ ठगी गरेको आरोपमा 2 जना पक्राउ परेका छन्। दाङको गढवा गाउँपालिका 2 पचैयाका 60 वर्षीय सहज राम अहिर सहित 5 जना को जाहेरीका आधारमा बाँकेको डुडुवा गाउँपालिका 5 बालापुरका 24 वर्षीय नवीन यादव अरविन्द कुमार यादव नाम बताउने र बाँकेको नेपालगंज उपमहानगरपालिका 11 बस्ने 39 वर्षीय काशीराम बुढाथोकीलाई पक्राउ गरिएको हो। पछिल्लो समय नेपालगंजका विभिन्न सड़क चोक तथा गल्लीमा सामुदायिक कुकुरको संख्या बढ़दै जाँदा स्थानीयवासी त्रासित बनेका छन्। दिनभर सड़कमा सुत्ने र साँझ परेपछि पैदल यात्री तथा सवारी साधनतर्फ झम्टने कुकुरका कारण दुर्घटनाको जोखिम बढ़ेको स्थानीयको गुनासो रहेको छ। यिनै खबर सँगै हामी बिहान 6:35 बजेको बद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। चाडपर्व सुरक्षामा देशभर 50,000 बढ़ी प्रहरी परिचालन, ड्रोन र तालिम प्राप्त कुकुरबाट निगरानी, लुम्बिनीमा बजार अनुगमन तीव्र पारिने। महाराजगंजमा पहिलो पटक एआई प्रविधिबाट क्षयरोग खोज पड़ताल शुरू, 70 बढ़ीको स्वास्थ्य जाँच। चप्परगाउँमा कपड़ा बैंक स्थापना, आवश्यकतामा रहेका नागरिकलाई सहज रूपमा कपड़ा उपलब्ध गराइने, पुनः उपयोगलाई प्रोत्साहन। कपिल वस्तुमा 10,00,000 बढ़ीका अवैध सामान र मोटरसाइकल बरामद, आवश्यक कार्यवाहीका लागि फन्सार कार्यालय बुझाइयो। 4 महिनापछि रेसुङ्गा विमानस्थलमा हवाई उडान शुरू, साताको 3 दिन उडान हुने, भाड़ा 10,000 माथि। र रूपन्देहीमा ईबीको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, 3 जना घाइते, दागमा प्रलोभन देखाए, ठगी गरेको आरोपमा 2 जना पक्राउ। हवस् एफएम ब्यान्डको 99.2 मेगाहर्जसँगै वेबसाइट www.budaawaz.com, हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने अनिशलाई धन्यवाद दिँदै शुभा पनि बिदा हुन्छु। नमस्कार।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
10: कता हो काका लखर लखर गर्दै?
11: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले, मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
10: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
11: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
10: हजुर, हाम्रा सेवाहरू,
11: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
1: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाडगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
12: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाडगंगा अटो ट्रेडर, बाडगंगा 1 बैरिया कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाडगंगा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
12: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
13: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: बाणगंगा र गजेडा भूकुसैनिक खाने पानी उपभोक्ता समिति उत्तम नगर अध्यक्ष राजेन्द्र विक्रम शाह, सम्पर्क नम्बर 98471352।
13: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: मधौलिया खानेपानी तथा सरसफाई उपभोक्ता समिति मधौलिया अध्यक्ष खडानन्द गौतम, सम्पर्क नम्बर 98570-50358।
13: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको विजयको सन्देश, शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालोको सन्देश, सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय कामना गर्दछौ। यस पावन पर्वले सम्पूर्ण मानव समुदायमा प्रेम, करूणा, सद्भाव, सहिष्णुता र आपसी भाइचाराको भावना अझ प्रगाढ बनाओस्। माता भगवतीको कृपा र आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको मार्ग प्रशस्त होस् भन्ने मंगलमय कामना गर्दछौ।
14: सुपा देउराली माता मन्दिर संरक्षण समिति पिपरा अध्यक्ष ओम बहादुर नेउपाने, सम्पर्क नम्बर 98473-27451।
13: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: आली डेन्टल 4 नम्बर जितपुर कपिलवस्तु, दशैं विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ मात्र सीमित समयका लागि असोज 31। सम्पर्क नम्बर 076-59-04-04 र 98-47-92-235।
14: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूको घर आँगनमा खुशी उमङ्ग र उत्साह ल्याओस्, आर्थिक गतिविधि चलायमान बन्दै जाओस्, स्थानीय उत्पादन उद्यमशीलता र व्यवसाय प्रवर्धनमा थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग व्यवसाय उद्यमी ग्राहक कर्मचारी श्रमिक तथा शुभेच्छुकहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: बाणगंगा टुर एन्ड ट्राभल्स कार नम्बर जितपुर कपिलवस्तु, प्रोपराइटर मीन थापा, सम्पर्क नम्बर 98570-23888।
14: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूको घर आँगनमा खुशी उमङ्ग र उत्साह ल्याओस्, आर्थिक गतिविधि चलायमान बन्दै जाओस्, स्थानीय उत्पादन उद्यमशीलता र व्यवसाय प्रवर्धनमा थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग व्यवसाय उद्यमी ग्राहक कर्मचारी श्रमिक तथा शुभेच्छुकहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: विजया दशमी तथा दीपावलीको शुभ अवसरमा एसियन पेन्टको आधिकारिक विक्रेता भट्टराई ट्रेडिङ बाणगंगा 11 बरुवा कपिलवस्तुमा विशेष छुटका साथ पेन्ट खरिद गर्ने सुनौलो अवसर, होम डेलिभरीको सुविधा समेत मात्र सीमित समयका लागि। आजै सम्झनुहोस्, सम्पर्क नम्बर 98540-53015 र 98570-50757। यो चाड पर्वमा आफ्नो घरलाई नयाँ रङले सजाउनुहोस् र चाड पर्वको खुसीलाई अझ विशेष बनाउनुहोस्। पत्राई ट्रेडिङ, तपाईँको घरको रङ तपाईँको खुसी।

0: लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
3: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
4: लुम्बिनी खाती सुन चाँदी पसल, भारंगा चार जितपुर कपिल वस्तु,
3: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98-570-31-569, अर्जुन खाती सम्पर्क नम्बर 98-570-78-473।

0: प्रकार को रसायन केमिकल न मिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को देव स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
3: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ
3: नभुल्नुहोला
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तीजको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिल वस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
3: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
0: आधारभूत बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुद्धभूमि 3 रनगाई, कपिल वस्तु। अध्यक्ष आशाराम थारू, सम्पर्क नम्बर 9635025002।
3: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
0: बारगंगा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड, बोडगाउँ, कपिल वस्तु। अध्यक्ष राजेश्याम न्यौपाने, सम्पर्क नम्बर 9847040236।
3: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
0: कपिल वस्तु संचार सहकारी संस्था लिमिटेड, बारगंगा 4 गजहेडा। अध्यक्ष दोलक बहादुर पछाई, सचिव परवेन्द्र देव खनाल, व्यवस्थापक भीषराज पाण्डे।
4: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
0: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
4: ब्लड प्रेसर, सुगर, थाइरोइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर,
5: निमोनिया चक्कर लाग्ने लुतो दाज पुतले दुबे चाया डन्डीफोर पुरानो घाउ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाड जोर्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यातिएको भाँचिएको हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
0: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
5: सम्पर्क नम्बर 071534905 071553905 र मोबाइल 98578710।
6: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
7: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
6: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
8: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। चुबासा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
7: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।
9: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
10: यति बेला बिहानको 8 बज्यो।
11: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
9: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट ब्याङ्क नजिकै।
12: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97610025530।
13: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
14: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
13: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
15: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
16: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
13: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
15: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
13: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भाडगंगा 1 बैरिया कपिल वस्तु।
16: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
17: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
18: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रीष्मा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिंग का सामान धारा का आइटम अंतरराष्ट्रीय ब्रांड का छड़ सीमेंट पानी टैंकी कम्बट सीट मार्बल सोमानी कंपनी का ट्रायल होलसेल तथा फुटकर मूल्य में बिक्री गरिन्छ।
17: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरु फिट गर्न सजिलो हुने पाइपहरुमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
19: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट बेन गाडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
18: सम्पर्क ग्रीष्मा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 98571713 संचालक गिरिराज कणे।
3: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य पदाधिकारी कर्मचारी शुभेच्छुक सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
17: हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुवा एवं सम्पूर्ण परिवार।
3: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य पदाधिकारी कर्मचारी शुभेच्छुक सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
17: जनसेवा बहुमुखी सहकारी संस्था लिमिटेड गजेडा कपिल वस्तु अध्यक्ष दोडराज सुवेदी सम्पर्क नम्बर 98570297151।

0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: कैलाश आश्रम कृषि सहकारी संस्था लिमिटेड, नन्दनगर, कपिर वस्तु, अध्यक्ष गिरिराज कडेल, सम्पर्क 98570-51713।
0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
2: लक्ष्मण घाट बोलबम धाम विकास समिति, लक्ष्मण घाट, कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा, सम्पर्क नम्बर 98634-3703।
0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: मेरिट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बनगाई, कपिल वस्तु, अध्यक्ष सरोज खनाल, सम्पर्क 98570-50713।
3: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
3: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
4: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
3: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
6: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
7: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98-00-79-85-26 र 98-470-82-790। कृषक वर्गको लागि सूचना, कपिल वस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ, दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समयमै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द, कपिल वस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा, कपिल वस्तु,
8: मोबाइल 98-67-47-24-55
7: सम्पर्क राख्न सक्नुहुनेछ।
8: अनि सुन्नुहोस् त आलुको बिउ उचित मूल्यमा पाइन्छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
6: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
5: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
6: पैसा नपुगेर के भयो त, बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
5: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
6: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
7: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर्स, बाढगंगा 1 बैरिया कपिल वस्तु।
5: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगंगा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
7: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-44-064।
2: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
7: माउन्ट एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड कोपवा कपिल वस्तु अध्यक्ष प्रकाश भूषाल व्यवस्थापक रविलाल फट्रा।

0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: नागरिक समाज कपिल वस्तु, अध्यक्ष अर्जुन पोखरेल, सम्पर्क 98510887719।
0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: नेपाल दर्शन समाज कपिल वस्तु एवं सम्पूर्ण परिवार, अध्यक्ष सुनिता सेन, सम्पर्क 98570039355।
0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ 4 नम्बर कपिल वस्तु, अध्यक्ष वीरबहादुर चौधरी, सम्पर्क नम्बर 98570754342।
2: दशैं आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दशैं बनाऊ अझै विशेष।
3: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
2: हो नि, खेल्ने हो, जित्ने हो।
1: यस दशैंमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट, CR7 हुर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
2: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
3: त्यसैले यो दशैंमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
1: केदारनाथ अटोमोबाइल प्राली, बाढगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
2: सम्पर्क नम्बर 98570050243, 98013-51417 र 98013-51423।
4: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
5: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
4: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
4: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
6: सपनाहरू सिमानामा बालिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
3: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जीतपुर 4 नम्बर कपिलवस्तु।
6: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त, भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्गचित्र कोरिनेछ।
7: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। चुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
3: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।
8: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
9: यति बेला बिहानको 9 बज्यो।
10: अपनाएता 188,000 भन्दा धेरै काठमाडौँ उपत्यकाबाट बाहिरिए। दशैंको टीका अघि नै आरूघाटमा भेलीब्रिज जोडेर गाड़ी सञ्चालन गरिने। खाना पकाउने ग्यासको अभाव अझै हटेन, फरक सिलिण्डर साटफेरको व्यवस्था आजसम्म मात्रै लागू हुने। प्रसारण र वितरण लाइन मरमत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत आपूर्ति नियमित, आज र भोलि पहाड़ी र हिमाली थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। भारत बिहारको गंगा नदीमा डुंगा दुर्घटना, बाल बालिका सहित 13 जनाको ज्यान गयो। र पाकिस्तानसँगको तेस्रो तथा अन्तिम T20मा श्रीलंका 8 विकेटले विजयी। नेपाल खबरमा अब पूरा खबर। दशैं मनाउन काठमाण्ड उपत्यकाबाट बाहिरिनेको संख्या झण्डै 2 लाख पुगेको छ। घटस्थापना यता हिजोसम्म 188,000 जनाले काठमाण्ड उपत्यका छाडेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन्द्र खनालले जानकारी दिनुभयो। काठमाण्ड उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हिजोसम्म 27,700 गाडीबाट 188,000 जना काठमाण्ड उपत्यकाबाट बाहिरिएका हुन्। काठमाण्ड उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ़दै गएको छ। साथै 24,600 गाड़ीबाट 160,000 यात्रु भने काठमाण्ड उपत्यका भित्रिएका छन्। दशैं नजिकै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायको सिलसिलामा काठमाण्ड उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो गाउँघर फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहल पहल सहित चाप पनि बढ़ेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागडुंगा, फर्पिङ, थाङकोट, भीमडुंगा, तीनपिप्ली, साँखु, भक्तपुर र भट्टे डाँडा लगायतका नाकाबाट यात्रुहरू बाहिरिने क्रम बढ़ेको हो। बुढ़ी गण्डकी नदीमा आइतबार आएको बाढ़ीका कारण गोरखा र धादिङ जोड्ने आरूघाटको मुख्य मोटरेबल पक्की पुल बगाएपछि यातायात अवरूद्ध छ। यो क्षेत्रमा यातायात सञ्चालन गर्न सरकारले काम अघि बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार पक्की पुल बगाएपछि तत्काल अस्थायी भेलब्रिज निर्माणका लागि 7 ट्रक आवश्यक निर्माण सामग्री हिजो निर्माण स्थल पुर्याइएको छ। बुढ़ी गण्डकीमा आएको बाढ़ीले आरूघाट गाउँपालिका 9 नयाँ पुलमा गोरखा र धादिङ जोड्ने आरूघाटको पक्की पुल बगाउँदा पुलको 3 खण्डमध्ये गोरखातिरको एउटा खण्ड बगाएको थियो। सड़क डिभिजन कार्यालय हेटौँडाबाट पठाइएको निर्माण सामग्री गोर्खा बजार हुँदै आरूघाट पुर्याइएको छ। आइतबार बिहान उत्तरी गोर्खाको सिर्गी हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनिएर आएको आकस्मिक बाढ़ीले पुलको गोर्खातर्फको 22 मिटर आरसीसी भाग बगाएपछि दुई जिल्लाबीच सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। दशैंको टीका अघि अर्थात अबको एक हप्ताभित्र बेलीब्रिज जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम थालिएको छ। आजदेखि पुलको जग खन्ने र ढलानको काम शुरू हुँदैछ। बेलीब्रिज जडानको काम नेपाली सेनाको प्राविधिक टोलीबाट हुनेछ। पुलको 60 मिटर लामो ट्रस संरचना सुरक्षित रहेकोले त्यसमा थप भाग जोडेर बेलीब्रिज सञ्चालन गर्न लागि हो। सड़क खण्ड ठप्प हुँदा गोर्खाको आरूघाट धार्चे तथा चुमनुमरी गाउँपालिका र धादिङको सल्यानटार क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन्। दशैंको चहल पहल बढ़दो छ। चाड़पर्व मनाउन घर परिवार आफन्त भेला हुन थालेका छन्। पाहुना धेरै आउने यही बेला भान्सामा भने खाना पकाउने ग्यास छैन। कतिपय उपभोक्तालाई पिरलो थपिएको छ। दशैं आइसक्यो तर भरी सिलिण्डर खोज्दै पसल र डिपो बारम्बार धाउनुपर्ने उपभोक्ताको हैरानी हटिसकेको छैन। काठमाण्ड उपत्यकामा घटस्थापनादेखि शुरू गरिएको फरक कम्पनीको ग्यास पनि साकफेर गरी ग्यास लिन सकिने व्यवस्था आजदेखि हटाउने तयारी छ। आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकामा भारत केन्द्रबाट फरक कम्पनीको ग्यास बिक्री वितरण गरिदिएको थियो। यसअघि पर्सि 30 गतेसम्मका लागि यो व्यवस्था गरिएको भए पनि व्यवस्थापन गर्न नसकेपछि आजसम्म मात्रै लागू हुने निर्णय गरिएको संघले जनाएको छ। उपभोक्तालाई ग्यास सहज बनाउने प्रयास भइरहेको नेपाल आयल निगमको दावी छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार ग्यास आयातमा समस्या नभई आपूर्ति र वितरणमा समस्या रहेको छ। भारतबाट आयातमा कुनै अवरोध नभएको समेत उहाँले बताउनुभयो। आपूर्ति व्यवस्थापनमा सरकार र निजी क्षेत्र दुवैले उपभोक्तालाई आश्वस्त पार्न भने सकेका छैनन्। उपभोक्ताले आवश्यकताभन्दा बढ़ी ग्यास भण्डारण गर्न खोज्दा बजारमा माग बढ़ेको निगम र संघको भनाइ छ। गएको फागुन यता ग्यासको आपूर्ति सहज हुन सकेको छैन। दशैं मनाउन धेरैजसो गाउँघर जाने भएकोले काठमाण्डौ उपत्यकामा अब खपत केही घट्ने र बाहिरका जिल्लामा केही बढ़न सक्ने निगमले जनाएको छ। पछिल्लो झरी र बाढ़ी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपूर्ति नियमित गरिएको छ। गएको असोज 8 11 गतेसम्मको ठूलो वर्षाले कालीगण्डकी नदीमा बाढ़ी आउँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरी बगर घिरच्याङ र दोवाको भीरकोटेमा भीर काटेमा 220 केबी क्षमताको दाना खुर्कुट प्रसारण लाइनको चारवटा टावर ढलाएको र लाइन चुड़ाएकोले मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति बन्द थियो। अन्नपूर्ण गाउँपालिका 2, 3, 4 र 5 तथा मुस्ताङ जिल्लाभर कार्यक्षेत्र रहेको नेपाल विद्युत प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईले प्रसारण लाइनको समस्याले तत्काल दाना सब स्टेशनबाट विद्युत आपूर्ति गराउन सम्भव नभएकोले वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति गरिएको बताउनुभयो। मुस्ताङमा यसअघि नै आपूर्ति नियमित भएको र म्याग्दीमा 1-2 घर बाहेक सबै ठाउँमा मर्मत कार्य सकिएको केन्द्रका प्रमुख चापागाईले बताउनु भएको छ। विद्युत आपूर्तिसँगै संचार अवरूद्ध संचार सेवा पनि संचालनमा आएको छ। म्याग्दीका 42 मेगावाट क्षमताको मिस्त्री खोला, 110 मेगावाटको निलगिरी, 6 मेगावाटको रेले खोला र 14 मेगावाट क्षमताको घार खोला जलविद्युत आयोजना भने बन्द छन्। आज पहाड़ी र हिमाली थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईमा मौसम सफा छ। काठमाण्डौ उपत्यका लगायत देशका अन्य धेरैजसो ठाउँमा पनि मौसम सफा नै रहेको छ। मौसममा सुधार भएसँगै पानी पर्ने क्रम घटेको छ तर बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली थोरै ठाउँमा आज र भोलि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ। प्रदेशसभाको हिजो बसेको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष 83-84 को बजेट बहुमतले पारित भएसँगै झण्डै 3 महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो। आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा 37 अर्ब 70 करोड़ रूपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो। त्यसै दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो। बजेटमाथिको छलफल शुरू हुनु अघि नै विवाद चर्किएपछि त्यस यता प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो। बजेट विवाद समाधान गर्न सत्ताको नेतृत्वकर्ता दल नेकपाले बजेट संशोधन तथा विवादित विषयको छानबिन गर्न र कार्तिक 15 गतिभित्र पूरक बजेट ल्याउन सहमत भएपछि प्रक्रिया अगाडि बढ़ेको थियो। यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गएको असार 1 गते बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन बदलिएपछि बजेट पारित हुन सकेको थिएन। असार 29 गते एमालेको समर्थनमा नेकपाका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। नवरात्रको चौथो दिन आज दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। हरेक वर्ष असोज शुक्ल चतुर्थी तथा अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। नवरात्रको पहिलो दिन गएको असोज 25 गते आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौंको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको ठाउँमा 9 दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो। दोस्रो दिन अस्ति सोमबार ब्रह्मचारिणी देवी तथा हिजो चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो। नवरात्रको 9 दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद देवी भागवत लगायत देवी स्त्रोत्र पाठ पनि गरिन्छ। उदयपुरको बेलका नगरपालिका एक धानखेतमा वयस्क जंगली भाले हात्ती मृत भेटिएको छ। सानोदारी नामले चिनिने 20-25 वर्ष उमेरको हात्ती धानखेतमा हिजो मरेको अवस्थामा भेटिएको हो। कोशीटोप्पु वन्यजन्तु आरक्षबाट झण्डै 1 किलोमिटर दूरीमा रहेको धानखेतमा जंगली हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार मृत हात्ती 1 वर्ष यता आरक्ष क्षेत्रमा बस्दै आएको थियो। कोशीटोप्पु वन्यजन्तु आरक्षबाट परीक्षणपछि मात्रै हात्तीको मृत्युको कारण अब विदेशको खबर। भारतको बिहारमा गंगा नदी पार गर्ने क्रममा भएको डुंगा दुर्घटनामा मानवीय क्षति भएको छ। वैशाखी जिल्लाको राघोपुरमा डुंगा पल्टिँदा कम्तीमा 13 जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउने मध्ये धेरै जसो बालबालिका रहेका छन्। भारतीय संचार माध्यमका अनुसार गैराती 8:30 बजेतिर भोजमा सहभागी हुन जाँदै गरेका 25 जना भन्दा धेरै चढ़ेको एउटा सानो डुंगा दुर्घटना भएको थियो। गंगा नदी पार गर्ने क्रममा अचानक डुंगा पल्टिएपछि यात्रुहरू नदीमा डुबेका थिए। दुर्घटनापछि घटनास्थलमा उद्धार तथा खोजी कार्य सञ्चालन गरिएको छ। अब खेल खबर। पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंका 8 विकेटले विजयी भएको छ। कुशल मेन्डिसको उत्कृष्ट ब्याटिङको मद्दतमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेटले हराउँदै सान्त्वना जित निकालेको हो। हिजो रावलपिण्डीमा भएको खेलमा पाकिस्तानले दिएको 169 रनको लक्ष्य श्रीलंकाले 17 ओभर 1 बलमा 2 विकेट गुमाएर पूरा गरेको थियो। त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 168 रन बनाएको थियो। श्रीलंकाले 3 खेलको टी20 श्रृंखलाको अन्तिम खेल जितेको हो। पाकिस्तानले यसअघि नै 2 खेल जितेर श्रृंखला आफ्नो पक्षमा पारेको थियो। चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। घटस्थापना यता 1,88,000 भन्दा धेरै काठमाडौँ उपत्यकाबाट बाहिरिए। दशैंको टीका अघि नै आरूघाटमा बेलीब्रिज जोडेर गाड़ी सञ्चालन गरिने। खाना पकाउने ग्यासको अभाव अझै हटेन। फरक सिलिण्डर साटफेरको व्यवस्था आजसम्म मात्रै लागू हुने। प्रसारण र वितरण लाइन मर्मत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत आपूर्ति नियमित। आज र भोलि पहाड़ी र हिमाली थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। भारत बिहारको गंगा नदीमा डुंगा दुर्घटना बाल बालिका सहित 13 जनाको ज्यान गयो र पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी20मा श्रीलंका 8 विकेटले विजयी।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोशिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
5: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
4: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
5: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
4: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
5: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहितको प्रयोगशाला,
4: फिजियोथेरापी विशेषज्ञ सेवा,
5: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
6: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
7: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
8: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा चार जितपुर कपिल वस्तु,
7: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 99-570-31-569, अर्जुन खाती सम्पर्क नम्बर 99-570-78-403।
9: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
7: नागरिक समाज कपिल वस्तु, अध्यक्ष अर्जुन पोखरेल, सम्पर्क 98-510-88-419।
9: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
7: नागरिक समाज कपिल वस्तु।

0: पावन अवसर में संपूर्ण सदस्य पदाधिकारी कर्मचारी शुभेच्छुक सहयोगी तथा आम नेपाली दाजू भाई तथा दीदी बहनी सुख शांति सुस्वास्थ्य दीर्घायु समृद्धि र उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौं।
1: नेपाल दर्शन समाज कपिल वस्तु एवं सम्पूर्ण परिवार अध्यक्ष सुनिता सेन सम्पर्क 9857

0: ओए त के गर्न पर्यो
1: के हैन
0: खाना खान जान पर्दैन छिटो जा
1: खाना खानै मन छ नि यार मलाई
0: ल यो त पुरै सेन्टी भएर बसिआछ त यार पुरै स्वास्नीले छोड्या जस्तो
1: स्वास्नीले छोडेको हैन यसपालिको दशक यार पनि छुट्ने भयो वर्षमा एकचोटि आउने चाड त्यो पनि आफ्नो आफन्त र आफ्नो परिवारसँग टाढा बसेर याद गर त पोहोर साल कति रमाइलो भएको थियो
2: हो।

0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ 4 नम्बर कपिल वस्तु, अध्यक्ष वीरबहादुर चौधरी, सम्पर्क नम्बर 98574 54 342।
0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड एवं सम्पूर्ण परिवार बाढगंगा 4 गदेहडा कपिल वस्तु, अध्यक्ष मोहन प्रसाद पन्थी।
0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: सारा किसान कृषि सहकारी संस्था लिमिटेड, जगदीशपुर कपिल वस्तु, अध्यक्ष सुलोचना प्राजुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: कता हो काका लखर लखर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन, सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
3: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
4: साना किसान कृषि सहकारी संस्था लिमिटेड, चप्पर गाउँ कपिल वस्तु, अध्यक्ष शालिग्राम पौडेल।
3: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
4: सारा किसान कृषि सहकारी संस्था लिमिटेड इमेलिया एवं सम्पूर्ण

0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: साना किसान कृषि सहकारी संस्था लिमिटेड, कोपवा कपिल वस्तु, अध्यक्ष मालिका पोखरेल, सम्पर्क नम्बर 98475386800।
0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: श्री विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार नम्बर जितपुर कपिल वस्तु, अध्यक्ष विष्णु प्रसाद नेउपाने।
0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: सिद्धार्थ सामाजिक विकास केन्द्र, चार नम्बर जितपुर कपिल वस्तु, अध्यक्ष त्रिलोचन घिमिरे, सम्पर्क 98470।
0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: श्री सूर्य बहुद्देश्य सहकारी संस्था लिमिटेड, बुद्धि कपिल वस्तु, अध्यक्ष रेशमराज गिरी।
2: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरे छ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
4: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाटेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
3: 24 घण्टा सेवा उपलब्ध छ।
4: नभुल्नु होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
3: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
5: सपनाहरू सिमानामा बालिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
6: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जीतपुर 4 नम्बर कपिल वस्तु।
5: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
7: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
6: सम्पर्क 98499-0939 र 98672-51350। शाखा प्रबन्धक समीक्षा गौतम।
8: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
9: यति बेला बिहानको 10 बज्यो।
10: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
11: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाणगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।
12: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
13: युनाइटेड अस्पताल बाणगंगा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
14: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
13: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
15: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
16: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
17: वरिष्ठ फेसियो रोजिस्ट डाक्टर सुमन श्रेष्ठ द्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
15: अन्य ओपीडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजे देखि साँझ 6 बजे सम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादव द्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
18: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
17: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
19: कृषक वर्गको लागि सूचना, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ, दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समयमै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु, मोबाइल 98-67-47-24-55 मा सम्पर्क राख्न सक्नुहुनेछ।
20: अनि सुन्नुहोस् त आलुको बिउ उचित मूल्यमा पाइन्छ।
21: Let us enjoy with us.

0: होइना ए दाई कता हो लखर लखर बाइक डोराउँदै
1: कहाँ हुनु र भाई यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त आज पनि अफिस जाने बेला बिग्रियो नयाँ किनौ भने पुरै पैसा छैन
0: चिन्ता लिनु पर्दैन बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ अनि नयाँ किन्न पैसा छैन चिन्ता लिनु पर्दैन नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ
2: जेनुन नै ठिक छ जेनुन नै ठिक छ
3: हजुर जुनसुकै पुरानो बाइक लिएर आउनुहोस् बजाजको नयाँ डोमिनार पल्सर प्लाटिना एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्
0: अनि सुन्नुहोस् त यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ
2: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली भारगनका एक बैरिया कपिल वस्तु
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9857502443 9806225243 र 9813514417
4: बडा दशैं शुभ दीपावली एवं छठ पर्व 2083 हार्दिक मंगलमय शुभकामना ज्ञान संस्कार विज्ञान अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा

0: बढ़ी रहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: एभरग्रीन इंग्लिश बोर्डिंग स्कूल बरवा कपिलवस्तु, प्रिन्सिपल नवीन मरासिनी, सम्पर्क नम्बर 98578735।
0: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बाणगंगा माध्यमिक विद्यालय लौगाई कपिलवस्तु, प्रिन्सिपल कुलराज पौडेल, सम्पर्क नम्बर 98570505579।
0: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बालज्योति इंग्लिश बोर्डिङ स्कूल बाढगंगासार गदेहडा कपिलवस्तु, प्रिन्सिपल सर्विन्द्र देव खनाल, सम्पर्क नम्बर 98570161993।
0: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ज्ञानपुञ्ज इंग्लिश बोर्डिङ स्कूल राजपुर कपिलवस्तु, प्रिन्सिपल नारायण प्रसाद पौडेल, सम्पर्क नम्बर 98570553260।
0: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हतौसा लिटल स्टार इंग्लिश बोर्डिङ स्कूल ओदारी कपिलवस्तु, प्रिन्सिपल सुन्दर पाण्डे, सम्पर्क नम्बर 98570505350।
2: दशैं आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दशैं बनाऊ अझै विशेष।
3: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
2: हो नि, खेल्ने हो, जित्ने हो।
1: यस दशैंमा बजाज मोटरसाइकल वा चेतक स्कूटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
2: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
3: त्यसैले यो दशैंमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
1: केदारनाथ ऑटोमोबाइल प्राली बाड़गंगा एक बैरिया तपाईको आफ्नै बजार शोरूम।
2: संपर्क नंबर 9857050243 9803154417 र 9803154423।
4: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
5: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीवीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
4: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
6: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
5: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु। फोन 076550317, मोबाइल 9857051713। सञ्चालक गिरिराज कडे।
7: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
8: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
7: ल, तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाडगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
8: लौ लौ, त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
9: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहबा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
7: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहबा रोड, कृषि विकास बैंकको अगाडि।
5: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079826 र 9847082790।
10: युनाइटेड अस्पताल बाडगंगा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
11: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
10: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथरोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
12: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
10: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त, मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
11: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-55-55-138
10: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
0: बड़ा दशैं शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना ज्ञान संस्कार विज्ञान अनुशासन र उज्जवल भविष्य निर्माण को यात्रा में अघि बढ़ी रहेका संपूर्ण विद्यार्थी अभिभावक शिक्षक कर्मचारी शिक्षा प्रेमी एवं संपूर्ण विश्व में रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं शुभ दीपावली एवं छठ पर्वले सुख शांति सुस्वास्थ्य दीर्घायु एवं ज्ञान विज्ञान को क्षेत्र में सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: हिलबर्ट इंग्लिश बोर्डिंग स्कूल पिपरा कपिल वस्तु प्रिंसिपल शिव कुमार पोखरेल संपर्क नंबर 98-570-39-024
0: बड़ा दशैं शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना ज्ञान संस्कार विज्ञान अनुशासन र उज्जवल भविष्य निर्माण को यात्रा में अघि बढ़ी रहेका संपूर्ण विद्यार्थी अभिभावक शिक्षक कर्मचारी शिक्षा प्रेमी एवं संपूर्ण विश्व में रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं शुभ दीपावली एवं छठ पर्वले सुख शांति सुस्वास्थ्य दीर्घायु एवं ज्ञान विज्ञान को क्षेत्र में सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: होराइजन आवासीय इंग्लिश बोर्डिंग स्कूल 4 नंबर प्रिंसिपल वासुदेव घिमिरे संपर्क नंबर 98-570-51

0: नेता नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
1: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
0: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
2: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
1: सम्पर्क 98499039950 र 98672153350। शाखा प्रबन्धक समीक्षा गौतम।
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
4: यति बेला बिहानको 11 बज्यो।
5: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
6: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
5: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
7: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
6: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु। फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कणे।
8: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
9: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
8: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफुर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
9: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
8: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
10: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
11: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
1: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा 4 जितपुर कपिल वस्तु।
11: प्रोपराइटर दिन बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
6: कृषक वर्गको लागि सूचना। कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ, दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समय नै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु। मोबाइल 98677746।

जल राष्ट्रीय डिजिटल म्यूजिक प्रणाली प्रस्तुत गर्दछ।

0: मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र, 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98 46 19 125 र 98 75 52 00 4।
1: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाडगङ्गा अटो ट्रेडर्स, बाडगङ्गा एक बैरिया कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाडगङ्गा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
5: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
3: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 4 नम्बर जितपुर कपिल वस्तु, अध्यक्ष देवकला सुवेदी, सम्पर्क 98-570-50-343।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
6: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
7: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
6: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बाडगङ्गा एक बैरिया कपिल वस्तु।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243, 98-026-25-243 र 98-013-51-417।
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रणाली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
9: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
8: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
9: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
8: स्त्री तथा पर्सु

0: स्त्री रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रहाली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्रहाली, फोन 071-531-641 र 535-641।
2: म अब सक्दिन रितेश।
3: के भयो?
2: तिमी जे भयो, आई एम रियली प्राउड अफ यू, तर म खुसी छैन।
3: हाम्रो रिलेसनसिपमा प्रब्लम छ, तर कोसिस गरिरहेको होइन।
2: म अब यसरी अगाडि बढ्न सक्दिनँ, आई एम सरी।

0: बड़ा दशहीं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माण को यात्रा में अघि बढ़ी रहेका संपूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं संपूर्ण विश्व में रहनु हुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शांति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञान को क्षेत्र में सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: सिद्धार्थ क्याम्पस, गुम्सी, कपिलवस्तु, क्याम्पस प्रमुख वेदराम अर्याल।
0: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माण को यात्रा में अघि बढ़ी रहेका संपूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं संपूर्ण विश्व में रहनु हुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शांति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञान को क्षेत्र में सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: स्काईलार्क इंग्लिश बोर्डिंग स्कूल ओदारी, कपिलवस्तु, प्रिंसिपल तोलकांत डुमरे, संपर्क नंबर 9857028848।
0: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माण को यात्रा में अघि बढ़ी रहेका संपूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं संपूर्ण विश्व में रहनु हुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शांति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञान को क्षेत्र में सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: सूर्योदय माध्यमिक विद्यालय बरुवा, कपिलवस्तु,
3: प्रध्यापक टीकाराम घिमिरे।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
6: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
5: हो नि, खेल्ने हो, जित्ने हो।
1: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कूटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
5: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
6: त्यसैले यो दशैंमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
1: केदारनाथ अटोमोबाइल्स प्राली, बाढगंगा एक बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
5: सम्पर्क नम्बर 9857050243, 9803151417 र 9803151423।
7: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रो र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
8: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
9: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
8: 24 घण्टा सेवा उपलब्ध छ।
9: नभुल्नुहोला 100 रुपियाँमै विशेषज्ञ टिकट।
8: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: सिद्धार्थ सामाजिक विकास केन्द्र, 4 नम्बर जितपुर, कपिल वस्तु, अध्यक्ष त्रिलोचन घिमिरे, सम्पर्क 98-470-40-930।
0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 4 नम्बर जितपुर, कपिल वस्तु, अध्यक्ष देवकला सुवेदी, सम्पर्क 98।
10: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
11: यति बेला मध्याह्नको 12 बजे।
12: पहिले मुख्य खबर। सर्वाधिक मत सहित नेपाल संयुक्त राष्ट्र मानव अधिकार परिषदको सदस्यमा निर्वाचित, खसेको 180 मत मध्ये 173 मत प्राप्त। सरकारले 2000 भन्दा धेरै विद्यार्थी भएका 109 स्कूलमा 6 अर्ब रूपियाँ लगानी गर्दै पहिलो चरणमा 89 विद्यालयका लागि 5 अर्ब 34 करोड़ निकासा। हिम पहिरोले गेग्रान सोहोरेर खोला थुन्दा बुढ़ी गण्डकीमा बाढ़ी, भोटेकोशी बाढ़ी अघि 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको इसिमोडको अध्ययन प्रतिवेदन। हात्तीको मृत बच्चा बोकेको तस्विरलाई यस वर्षको उत्कृष्ट वाइल्ड लाइफ फोटोको उपाधि। वन्यजन्तुको भावना, सम्बन्ध र व्यवहारको जटिलता उजागर। र 10 राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी शुरू। नेपाल खबरमा अब पूरा खबर। नेपाल संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषदको सन् 2027 देखि 2029 कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। अमेरिकाको न्यूयोर्कमा रहेको राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसंघको महासभामा खसेको 180 मत मध्ये 173 मत प्राप्त गर्दै सदस्य चुनिएको हो। एसिया प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशहरू मध्ये नेपालले सबैभन्दा धेरै मत पाएको हो। न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने संयुक्त राष्ट्रसंघका सबै सदस्य देशप्रति आभार व्यक्त गरेको छ। नियोगले परिषदको नयाँ कार्यकालका लागि निर्वाचित अन्य देशहरूलाई पनि बधाई दिएको छ। सन् 2027 देखि 29 कार्यकालका लागि ब्राजिल, बुरूण्डी, डोमिनिकन गणतन्त्र, जर्मनी, घाना, आयरल्याण्ड, जापान, जोर्डन, कुवेत, मालदोवा, नाइजेरिया, युक्रेन, उरूग्वे र जाम्बियामा पनि जाम्बिया पनि निर्वाचित भएका छन्। नेपाल यसअघि सन् 2018 2020 र 2021 2023 गरी लगातार दुई कार्यकाल परिषदको सदस्य रहिसकेको छ। अब नेपाल सन् 2027 जनवरी 1 तेस्रो कार्यकालका लागि परिषदको सदस्य बन्नेछ। स्विजरल्याण्डको जेनेभामा मुख्यालय रहेको परिषदमा भौगोलिक प्रतिनिधित्वका आधारमा 47 सदस्य देश रहने व्यवस्था छ। सदस्य राष्ट्रहरू संयुक्त राष्ट्र संघको महासभाबाट 3 वर्षका लागि निर्वाचित हुन्छन्। परिषदको सदस्यका रूपमा नेपालले मानव अधिकार, मानव मर्यादा, समानता, समावेशिता, सामाजिक न्याय र अन्तर्राष्ट्रिय कानूनको सम्मानका विषयमा हुने बहुपक्षीय संवाद तथा सहकार्यमा योगदान दिन सक्नेछ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकमा आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अघि बढ़ाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै 2000 भन्दा धेरै विद्यार्थी अध्ययनरत देशभरका 109 ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको शिक्षा मन्त्रालयले जनाएको छ। यसै चालू आर्थिक वर्षमा ती विद्यालयको संरचना सुदृढीकरणका लागि कुल 6,54 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनु भएको छ। उहाँका अनुसार योजना अन्तर्गत पहिलो चरणमा 89 विद्यालयका लागि 5,34 करोड़ रूपियाँ निकासा भइसकेको छ। निकासा भएको रकम मार्फत ती विद्यालयमा अत्याधुनिक 12 कोठे 3 तले भवन निर्माणको काम अघि बढ़नेछ। प्रति विद्यालय झण्डै 6 करोड़ रूपियाँको लागतमा बन्ने यी भवनमा आधुनिक कक्षा कोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालय को समेत व्यवस्था हुनेछ। यसले विद्यार्थीहरूको सिकाई वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने मन्त्री पोखरेलको विश्वास छ। गएको आइतबार बुढ़ी गण्डकी नदीमा बाढ़ी आएको विषयमा प्राविधिक अध्ययनले ग्लेसियरमा खसेको हिम पहिरोले गेग्रान सोहोरेर खोला थुनेपछि आकस्मिक बाढ़ी आएको पुष्टि गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थलगत अध्ययन र सेटेलाइट तस्विर अध्ययन गरेर बाढ़ी आउनुमा एउटै मात्र नभई बहु कारण रहेको जनाएको छ। शुरूमा हिम पहिरो ग्लेसियर हिउँ बरफ र गेग्रान खसेको र ओङदिलुङसँगै श्यारखोलाको दोभान थुनिएको थियो। त्यसपछि खोला थुनिने र खुल्ने प्रक्रिया भएको देखिन्छ। गोर्खाको चुम्नुब्री गाउँपालिका 6, उङदिलुङ खोला, चामर हिमाल र सियरङदी हिमाल बीचको ठाडो खोलाको उच्च हिमाली क्षेत्रमा आइतबार बिहान 4:20 पहिरो खसेको थियो। अन्य बाढ़ीको तुलनामा यस घटनामा बालुवा र साना ठूला ढुंगाको भन्दा माटोको मात्रा बढ़ी रहेको प्रतिवेदनले देखाएको छ। माटोको मात्रा बढ़ी भएकाले बाढ़ीमा बाक्लो लेदो विस्तारै बग्ने प्रकृतिको प्रवाह देखिएको थियो। भदौ 10 रसुवा केरूङ क्षेत्रमा आएको विनाशकारी बाढ़ी अघि लाङटाङ लिरूङ हिमालको उत्तरी भीरमा 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको पाइएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले सार्वजनिक गरेको प्रारम्भिक वैज्ञानिक अध्ययनका अनुसार सन् 2026 जुलाई 7 अगस्त 24 48 दिनको अवधिमा सेन्टिनेल 1 भू उपग्रहबाट प्राप्त राडार तथ्याङ्कले उत्तरी क्षेत्रको सतहमा 40 सेन्टिमिटरसम्म स्थापन भएको देखाएको छ। इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले राष्ट्रिय विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलनमा सन् 2026 अगस्त 26 केरूङ रसुवा विपद बुझाई शीर्षकको अध्ययन सार्वजनिक गर्नुभएको हो। यस अध्ययन अनुसार लाङटाङ लिरूङको उत्तरी भीरबाट अनुमानित 13,20,00,000 घनमिटर चट्टान र हिम नदीको बरफ खसेर लेन्दे खोलाको उपत्यकामा पुगेको थियो। त्यसले चट्टान, बरफ, पानी र गेग्रान सहितको तीव्र बहाव सृजना गर्दै नेपाल चीन सीमावर्ती क्षेत्रमा विनाश निम्त्याएको थियो। अध्ययनले यो घटनालाई परम्परागत हिमताल विस्फोटजन्य बाढ़ी, ग्लेसियर्स लेक आउटबर्स्ट, फ्लड ग्लोफ नभई चट्टान र हिम नदीको बरफ खस्ता उत्पन्न भएको श्रृंखलाबद्ध विपदका रूपमा पहिचान गरेको छ। अध्ययनमा भू उपग्रहबाट प्राप्त तथ्याङ्क, भूकम्पीय अभिलेख, ड्रोन सर्वेक्षण, जलविज्ञान सम्बन्धी विश्लेषण तथा स्थलगत मूल्यांकनलाई एकीकृत गरी विपदको कारण, प्रभाव र पूर्व सूचना प्रणालीको अवस्थाबारे विश्लेषण गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा सुनको भाव 3 दिनमा तोलामा 7,000 रूपियाँ घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
14: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
13: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333-493-555।
5: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्र मानवाधिकार परिषदको सदस्यमा निर्वाचित, सरकारले 2,000 भन्दा धेरै विद्यार्थी भएका 109 विद्यालयमा 6 अर्ब रूपियाँ लगानी गर्दै लगाएका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबर। सुनको भाव 3 दिनमा तोलामा 7,000 रूपियाँ घटेको छ। आज सुनको भाव तोलामा 2,700 रूपियाँले घटेको छ। यसअघि अस्ति सोमबार 2,100 रूपियाँले घटेर तोलाको 2,94,400 रूपियाँमा तथा हिजो 2,200 रूपियाँले घटेर तोलाको 2,92,200 रूपियाँमा कारोबार भएको थियो। आज तोलाको 2,89,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हप्ताको पहिलो दिन आइतबार सुन तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,96,500 रूपियाँ पुगेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 100 रूपियाँले घटेको छ। महासंघले आजका लागि चाँदीको भाव तोलामा 4,255 रूपियाँ तोकेको छ। हिजो चाँदीको भाव तोलाको 4,355 रूपियाँ थियो। अब विदेशको खबर। हात्तीको मृत बच्चालाई बोकेको वयस्क पोथी हात्तीको भावुक तस्विरले वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर 2026 उपाधि जितेको छ। वन्यजन्तुको भावना, सम्बन्ध र व्यवहारको जटिलतालाई उजागर गर्ने यो तस्विर इटलीका वन्यजन्तु फोटोग्राफर फेडेरिको भेरोनेसिकले नामिबियाको हुब नदी उपत्यकामा खिच्नु भएको हो। हात्तीहरूको गतिविधि नियाली रहेका बेला भेरोनेसीले सुक्खा नदीको बालुवामा घिसारिएको जस्तो देखिने असामान्य पदचिन्ह फेला पार्नुभएको थियो। ती चिन्ह पछ्याउँदै जाँदा उहाँले एउटा पोथी हात्तीले मृत बच्चालाई बोकेको देख्नुभयो। बच्चाको एउटा खुट्टा हात्तीको दारा र सुडको बीचमा अड्किएको थियो। यस वर्षको प्रतियोगितामा हात्ती, किरा, समुद्री जीव, चराचुरुङ्गी, उभयचर र वनस्पति सहित प्रकृतिका विविध पक्ष समेटिएका तस्विर पुरस्कृत भएका छन्। बेलायतको लन्डनमा रहेको नेचुरल हिस्ट्री म्युजियमले आयोजना गर्ने वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर प्रतियोगिता सन् 1965 सञ्चालन हुँदै आएको छ। वन्यजन्तु तथा प्रकृति फोटोग्राफीको प्रतियोगिताका रूपमा चिनिने यसमा विश्वभरका फोटोग्राफर सहभागी हुन्छन्। सीएनएनका अनुसार यस वर्षका पुरस्कृत तस्विरहरूको प्रदर्शनी बेलायतको प्राकृतिक इतिहास संग्रहालयमा पर्सि शुक्रबारदेखि शुरू हुनेछ। अब खेल खबर। कर्णाली प्रदेशमा आउँदो मंगसिरमा हुने 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले आवश्यक तयारी शुरू गरेको छ। राष्ट्रिय खेलकुदका लागि प्रदेश खेलकुद परिषदले गण्डकीका विभिन्न जिल्लामा तयारी अघि बढ़ाएको हो। प्रतियोगिताका लागि पालिकादेखि प्रदेश स्तरसम्म खेलाड़ी छनौट गरिनेछ। गण्डकी प्रदेश खेलकुद परिषदले प्रदेशका 11 वटै जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गर्दै प्रतियोगिताका लागि आवश्यक खेलाड़ी छनौट प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको छ। यसपटक राष्ट्रिय खेलकुदमा 32 खेल समावेश गरिएको छ। परिषदका सदस्य सचिव श्रीधर शर्माका अनुसार राष्ट्रिय खेलकुदका लागि पालिका स्तरीय छनौट प्रतियोगिता मार्फत खेलाड़ी छनौट गरिनेछ। 10 राष्ट्रिय राष्ट्रपति रनिङ सेल्ड प्रतियोगिता कर्णाली प्रदेशमा आउँदो मंगिर 16 27 गतेसम्म आयोजना हुँदैछ। यसअघि गण्डकी प्रदेशको पोखरामा 2079 असोज 28 कार्तिक 3 गतेसम्म 9 राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो। 9 गण्डकी प्रदेश पहिलो हुन सफल भएको थियो। 9 समापनको अवसरमा 2 कर्णालीमा 10 संस्करण गर्ने घोषणा गरिए पनि 4 बल्ल प्रतियोगिता हुन लागेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्र मानवाधिकार परिषदको सदस्यमा निर्वाचित, खसेको 180 मध्ये 173 मत प्राप्त। सरकारले 2000 भन्दा धेरै विद्यार्थी भएका 109 विद्यालयमा 6 अर्ब रूपियाँ लगानी गर्दै पहिलो चरणमा 89 विद्यालयका लागि 5 अर्ब 34 करोड़ निकासा। हिम पहिरोले गेग्रान सौरेर खोला थुन्दा बुढ़ी गण्डकीमा बाढ़ी, भोटेकोशी बाढ़ीबाट 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको इसिमोडको अध्ययन प्रतिवेदन। हात्तीको मृत बच्चा बोकेको तस्विरलाई यस वर्षको उत्कृष्ट वाइल्ड लाइफ फोटोको उपाधि। वन्यजन्तुको भावना सम्बन्ध र व्यवहारको जटिलता उजागर। र 10 राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी शुरू। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौ। नमस्कार।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
6: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
7: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
8: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
9: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
8: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
10: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
9: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु। फोन 076-550-317, मोबाइल 98-570-51-713। सञ्चालक गिरिराज कणे।
11: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
12: विगत 25 मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 काठमाडौँ B&B हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
11: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफुर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
12: सम्पर्क पाल्पा भैरव मेडिकल हल। श्रवण पथ बुटवल साझा हस्पिटल को अगाडि।
11: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98578010।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री Reliable Agro Nepal Public Limited का प्रीमियम

0: शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजया दशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बाणगंगा र गजेडा भूपुसैनिक खाने पानी उपभोक्ता समिति उत्तम नगर, अध्यक्ष राजेन्द्र विक्रम शाह, सम्पर्क नम्बर 98471352970।
0: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजया दशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मधौलिया खानेपानी तथा सरसफाई उपभोक्ता समिति मधौलिया, अध्यक्ष खडानन्द गौतम, सम्पर्क नम्बर 98570503058।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आले डेन्टल, चार नम्बर जितपुर, कपिलवस्तु, दशैं विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-404 र 98-447-92-225।
2: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूको घर आँगनमा खुशी, उमंग र उत्साह ल्याओस्। आर्थिक गतिविधि चलायमान बन्दै जाओस्। स्थानीय उत्पादन, उद्यमशीलता र व्यवसाय प्रवर्धनमा थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग, व्यवसाय, उद्यमी, ग्राहक, कर्मचारी, श्रमिक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बाणगंगा टूर एन्ड ट्राभल्स, कार नम्बर जितपुर, कपिलवस्तु, प्रोपराइटर मीन थापा, सम्पर्क नम्बर 98-570-23-888।
0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौं।
1: आधारभूत बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुद्धभूमि 3 रनगाई, कपिलवस्तु, अध्यक्ष आशाराम थारू, सम्पर्क नम्बर 98-635-025-02।
0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: बाणगंगा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड, बोडगाउँ, कपिलवस्तु, अध्यक्ष राधेश्याम न्यौपाने, सम्पर्क नम्बर 98-470-40-236।
0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
2: कपिलवस्तु संचार सहकारी संस्था लिमिटेड, बारगंगा 4 गजहेडा, अध्यक्ष दोलक बहादुर पछाई, सचिव परवेन्द्र देव खनाल, व्यवस्थापक भीषराज पाण्डे।
0: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
2: जनसेवा बहुमुखी सहकारी संस्था लिमिटेड गजेडा कपिलवस्तु, अध्यक्ष दोडराज सुवेदी, सम्पर्क नम्बर 98570279751।
0: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: कैलाश आश्रम कृषि सहकारी संस्था लिमिटेड नन्दनगर कपिलवस्तु, अध्यक्ष गिरिराज कडेल, सम्पर्क 98570551713।
0: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
3: लक्ष्मण घाट बोलबम धाम विकास समिति, लक्ष्मण घाट कपिलवस्तु, अध्यक्ष रणबहादुर काउचा, सम्पर्क नम्बर 98634330।
0: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: मेरिट बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनगाई कपिलवस्तु, अध्यक्ष सरोज खनाल, सम्पर्क 98570550।

0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीक पर्व मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुवा एवं सम्पूर्ण परिवार। विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूको घर आँगनमा खुशी, उमङ्ग र उत्साह ल्याओस्। आर्थिक गतिविधि चलायमान बन्दै जाओस्। स्थानीय उत्पादन, उद्यमशीलता र व्यवसाय प्रवर्धनमा थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग, व्यवसाय, उद्यमी, ग्राहक, कर्मचारी, श्रमिक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। विजया दशमी तथा दीपावलीको शुभ अवसरमा एसियन पेन्ट्सको आधिकारिक विक्रेता भट्टराई ट्रेडिङ बाढगंगा एघारा बरुवा कपिल वस्तुमा विशेष छुटका साथ पेन्ट खरिद गर्ने सुनौलो अवसर, होम डेलिभरीको सुविधा समेत मात्र सीमित समयका लागि। आजै सम्झनुहोस्, सम्पर्क नम्बर 9854530015 र 9857750757। यो चाड पर्वमा आफ्नो घरलाई नयाँ रंगले सजाउनुहोस् र चाड पर्वको खुसीलाई अझ विशेष बनाउनुहोस्। भट्टराई ट्रेडिङ, तपाईँको घरको रंग, तपाईँको खुशी।
0: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा विजया दशमीले असत्यमाथि सत्यको विजयको सन्देश, शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान उज्यालोको सन्देश, सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय कामना गर्दछौ। यस पावन पर्वले सम्पूर्ण मानव समुदायमा प्रेम, करूणा, सद्भाव, सहिष्णुता र आपसी भाइचाराको भावना अझ प्रगाढ बनाओस्। माता भगवतीको कृपा र आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको मार्ग प्रशस्त होस् भन्ने मंगलमय कामना गर्दछौ।
1: सुपा देउराली, माता मन्दिर संरक्षण समिति, टिपरा, अध्यक्ष ओम बहादुर नेउपाने। सम्पर्क नम्बर 9847727451।
2: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
4: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
1: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्य द्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधि द्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सर्वपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श
2: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
4: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
5: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
2: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
6: कता हो काका लखर लखर गर्दै
7: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु
6: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
7: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर
6: हजुर हाम्रा सेवाहरू
7: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004
8: सपनाहरू सिमानामा बाँधिँदैनन् तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्
9: हो यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी जितपुर 4 नम्बर कपिल वस्तु
8: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ
10: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस् जुवासा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी
9: सम्पर्क 98-499-0939 र 98-672-51-350 शाखा प्रबन्धक समीक्षा गौतम
11: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
12: यति बेला दिउँसोको 1 बज्यो
13: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
14: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल
15: पुरानो सुन चाँदी साट्न नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
9: लुम्बिनी खाती सुन चाँदी पसल बाढगंगा 4 जितपुर कपिल वस्तु
15: प्रोपराइटर दिल बहादुर खाती सम्पर्क नम्बर 98-570-131-569 अर्जुन खाती सम्पर्क नम्बर 98-570-78-403
6: कता हो काका लखर लखर गर्दै?
7: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, तिन बटर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरमला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु।
6: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
7: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर।
6: हजुर, हाम्रा सेवाहरू,
7: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9875-52004।
16: कृषक वर्गको लागि सूचना, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ, दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समयमै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु,
17: मोबाइल 9867-47-24-55
16: मा सम्पर्क राख्न सक्नुहुनेछ।
18: अनि सुन्नुहोस् त, आलुको बिउ उचित मूल्यमा पाइन्छ।
19: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
20: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्, त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
21: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
20: 24 घण्टा सेवा उपलब्ध छ।
21: नभुल्नु होला,
20: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।

0: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढिरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जनता माध्यमिक विद्यालय बारगंगा 2 पिपरा कपिल वस्तु, प्रधान अध्यापक रमेश पन्थी, सम्पर्क नम्बर 98570-12093।
0: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढिरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: कपिल वस्तु ज्ञान ज्योति शिक्षा सदन बैदौली कपिल वस्तु, प्रिन्सिपल ठाकुर पोखरेल।
3: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसाँची पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
3: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
4: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
6: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
7: थप जानकारीका लागि न्यू अर्घाची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
8: न्यू अर्घाची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079-85-26 र 98470-82-790।
9: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
10: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
9: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
11: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
12: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यगतको क्यान्सरको जाँच तथा परामर्श।
13: वरिष्ठ
9: फेसियो रोजिस्ट डाक्टर सुमन श्रेष्ठ द्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
11: अन्य ओपीडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादव द्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
13: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
9: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
1: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
14: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जीतपुर 4 नम्बर कपिल वस्तु।
1: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
9: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
14: सम्पर्क 98-499-0939 र 98-672-51-350। शाखा प्रबन्धक समीक्षा गौतम।
15: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
9: यति बेला दिउँसोको 2 बज्यो।
16: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
15: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।
17: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
18: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
19: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बर्ट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
18: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
20: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
19: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु। फोन 076-550-317, मोबाइल 98-570-51-713। संचालक गिरिराज कणे।
21: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व ले सुख शांति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञान को क्षेत्र में सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ।
0: लुम्बिनी भिजन कलेज गंगौलिया कपिल वस्तु अध्यक्ष सरोज खनाल कैंपस प्रमुख सुन्दर पाण्डे सम्पर्क 98575।

0: हेलो, के छ हो सुरजिनी?
1: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु
0: र आमा बाबालाई भनेर
1: यसपालि चाहिँ तिमीलाई बिहे गर्ने हो। पर्खेर बस है त।

क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: कता हो काका लखर लखर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 00 4।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्, तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: के गरिदियो?
5: के
4: खाना खान जानु पर्दैन? छुट्टी जा,
5: खाना खाने मन छ नि यार।
4: ल यो त पुरै सेन्टी भएर बसिरहेको छ त यार, पुरै स्वास्नीले छोड्या जस्तो।
5: स्वास्नीले छोडेको होइन, यसपालिको दसैँ तिहार पनि छुट्ने भयो। वर्षमा एकचोटि आउने चाड, त्यो पनि आफ्नो आफन्त र आफ्नो परिवारसँग टाढा बसेर। याद गर्दा पोसाल कति रमाइलो भएको थियो।

0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली एवं छठ पर्व को पावन अवसर में देश विदेश में रहनुभएका नेपालीहरूको घर आंगन में खुशी उमंग र उत्साह ल्याओस्। आर्थिक गतिविधि चलायमान बन्दै जाओस्। स्थानीय उत्पादन उद्यमशीलता र व्यवसाय प्रवर्धन में थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग व्यवसाय उद्यमी ग्राहक कर्मचारी श्रमिक तथा शुभेच्छुकहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विजया दशमी तथा दीपावली को शुभ अवसर में एशियन पेंट्स को आधिकारिक विक्रेता भट्टराई ट्रेडिंग बारगंगाएगरा बरुवा कपिल वस्तु में विशेष छूट का साथ पेंट खरीद करने सुनौलो अवसर, होम डिलीवरी को सुविधा समेत मात्र सीमित समय का लागि आज समझन हो। संपर्क नंबर 98543015 र 98570-50-757। यो चाड़ पर्व में आफ्नो घरलाई नयाँ रंगले सजाउनुहोस् र चाड़ पर्व को खुशीलाई अझ विशेष बनाउनुहोस्। भट्टराई ट्रेडिंग, तपाईको घरको रंग तपाईको खुशी।
2: सुन चाँदी का आकर्षक डिजाइन का घर गहना किन्ने सोच में हुनुहुन्छ? अब तपाईको रोजाई को पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
3: पुराना सुन चाँदी साट्न, नयाँ घर गहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
4: लुम्बिनी खाती सुन चाँदी पसल, बारंगा चाँद जितपुर कपिल वस्तु।
3: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570-31-569। अर्जुन खाती, सम्पर्क नम्बर 98570-78-403।
5: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
6: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
5: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
6: लौ लौ त्यसो भने जान त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
7: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
8: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
9: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
10: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079-85-26 र 98470-82-790।
11: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
12: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
11: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त, भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्गचित्र कोरिनेछ।
13: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। चुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
12: सम्पर्क 98499-0939 र 98672-51-350। शाखा प्रबन्धक समीक्षा गौतम।
14: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना।
9: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजया दशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: आली डेन्टल चार नम्बर जितपुर कपिल वस्तु, दशैं विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-04 र 98-4-47-92-225।
0: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूको घर आँगनमा खुशी, उमंग र उत्साह ल्याओस्। आर्थिक गतिविधि चलायमान बन्दै जाओस्। स्थानीय उत्पादन, उद्यमशीलता र व्यवसाय प्रवर्धनमा थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग, व्यवसाय, उद्यमी, ग्राहक, कर्मचारी, श्रमिक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: बाणगंगा टूर एन्ड ट्राभल्स, चार नम्बर जितपुर कपिल वस्तु, प्रोपराइटर मीन थापा, सम्पर्क नम्बर 98-5703-23800।

0: खुसीको खबर। विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
3: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
4: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
5: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एक मात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
4: 24 घण्टा सेवा उपलब्ध छ।
5: नभुल्नु होला विशेषज्ञ टिकट।
4: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
6: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
7: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल बारगंगा 2 पिपरा कपिलवस्तु।
8: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
7: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बारगंगा 2 पिपरा कपिलवस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।
9: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट ब्याङ्क नजिकै।
3: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तीजको उल्लास अनि मायाको चिनो।
4: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाली पसल बाढगंगा 2 पिपरा कपिल वस्तु।
5: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
4: जय सुब्बा देउराली सुनचाली पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बाढगंगा 2 पिपरा कपिल वस्तु, सम्पर्क नम्बर 98570056249 र 98075718346।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 5 बज्यो।
7: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
8: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
9: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बाढगंगा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
8: 24 घण्टा सेवा उपलब्ध छ।
9: नभुल्नु होला,
8: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
10: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
11: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
10: साथै वीर अस्पताल एम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजीको माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
11: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
10: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
11: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
10: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
11: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
10: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
11: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
10: फिजियोथेरापी विशेषज्ञ सेवा,
11: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
10: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रणाली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्रणाली। फोन 071531641 र 535641।
12: कता हो काका लखर लखर गर्दै?
13: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको सैनेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरमला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
12: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
13: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
12: हजुर, हाम्रा सेवाहरू,
13: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
14: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
15: सपनाहरू सिमानामा बालिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
16: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
15: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्गचित्र कोरिनेछ।
17: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
16: सम्पर्क 98-499-0939 र 98-672-51-350। शाखा प्रबन्धक समीक्षा गौतम।
18: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
19: बाढगंगा र गजेडा भूकुसैनी खाने पानी उपभोक्ता समिति उत्तम नगर, अध्यक्ष राजेन्द्र विक्रम शाह, सम्पर्क नम्बर 98-471-35-269।
18: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
19: मधौलिया खानेपानी तथा सरसफाई उपभोक्ता समिति मधौलिया, अध्यक्ष खडानन्द गौतम, सम्पर्क नम्बर 98570 50 358।
18: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको विजयको सन्देश, शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान उज्यालोको सन्देश, सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय कामना गर्दछौ। यस पावन पर्वले सम्पूर्ण मानव समुदायमा प्रेम, करूणा, सद्भाव, सहिष्णुता र आपसी भाइचाराको भावना अझ प्रगाढ बनाओस्। माता भगवतीको कृपा र आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको मार्ग प्रशस्त होस् भन्ने मंगलमय कामना गर्दछौ।
19: सुपा देउराली माता मन्दिर संरक्षण समिति पिपरा, अध्यक्ष ओम बहादुर नेउपाने, सम्पर्क नम्बर 98473 27 451। विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूको घर आँगनमा खुशी, उमंग र उत्साह ल्याओस्। आर्थिक गतिविधि चलायमान बन्दै जाओस्। स्थानीय उत्पादन, उद्यमशीलता र व्यवसाय प्रवर्धनमा थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग, व्यवसाय, उद्यमी, ग्राहक, कर्मचारी, श्रमिक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
20: बाणगंगा टुर एन्ड ट्राभल्स, कार नम्बर विदपुर कपिलवस्तु, प्रोपराइटर मीन थापा, सम्पर्क नम्बर 98570 23 888।
19: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूको घर आँगनमा खुशी, उमंग र उत्साह ल्याओस्। आर्थिक गतिविधि चलायमान बन्दै जाओस्। स्थानीय उत्पादन, उद्यमशीलता र व्यवसाय प्रवर्धनमा थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग, व्यवसाय, उद्यमी, ग्राहक, कर्मचारी, श्रमिक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
20: विजया दशमी तथा दीपावलीको शुभ अवसरमा एसियन पेन्टको आधिकारिक विक्रेता भट्टराई ट्रेडिङ बाणगंगा 11 बरुवा कपिलवस्तुमा विशेष छुटका साथ पेन्ट खरिद गर्ने सुनौलो अवसर, होम डेलिभरीको सुविधा समेत मात्र सीमित समयका लागि। आजै सम्झनुहोस्, सम्पर्क नम्बर 98540 53015 र 98570 50 757। यो चाड पर्वमा आफ्नो घरलाई नयाँ रङले सजाउनुहोस् र चाड पर्वको खुसीलाई अझ विशेष बनाउनुहोस्। भट्टराई ट्रेडिङ, तपाईँको घरको रङ, तपाईँको खुशी।
18: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजया दशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
20: आली डेन्टल, कार नम्बर जितपुर कपिलवस्तु, दशैं विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ, मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-04-04 र 98-4-47-92-25।
18: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
20: कपिलवस्तु संचार सहकारी संस्था लिमिटेड, बाढगंगा 4 गजहेडा, अध्यक्ष दोलक बहादुर पछाई, सचिव परवेन्द्र देव खनाल, व्यवस्थापक भेषराज पाण्डे।
18: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
20: हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुवा एवं सम्पूर्ण परिवार।
18: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
20: आधारभूत बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुद्धभूमि 3 रनगाई कपिलवस्तु, अध्यक्ष आशाराम थारू, सम्पर्क नम्बर 98-635-25-02।
18: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
20: बाढगंगा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड, बोडगाउँ कपिलवस्तु, अध्यक्ष राजेश श्याम न्यौपाने, सम्पर्क नम्बर 98-470-40-236।
18: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शांति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञान को क्षेत्र में सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: बाल ज्योति इंग्लिश बोर्डिंग स्कूल बाढगंगा सार गदेहड़ा कपिल वस्तु प्रिंसिपल सर्विन्द्र देव खनाल संपर्क नंबर 98571 9993।
18: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माण को यात्रा में अघि बढ़ी रहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्व में रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शांति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञान को क्षेत्र में सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
21: ज्ञानपुञ्ज इंग्लिश बोर्डिंग स्कूल राजपुर कपिल वस्तु प्रिंसिपल नारायण प्रसाद पौडेल सम्पर्क नम्बर 98573 5260।
18: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माण को यात्रा में अघि बढ़ी रहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्व में रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शांति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञान को क्षेत्र में सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: एवरग्रीन इंग्लिश बोर्डिंग स्कूल बरवा कपिल वस्तु प्रिंसिपल नवीन मरासिनी सम्पर्क नम्बर 98578 7355।
18: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माण को यात्रा में अघि बढ़ी रहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्व में रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शांति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञान को क्षेत्र में सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: बाढगंगा माध्यमिक विद्यालय लौगाई कपिल वस्तु प्रिंसिपल कुलराज पौडेल सम्पर्क नम्बर 98570 5500।

तीन नाको सिन्दूर पोते दुई को धागो चुराओ तीन नाको सिन्दूर पोते दुई को धागो चुराओ स्वयंवर गर्ने औठी ल्याछु।

मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसी त भइथिन्।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो, औषध अनुसारकै वर्षा, विपदपछिको पुननिर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश, संचारदेखि सड़कसम्मका 504 योजना अर्थ मन्त्रालयमा पेश।
0: संघीयता सुदृढ बनाउन नौबुधे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो, अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने, सुदूरपश्चिमको बजेट आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनापछि प्रमाणीकरण।
1: दशैंको किनमेलले बजारमा चहल पहल, मूल्य वृद्धिले मारमा परेको उपभोक्ताको गुनासो, मासुका लागि खसी बोका किन्दा पशुको स्वास्थ्यबारे ख्याल गर्न विभागको आग्रह।
2: उत्पादन स्तरमै स्वस्थ पशु खरिद गर्न चाहिँ व्यवसायको हिसाबले रह्यो भने पशु कल्याण मैत्रीबाट ढुवानी गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु।
0: ग्रीनल्याण्डमा तेल, ग्यास र खनिजको अन्वेषण शुरू गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, गएको महिना डेनमार्क र ग्रीनल्याण्डसँग भएको सम्झौताको प्रशंसा।
1: र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण, बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको नियामकको निष्कर्ष।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू: ₹3 करोड़सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत आज असोज 28 गते यस वर्षको मनसून नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो। महाशाखाले यही असोज 17 गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिम भूभागको थोरै ठाउँबाट यस वर्षको मौसम बाहिरिएको जानकारी गराएको थियो। यस वर्ष औसत मितिभन्दा 12 दिन ढिला गरी मनसून बाहिरिएको छ। सामान्यतया नेपालमा मनसून 13 जूनदेखि शुरू भई अक्टोबर 2 बाहिरिन्छ, तर यस वर्ष 19 जून अर्थात असार 5 गते मनसून भित्रिएको थियो भने सरदर मितिभन्दा 12 दिनपछि आज बाहिरिएको छ। यस वर्षको मनसूनमा औसतको आसपासमै वर्षा भएको छ। मनसून बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभावले पानी पर्न सक्ने महाशाखाले जनाएको छ।
1: अविरल वर्षा, बाढ़ी र पहिरो जस्ता मौसमजन्य विपत्तिबाट भएको क्षतिको पुननिर्माण तथा पुनस्थापनाका लागि सरकारले 5.59 अर्ब 72 करोड़ रूपियाँ भन्दा बढ़ीको बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार विभिन्न 504 योजना अघि सार्दै बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरिएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार विपदपछि तत्काल गरिनुपर्ने र दीर्घकालीन रूपमा सम्पन्न गर्नुपर्ने योजनाहरूलाई मन्त्रालयगत रूपमा वर्गीकरण गरी बजेट माग गरिएको छ। माग गरिएको बजेट मध्ये सबैभन्दा ठूलो हिस्सा भौतिक पूर्वाधार सड़क तथा जलस्रोत क्षेत्रको पुननिर्माणमा छ। भोटेकोशी त्रिशुली कालीगण्डकी र बुढ़ी गण्डकी क्षेत्रका क्षतिग्रस्त सड़क तथा झोलुङ्गे पुल खानेपानी र सिंचाई आयोजनाहरूका लागि अरबौं रूपियाँ बजेट प्रस्ताव गरिएको उप्रेतीले जानकारी दिनुभयो। यस्तै ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत नदी नियन्त्रण जलसतह मापन केन्द्र र सिंचाई पुननिर्माणका लागि झण्डै 1,94,00,000,000 रूपियाँ माग गरिएको छ। सूचना तथा संचार क्षेत्रमा दूरसंचार र इन्टरनेट सेवा पुनः संचालन गर्न 86,00,000,000 रूपियाँ भन्दा बढ़ी आवश्यक पर्नेछ। कृषि स्वास्थ्य शिक्षा तथा सुरक्षा निकायका क्षतिग्रस्त पूर्वाधार पुननिर्माणका लागि समेत बजेट छुट्याइएको छ। बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बनेका संरचनाहरूको द्रुत गतिमा पुननिर्माण गरी जनजीवन सामान्य बनाउने यो बजेट प्रभावकारी हुने अपेक्षा गरेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो।
0: विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले 9 बुँदे साझा प्रतिबद्धता सहितको कोशी घोषणा पत्र 2083 जारी गरेको छ। सुदूरपश्चिम बाहेक 6 वटा प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा भएको सम्मेलनले सक्षम चुस्त मितव्यय र नागरिक प्रतिबद्धताई प्रादेशिक शासन संचालन गर्ने मुख्य संकल्प लिएको छ। घोषणा पत्रमा प्रदेश र पालिका बीचको संवैधानिक अधिकार र स्वायत्तताको पूर्ण सम्मान गर्दै साना तथा टुक्रे आयोजनामा स्रोतको अनावश्यक विनियोजन रोक्ने उल्लेख छ। प्रशासनिक खर्च घटाउन आवश्यकता अनुसार प्रदेश मातहतका निकाय र कार्यालयहरूको एकीकरण पुनर्संरचना वा खारेज गर्ने नीति लिइनेछ। यसैगरी वित्तीय अनुशासन कायम गर्दै आयोजना बैंक पारदर्शी खरिद प्रणाली भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता छ। प्रदेशहरू बीच अन्तर प्रादेशिक सड़क कृषि करिडोर व्यापार सहजीकरण हवाई सम्पर्क तथा साझा विपद व्यवस्थापनमा संयुक्त साझेदारी कार्यक्रम संचालन गर्ने घोषणा पत्रमा उल्लेख छ। घोषणा पत्रको कार्यान्वयन समीक्षा र निरन्तर सहकार्यका लागि सातै प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहने गरी अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने निर्णय पनि भएको छ। मुख्यमन्त्रीहरूले दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अधिकारको पूर्ण प्रयोग गर्दै संघीयतालाई नागरिकको दैनिक जीवनमा अनुभूति दिलाउने साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
1: सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्ष 2083-84 बजेट प्रदेश प्रमुख नजीर मियाले प्रमाणीकरण गर्नुभएको छ। प्रदेशसभाको हिजोको बैठकले पारित गरेको बजेट सम्बन्धी 2 वटा विधेयक प्रदेश प्रमुख मियाले आज प्रमाणीकरण गर्नुभएको हो। प्रदेश सरकारका अर्थमन्त्री चक्र मल्लले गएको आइतबार प्रदेशसभामा 37,70,00,000,00,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथिको छलफल र राजनैतिक विवादबीच हिजो प्रदेशसभाबाट बजेट पारित भएको हो। बजेट प्रमाणीकरण भएसँगै 3 महिनादेखि रोकिएको सरकारी खर्चको बाटो खुलेको छ। बजेट पारित नहुँदा साउन 1 गतेदेखि नियमित सरकारी खर्च प्रभावित हुँदै आएको थियो। दशैंको समय नजिकिँदा पनि कर्मचारीले पारिश्रमिक नपाउने अवस्था आएपछि सरकार बजेट पारित गर्ने दबावमा परेको हो। नयाँ आर्थिक वर्ष शुरू भए पनि बजेट पारित हुन नसक्दा प्रदेश सरकारका विकास निर्माणका योजना कार्यक्रम कार्यान्वयन तथा विभिन्न सरकारी निकायको नियमित कामकाजमा असर परेको थियो।
0: चालू आर्थिक वर्षको पहिलो 2 महिनामा वाणिज्य बैंकहरूको नाफा झण्डै 7.5% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको तथ्याङ्क अनुसार 20 वटा वाणिज्य बैंकले कुल 17,01,40,00,000 रूपियाँ नाफा कमाएका छन्। यो गएको वर्षको यही अवधिको तुलनामा 7.32% धेरै हो। अघिल्लो वर्षको साउन र भदौमा 20 वटा बैंकहरूले 16,59,00,000,00 रूपियाँ नाफा कमाएका थिए। भदौसम्ममा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। नबिलले आफ्नो 35.3% हुँदै 1,80,24,00,000,00 रूपियाँ नाफा कमाएको हो। नाफाको वृद्धिदरका हिसाबले भने हिमालयन बैंक अगाडि देखिएको छ। हिमालयन बैंकको नाफा 55% भन्दा बढ़ीले बढ़ेर 57,51,00,000,00 रूपियाँ पुगेको छ। सबैभन्दा कम नाफा कमाउने नेपाल एसबीआई बैंकले 41,59,00,000,00 रूपियाँ कमाएको छ। राष्ट्र बैंकका अनुसार एनआईसी एसिया बैंकको संचित नाफा सबैभन्दा बढ़ी 10,67,00,00,000,00 रूपियाँले घटेको छ।
1: औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड टीआरएस नपुगेका 47 थरीका औषधिको पौठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ। असोज 20 गते औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णय अनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिश पत्र लगायतको खारेज गरेको जनाएको छ। विभागका महानिर्देशक भरत भट्टराईका अनुसार विभिन्न कम्पनीका 47 थरीका नयाँ औषधि आयात गर्न र नयाँ उत्पादन गर्न रोक लगाइएको हो। यद्यपि विभागले अहिले बजारमा बिक्री वितरण हुँदै आइरहेका ती औषधिको भने बिक्री वितरणमा भने रोक नलगाएको जनाएको छ।
0: तेह्र देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया सकिएको छ। असोज दुई गतेको मन्त्री परिषद बैठकले भारत, चीन, अमेरिका, बेलायत र साउदी अरब बिहार सहित तेह्र देशका लागि राजदूत सिफारिश गरेको थियो। अस्ति सोमबारदेखि चलेको संसदीय सुनवाई समितिमा आज अन्तिम दिन साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार सहितका व्यक्तिहरूको सुनवाई सकिएको छ। सुनवाई सकिए पनि नामावली अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे समितिको निर्णय भने आउन बाँकी छ। अहिले संसदीय समितिका सदस्यहरू आन्तरिक छलफलमा जुटेका छन्। यसैबीच साउदीका लागि प्रस्तावित राजदूत सुनारले सुनवाईका क्रममा बोलेका असंसदीय शब्दलाई रेकर्डबाट हटाइएको छ। आफूमाथि परेको उजुरीबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा सुनारले गैर जिम्मेवार अभिव्यक्ति दिनुभएको थियो। सभापति बोधनारायण श्रेष्ठको निर्देशनसँगै समिति सचिवालयले त्यो शब्द रेकर्डबाट हटाएको छ। साउदीका सुनार, जापानका लागि प्रस्तावित विज्ञान कुमार थापा र मलेसियाका लागि चुनामणी खरेलका विषयमा नैतिक आचरणको प्रश्न उठाएकाले समितिले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा दशैंको मासुका लागि प्रयोग हुने पशु किन्नु अघि ख्याल गर्नुपर्ने विषय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
10: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो, औसत अनुसारकै वर्षा, विपदपछिको पुननिर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश, संचारदेखि सड़कसम्मका 504 योजना अर्थ मन्त्रालयमा पेश, संघीयता सुदृढ़ बनाउन 9 बुँदे कोशी घोषणापत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो, अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने, सुदूरपश्चिमको बजेट आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनापछि प्रमाणीकरण, 13 वटा देशका लागि प्रस्ताव राजदूतको सुनवाई सकियो लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नवरात्रको चौथो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येदेखि चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ। हरेक वर्ष असोज शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। नवरात्रको पहिलो दिन गएको असोज 25 गते आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौ जमरा राखिएको थियो। वैदिक सनातन धर्मावलम्बीले हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्ने गर्छ।
0: काठमाडौँ उपत्यका सहितका मुख्य बजारहरूमा दशैंका लागि किनमेल गर्ने सर्वसाधारणको भीड़ लागेको छ। तर चाडपर्वसँगै आकाशीयको महँगीका कारण उपभोक्ताहरू चिन्तित बनेका छन्। भोटेकुसी बाढ़ीका कारण चीनतर्फका रसुवा र तातपानीका अवरूद्ध हुँदा दशैं लगायतका पर्वलाई लक्षित गरी ल्याएका झण्डै 5 अर्ब मूल्य बराबरका सामान नाकामै रोकिएका छन्, जसका कारण लत्ता कपड़ाको मूल्य बढ़ेको नेपाल हिमालयन सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले बताउनुभयो। व्यापारीहरूले खाद्यान्न, लत्ता कपड़ा, तरकारी र मासुको भाव अस्वाभाविक रूपमा बढ़ाएको उपभोक्ताको गुनासो छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रितेश कुमार साकेलले भने बजार अनुगमनलाई तीव्र पारिएको दावी गर्नुभएको छ।
1: दशैंका लागि हिमाली तथा पहाड़ी भेगदेखि देशका विभिन्न ठाउँबाट काठमाण्डु उपत्यका सहित मुख्य शहरहरूमा भेड़ा, च्याङ्रा, खसीबोका र राँगा ल्याउने क्रम तीव्र बनेको छ। लामो दूरीको यात्रा, खानपानमा हुने फेरबदल र अस्वस्थ ढुवानीका कारण पशुहरू बिरामी पर्ने र रोग फैलिने जोखिम उच्च हुन्छ। बाहिरबाट हेर्दा स्वस्थ देखिए पनि भित्री रूपमा बिरामी पशुलाई निरोगी पशुसँगै ढुवानी गर्दा सिंगो बथानमै संक्रमण फैलिन सक्छ। त्यसैले खरिद तथा ढुवानी गर्दा पशुको स्वास्थ्य र मापदण्डमा विशेष ध्यान दिन पशु सेवा विभागले आग्रह गरेको छ। देशका लागि दशैंका लागि पशु खरिद तथा ढुवानी गर्दा कस्ता कस्ता सावधानी अपनाउनु पर्छ, बिरामी पशुको पहिचान कसरी गर्ने, यही विषयमा हामीले पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालसँग कुराकानी गरेका छौं।
2: विशेष गरी व्यवसायीहरूले खरिद गर्दा पनि पशु स्वस्थ छ, खसी बोका भेडा बाख्रा च्याङ्ग्राहरू स्वस्थ छन् भनेदेखि करिब करिब स्वस्थ पशुको चाहिँ मासु स्वस्थ नै रहन्छ, कुनै अङ्ग काम नलाग्ने हुन सक्छ, तर चाहिँ अरू अवस्थामा चाहिँ पूर्णतया प्रयोग गर्न सक्ने अवस्थाहरू छ र उत्पादन स्तरमै स्वस्थ पशु वस्तुहरू जहाँ छन् तिनीहरू खरिद गर्न चाहिँ व्यवसायको हिसाबले रह्यो भनेदेखि अर्को चाहिँ बिचमा ढुवानी गर्दाहरूले पनि वास्तवमा पशुहरूलाई पनि सास फेर्ने चाहिँ प्राणी हुन्, पशु कल्याण मैत्रीबाट ढुवानी गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। बजारमा पनि आइसकेको पशुहरू पनि जो बेच्नको लागि उपयुक्त हुँदैनन् हामीले त्यो पनि हेर्ने गरेका छ। खसी बोकाहरूको चाहिँ एकदमै बढेको अवस्थाहरू छ र च्याङ्ग्राहरू पनि आइरहेको अवस्था छ।
11: स्वास्थ्यका दृष्टिकोणले कुनै पशुमा संक्रमण छ भने अर्को ठाउँमा लिँदाखेरि त्यसको जोखिम कति हुन्छ, त्यसका लागि के कस्तो उपाय अपनाउने?
2: तर संक्रामक रोगहरू जो पशु वस्तुहरू मानिसमा छ नि त्यस्ता रोगहरूको चाहिँ खासै प्रकोप देखिएको छ नि हामी सबै जिल्लामा कस्तो अवस्था छ रोगको भन्ने कुरो हामीले प्रदेश सरकार स्थानीय सरकारसँग समन्वय गरिकन हामीले हेर्ने गरेका छौँ। हाम्रो रोगको सूचना प्रणाली पनि हामीले विकास गरेका छौँ। जहाँसम्म अब ट्रान्सपोर्टेसनमा मैले चाहिँ यहाँले भने अलिकति अब अधिकांशले बुझ्नु भएको अवस्थाहरू छ। अहिले पशु कल्याण मैत्रीबारे काम गर्नुपर्छ भन्ने कुरो सम्पूर्ण धेरै व्यवसायहरूले जानकारी पनि उहाँले प्राप्त गर्नुभएको छ। राम्रो आरम्भ रूपले आएको पशु अथवा पशु कल्याण मैत्री पशुहरूको चाहिँ भोलि बध गरेर पनि मासु पनि हुन्छ कि त्यो पनि आवश्यक छ भने जिल्ला स्तरीय संयन्त्रहरू पनि हुन्छ, त्यहाँ चाहिँ जिल्ला स्तरीय पशु सेवा गर्ने कार्यालयहरू अस्पतालहरू हुन्छन्, त्यहाँ चाहिँ सिडे साहबहरूको समन्वयमा पनि कतिपय समातिमा खसी बुझाहरूको अनुगमन र स्वास्थ्य परीक्षणका कुराहरू चाहिँ भइरहेको हामीले जानकारी पाएका छौँ। हामी एकदम सघन रूपमै यो बजार अनुगमन गर्ने र मान्छे उपभोक्ताहरूको लागि चाहिँ यो जुन हरियो मार्ग गरिएको छ बजारबाट किन्दाखेरि चाहिँ मैले सरसरी सबै परीक्षण गरिन्छन्। स्टिकर जुन दिइन्छ हरियो स्टिकर दिएको चाहिँ हरियो स्टिकरमा हरियो हामी कलर लगाइदिएका हुन्छौँ, त्यो भएर त्यो परीक्षण गरेर चाहिँ त्योहरू लगाएपछि त्यो खानाको लागि योग्य र बिक्री वितरण गर्न पनि योग्य भन्ने कुरो हामी चाहिँ सर्वसाधारणले पनि थाहा पाउनुहुन्छ। कहाँकि आउँदाखेरि लामो बाटोमा बिरामी हो केही भने पनि त्यसलाई चाहिँ तत्कालै पशु चिकित्सकीय टोली भएको हुनलाई उपचार गर्ने व्यवस्था पनि हामीले स्वेच्छामै उपचार गर्ने व्यवस्था पनि हामी मिलाएका छौँ। नमुना परीक्षण गरेर चाहिँ तत्काल त्यो नमुनाको रिजल्ट नआएसम्म चाहिँ बिक्री वितरण नगरेर होल्ड पनि गराएको अवस्थाहरू छ। होइन
11: यो पशु वधशालाहरूको सरसफाई र मासुको भण्डारणको कुरालाई अलिकति जोडौँ, कसरी निगरानी भइरहेको छ?
2: मङ्सिर एकबाट काठमाडौँ उपत्यकामा पशु वधशाला तथा मासु भण्डारण पूर्णतया कारण गर्ने भनेर अगाडि बढेका छौँ। होइन र पक्कै पनि वधशाला वधस्थल यहाँले कुरो उठ्नु भएको छ। अब चाहिँ अहिले दसैँको बेलामा त घर घरमा पनि वध हुन्छ होइन, जसले गर्दाखेरि चाहिँ स्वच्छ तरिकाले सुरक्षित भएर त्यहाँबाट चाहिँ कुनै पनि संक्रमण नफैलिने किसिमले चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ र यदि मासु नै स्वस्थ रहेन भने त्यसले चाहिँ हाम्रो स्वास्थ्यमा गम्भीर असर गर्छ। त्यसै धेरै लामो समय बाहिर धेरै लामो समय राखेको मासु चाहिँ खरिद नगर्ने, त्यसलाई चाहिँ सुरक्षित पूर्वक चाहिँ मासु एक घन्टाभित्र बिग्री चाहिँ हाल्दै तर केही धेरै नै भयो भने बिग्रिन थाल्छ नि त। सबभर मासु नै भनेको त पछि चाहिँ मासुको परिभाषामा यहाँले भन्नुहुन्छ भनेदेखि वध गरेर चाहिँ सुरक्षितपूर्वक चिस्याएको मासुलाई मासु भन्ने हो खासमा। जस्तोबाट त्यस्तो ठाउँबाट चाहिँ बरु चाहिँ वध गरेको ठाउँभन्दा सुरक्षितपूर्वक वध गरेको ठाउँबाट चाहिँ लिन उपयुक्त रहन्छ र हामीले चाहिँ अचानो चाहिँ भनौँ न लगायत अरू अरू त्यो मासुमा प्रयोग हुने सामग्रीहरू पनि बेला बेला सरसफाई गरेको बिहान अहिले देख्नुहुँदैछ, सरसफाई गरेर देख्नुहुन्छ पसलहरू भयो भने होइन, वध स्थलको आफ्नै सरसफाई र सुरक्षितपूर्वक मासुको ढुवानी पनि गर्नुपर्ने हुन्छ र हामीले हेर्दाखेरि चाहिँ उपभोक्ताहरूले चाहिँ अब सुरक्षित मासुको उपभोक्ताकै हितलाई ध्यानमा राखेर नै हामीले फेरि पनि जोडेँ यहाँ यही सन्दर्भमा मैले जोडेँ यो पशु वसाल त मासु ऐन कारण गर्नुको विकल्प नभएको हुनाले हामी अगाडि बढ्नुपर्छ।
0: उहाँ हुनुहुन्थ्यो पशुसेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रमिकहरूले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ। विभागले विज्ञप्ति निकालेर चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई आग्रह गर्दै यदि नदिएको भए उजुरी गर्न श्रमिकहरूलाई आग्रह गरेको छ। विभागका अनुसार चाडपर्व खर्च नपाएका श्रमिकले विभागको वेबसाइट, क्यूआर कोड वा सिधै इमेल मार्फत उजुरी दिन सक्नेछन्। श्रम ऐन 2074 अनुसार श्रमिकले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार वर्षको एकपटक एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्ने कानूनी व्यवस्था छ।
1: जिल्ला प्रशासन कार्यालय काभ्रेले दशैं पर्वका अवसरमा फूलपातीदेखि पूर्णिमासम्म टिप्पर सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले असोज 31 गतेदेखि कार्तिक 9 गतेसम्म जिल्लाभित्र टिप्पर सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको हो। दशैंकै बेला काभ्रेका बीपी र अर्नीको राजमार्ग लगायत प्रमुख सड़कहरूमा सानो तथा यात्रुवाहक गाड़ीको चाप अत्याधिक बढ़ने गर्दछ। सड़कमा सम्भावित दुर्घटनाको जोखिम घटाउन र यात्रुहरूको यात्रा सहज एवं सुरक्षित बनाउन यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: कृषि मन्त्र नार्कसँग
13: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाली
1: 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा

0: बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढ़ेकोमा बैंक, विकास बैंक र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज 188 कम्पनीको शेयर बढ़ेकोमा 80 घटेको छ। 9 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 4.73 अर्ब कारोबार भएकोमा आज 354 कम्पनीको 1.16 करोड़ कित्ता शेयर 4.13 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्दै आएको फ्लाई दुबईले आउँदो वर्ष सन् 2027 अक्टोबर 30 लागि टिकट बुकिङ खुल्ला गरेको छ। शुरूआती उडान उत्साहजनक रहेपछि फ्लाई दुबईले बुकिङ अवधि बढ़ाएको हो। यसबाट उडान नियमित र दिगो हुनेमा पोखराका पर्यटन व्यवसायहरू थप उत्साहित बनेका छन्। फ्लाई नमस्ते ट्राभल्सका संचालक पोम नारायण श्रेष्ठका अनुसार चाडबाडपछि पोखराबाट दुबई जाने यात्रुको संख्या अझै बढ़ने अनुमान छ। नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार असो 7 यता मौसम खराबीका कारण एउटा उडान रद्द भए पनि अन्य दिन नियमित उडान भइरहेको छ। दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै देशसँग पोखराको हवाई सञ्जाल जोड़िएपछि त्यहाँको पर्यटन र आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने विश्वास लिएको छ।
0: सरकारले केही दिनमै निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति पत्र एलओआई दिने तयारी गरेको जनाएको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले निजी क्षेत्रलाई विद्युत व्यापारमा प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको र दशैंको बिदा शुरू हुनु अघिदेखि नै तयारी रहेको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले रोकिएको विद्युत खरिद सम्झौता पीपीएलाई पनि वैज्ञानिक र राष्ट्रिय प्राथमिकताका आधारमा चाँडै अघि बढ़ाउने बताउनुभयो। मन्त्री श्रेष्ठका अनुसार निर्माणको अन्तिम चरणमा रहेका 27 जलविद्युत आयोजनाको व्यावसायिक सञ्चालन मिति थप गरिएको छ। यस्तै जलाशयुक्त आयोजनालाई प्रोत्साहन गर्न अनुमति पत्रको अवधि 50 पुर्याउने गरी नियमावली संशोधनको तयारी भएको छ।
1: महाकाली नदीमा बेपत्ता हुनुभएका सशस्त्र प्रहरीका असही सागर राज थारूको शव 5 दिनपछि फेला परेको छ। गएको शनिबार दोधरा चाँदनी झलुङ्गे पुलसँगै चुड़िएको नेपाल टेलिकमको इन्टरनेटको तार तान्ने क्रममा महाकाली नदीमा बोट अनियन्त्रित भएर थारू बेपत्ता हुनुभएको थियो। सशस्त्र प्रहरीको गोताखोर टोलीको लगातार प्रयासपछि 5 दिनमा शव फेला परेको हो। थारूको शव बेपत्ता भएको ठाउँबाट केही तल आज भेटिएको हो। बर्दियाको ठाकुर बाबा नगरपालिका छका थारू बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधारा चाँदनीमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर हुनुभएको थियो। दुई हप्ता अघि दोधारा चाँदनी जोड्ने झलुङ्गे पुल भत्किएको थियो। पुलसँगै नेपाल टेलिकमको इन्टरनेट तार समेत जुडिएको हो।
0: दुर्गा पूजाका लागि विद्युत लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एकजनाको ज्यान गएको छ। त्रियुगा नगरपालिका वडा नम्बर 12 पुरानो गाईघाटमा रहेको ज्योतिनगर टोलका 35 बद्रीनारायण चौधरीको हिजो बेलुका करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याइए पनि त्यस अघि नै उहाँको ज्यान गइसकेको अस्पतालले घोषणा गरेको हो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमा तेल, ग्यास र खनिज पदार्थको व्यापक अन्वेषण शुरू हुन लागेको बताउनु भएको छ। डेनमार्कको स्वशासित भूभाग रहेको आर्कटिक टापुमा सजिलै निकाल्न सकिने विश्वकै ठूला तेल भण्डार मध्ये केही रहेका ट्रम्पले आज आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेख्नु भएको छ। गएको महिना ट्रम्पले डेनमार्क र ग्रीनल्याण्डका नेताहरूसँग एउटा सुरक्षा सम्झौता गर्नुभएको थियो। यस सम्झौताले ग्रीनल्याण्डमा अमेरिकी सेनाको भूमिका विस्तार गर्ने समाचार संस्था अल जजिराले जनाएको छ। सम्झौताले दुई नयाँ सैन्य अखडा र ट्रम्पको योजनामा रहेको गोल्डेन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका लागि बाटो खोल्नुका साथै डेनमार्कको सार्वभौमिकता र ग्रीनल्याण्डवासीको आत्मनिर्णयको अधिकारलाई पुनः पुष्टि गर्ने खबरमा उल्लेख छ। ग्रीनल्याण्डलाई बलपूर्वक आफ्नो नियन्त्रणमा लिने सम्भावनालाई अस्वीकार गर्न ट्रम्पले गरेको आनाकानीका कारण उत्पन्न झण्डै 2 लामो संकटको अन्त्य गर्नु यस सम्झौताको उद्देश्य थियो। ट्रम्पले गएको महिनाको सम्झौताबाट अमेरिका र युरोप दुवैले प्राप्त गरेका सुरक्षा सम्बन्धी लाभहरूको प्रशंसा गर्दै तिनलाई अद्वितीय भन्नुभएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। सरकारले जापानमा भएको विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराटेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको हो। यसअघि असोज 23 मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। जस अनुसार तेन्जिङलाई 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराइएको छ। त्यस्तै कबड्डी टोलीका खेलाड़ीले जनही 1,00,000

0: 90,000 मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000 सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधीले जनही 65,000 रूपियाँ प्राप्त गरेका छन्। नेपाली महिला टोलीले लगातार दोस्रो पटक काँस्य जितेको हो। शेर्पाको भने यो पहिलो पदक हो। कराटेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गर्नुभएको छ।
1: र बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको त्यहाँको स्वतन्त्र फुटबल नियामक निकाय आईएफआरले जनाएको छ। हिजो सार्वजनिक भएको प्रतिवेदनमा शीर्ष 5 डिभिजनका 94% क्लबहरू घाटामा सञ्चालन भइरहेको पाइएको छ। गएको वर्ष स्थापना भएको आईएफआरले इंग्लिश फुटबलको आर्थिक दिगोपन सुधार्ने छबुदे योजनाको एक भागका रूपमा लागतमा अझ कड़ा नियन्त्रण र आकस्मिक योजनाको प्रस्ताव गरेको छ। स्टेट अफ द गेम प्रतिवेदनको मस्यौदाले इंग्लिश फुटबल लीग र नेशनल लीगका झण्डै दुई तिहाई क्लबहरू प्राविधिक रूपमा टाट पल्टिएको अवस्थामा रहेको र मालिकहरूबाट प्राप्त हुने नगद सहयोगमा बढ़दो रूपमा निर्भर रहेको देखाएको छ। नियामक निकायले क्लबहरूले वित्तीय जोखिमको अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्ने तथा मालिकहरूले आफ्नो सहयोग फिर्ता लिएको खण्डमा सामना गर्न आकस्मिक योजनाहरू तयार राख्नुपर्ने बताएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो। औषध अनुसारकै वर्षा। विपद पछिको पुननिर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश। संसारदेखि सड़कसम्मका 504 योजना अर्थ मन्त्रालयमा पेश।
1: संघीयता सुदृढ़ बनाउन 9 बुधे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने। सुदूरपश्चिमको बजेट आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनापछि प्रमाणीकरण।
0: दशैंको किनमेलले बजारमा चहल पहल। मूल्य वृद्धिले मारमा परेको उपभोक्ताको गुनासो। मासुका लागि खसी बोका किन्दा पशुको स्वास्थ्यबारे ख्याल गर्न विभागको आग्रह।
1: ग्रीनल्याण्डमा तेल ग्यास र खनिजको अन्वेषण शुरू गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। गएको महिना डेनमार्क र ग्रीनल्याण्डसँग भएको सम्झौताको प्रशंसा।
0: र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण। बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको नियामकको निष्कर्ष।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निर्वलासँगै हामी महेश गेवाली र हृदय रिमाल पनि विदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: आली डेन्टल 4 नम्बर विदपुर कपिलवस्तु। दशैं विशेष अफर। दाँतको स्केलिङमा 25% छुट। दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ। मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-04 र 98-4-47-92-25।
5: खुशीको खबर। विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
6: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन।
8: विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
9: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
10: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
9: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
11: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठागुठी, खोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
12: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
13: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
11: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 9857055138।
9: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
12: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
14: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बाढगंगा दुई पिपरा, कपिल वस्तु।
15: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
14: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बाढगंगा दुई पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 9857056250 र 9875718346।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
2: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
3: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
2: हो नि, खेल्ने हो, जित्ने हो।
1: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 होर्रा अर्थात चन्दन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
2: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
3: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
4: केदारनाथ अटोमोबाइल प्राली, बारगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज सोरुम।
2: सम्पर्क नम्बर 98-570-50-243, 98-013-51-417 र 98-013-51-423।
5: बड़ा निक लागे सखी अजोरिया में गाँव।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्यान्डको 89.6 MHz इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट काठमाडौँ उपत्यका छाडेर घर फर्किने यात्रुको चाप, 1,00,000 बढ़ी यात्रुले लिए दशैंका लागि अग्रिम टिकट। दशैं मनाउन जमुना नाकाबाट दैनिक 10,000 नेपाली स्वदेश फर्किँदै कपिलवस्तुमा 14,00,000 बढ़ीको सामान बरामद। प्रहरीले चामल जफत गरेपछि कृष्णनगरमा व्यापारीले गरे आत्मदाह प्रयास। लुम्बिनीमा स्क्रब टाइफाइड र डेंगू बढ़दो, परीक्षण किट अभावले समस्या। खेतबारीमा काम गर्दा सावधानी अपनाउन आग्रह। रूपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, 13 जनालाई फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा। लाइसेन्स नम्बर र वर्ग सहितको विवरण संकलन गरी कार्यवाहीको ताकेता। र खजुरामा जुवाको खालमा प्रहरीको छापा, 12 जना पक्राउ। म्याथप अनुमति लिई आवश्यक अनुसन्धान जारी।
1: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर्स, बाढगंगा 1 बैरिया कपिलवस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
0: अब समाचार विस्तारमा। दशैं पर्व शुरू भएसँगै काठमाडौँ उपत्यका छाडेर घर फर्कने यात्रुको चाप बढ़ेको छ। अध्ययन, रोजगारी र पेशा व्यवसायका लागि संघीय राजधानीमा रहेका मानिसहरू दशैं मनाउन गाउँ फर्किन थालेपछि उपत्यकाका मुख्य नाकाहरूमा यात्रुको चहल पहल बढ़ेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता सार्वजनिक गाड़ी मार्फत 1,87,000 भन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिएका छन्। पछिल्लो 24 घण्टामा मात्रै विभिन्न नाका हुँदै 78,000 भन्दा धेरै मानिसले काठमाडौँ छाडेका छन्। यसैबीच असोज 23 गतेदेखि खुला गरिएको अग्रिम बस टिकट बुकिङ मार्फत अहिलेसम्म 1,30,129 जना यात्रुले टिकट लिइसकेका छन्। यात्रुको चाप बढ़े पनि बिग्रिएका सड़कका कारण यातायात व्यवस्थापनमा चुनौती थपिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार राष्ट्रिय राजमार्गहरू बिग्रिएकाले गाड़ी समयमै काठमाडौँ फर्कन नसक्दा संचालनमा समस्या भएको हो। महासंघले यात्रुहरूलाई अनिवार्य रूपमा टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाड़ादर बुझ्न र गाड़ीको अवस्था जाँच गरेर सुरक्षित यात्रा गर्न आग्रह गरेको छ। दशैं पर्व नजिकैसँगै नेपालगंज स्थित नेपाल भारत जमुना नाकाबाट स्वदेश फर्किने नेपालीको चाप बढ़ेको छ। पछिल्ला केही दिन यता दैनिक करिब 10,000 नेपाली स्वदेश फर्किरहेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईले बताउनुभयो। कार्यालयका अनुसार पछिल्लो 6 दिनमा मात्रै 60,000 भन्दा बढ़ी नेपाली जमुना नाका हुँदै स्वदेश फर्किएका छन्। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका बासिन्दा चाडपर्व मनाउन घर फर्किरहेका छन्। चाडपर्वका बेला यात्रुको सुरक्षा र सहजताका लागि जमुना नाकामा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ। बाँकेका प्रमुख जिल्लाधिकारी दिलकुमार तामाङका अनुसार लुटपाट तथा ठगी नियन्त्रण गर्न र यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्याउन विशेष सुरक्षा योजना लागू गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले जमुना नाकादेखि नेपालगंज तथा कुहलपुरका बस पार्कसम्म निगरानी बढ़ाएका छन्। कपिलवस्तुका विभिन्न स्थानबाट प्रहरीले भन्सार थली गरी भारतबाट अवैध रूपमा ल्याइएका 14,12,000 रूपियाँ बराबरका चामल, चिनी र दाल बरामद गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा सम्बन्धित प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गर्ने क्रममा उक्त सामान बरामद गरेको हो। प्रहरीका अनुसार कृष्णनगर नगरपालिका 2 स्थित बैंक रोडबाट 11,60,000 रूपियाँ बराबरको 32 क्विन्टल चामल बरामद गरिएको छ। चामल ओसार पोसारमा प्रयोग गरिएको लू 2C 4949 नम्बरको पिकअप गाड़ी सहित उक्त सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। त्यस्तै शिवराज नगरपालिका 5 चन्द्रवटा स्थित नदिना राइस मिलको गोदामबाट 2,52,000 रूपियाँ बराबरको 24 क्विन्टल चिनी र 5 बोरा दाल बरामद गरिएको छ। दुवै स्थानबाट बरामद गरिएका सामानको कुल मूल्य 14,12,000 रूपियाँ रहेको प्रहरीले जनाएको छ। बरामद गरिएका सामान तथा पिकअप गाड़ी सहित अल्ताफ हुसेन मनियारलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाइएको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिका 2 बैंक रोडमा अनुगमनको क्रममा एक व्यवसायीले आफूलाई अन्याय भएको भन्दै आत्मदहाको प्रयास गरेका छन्। लुम्बिनी प्रदेश प्रहरीको विशेष टोलीले ती व्यवसायीको चामल बोकेको पिकअपमा आवश्यक कागजात नभेटेको र आवश्यक कार्यवाहीका लागि भन्सार बुझाएपछि गल्ला पसल संचालक महेश अग्रहरीले मटीतेल छर्केर आगो लगाउने प्रयास गरेको स्थानीयले बताएका छन्। शरीरभरि मटीतेल छर्केर आगो लगाउन थालेका बेला प्रहरीले तत्काल जोगाएपछि बेहोश भएका अग्रहरीलाई उपचारका लागि तौलिहवा अस्पताल हुँदै रूपन्देहीको भैरवा स्थित मेडिकल कलेज लगिएको छ। अग्रहरीले आफूले ल्याएको 60 बोरा चामलको बिल बिजक हुँदाहुँदै चामल नियन्त्रणमा लिएको दावी गरेका छन्। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी शारदा प्रसाद चौधरीले प्रहरीको चेकजाँचमा परेका व्यवसायीले मटीतेल छर्केर शरीरमा आगो लगाउन खोजेको तर प्रहरी र स्थानीयले जोगाएर उपचारका लागि पठाएको बताउनुभयो। बाणगंगा नगरपालिका 4 सिद्धिपुर स्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 1900 वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आगामी आर्थिक वर्षका लागि 18,83,25,603 रूपियाँ बराबरको अनुमानित लक्ष्य प्रस्तुत गरेको छ। कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी संघका लेखा समिति संयोजक तेज प्रसाद आचार्यले सहकारीले शेयर सदस्यलाई 8% लाभांश प्रदान गरेकोमा प्रशंसा गर्नुभयो। उहाँले दर्शन सहकारी यस क्षेत्रकै उत्कृष्ट सहकारी रहेको दावी गर्दै सदस्यहरूलाई ढुक्क भएर बचत गर्न आग्रह गर्नुभयो। सभामा संस्थाका जिल्ला तथा केन्द्रीय प्रतिनिधि राजेन्द्र विक्रम शाह, सल्लाहकार झलक मल्ल ठकुरी र निवर्तमान अध्यक्ष कृष्ण बहादुर साई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। संस्थाकी अध्यक्ष कमला सेन सुषमा खाँडले सहकारीका आगामी कार्य योजना चुनौती र जिम्मेवारी प्रति संस्था सचेत रहेको बताउनुभयो। उहाँले सहकारीको संस्थागत विकाससँगै शेयर सदस्यको हितलाई प्राथमिकतामा राखेर अघि बढ़ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा सचिव देवेन्द्र विक्रम मल्लले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मीना कुमारी सेनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उपाध्यक्ष निर्मल साईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमले संस्थाको वार्षिक गतिविधि तथा आर्थिक अवस्थाबारे जानकारी गराएको थियो। साधारण सभाको अवसरमा 22 वेष्ट शेयर सदस्य, 5 असल ऋणी र 5 असल बचतकर्तालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। सदस्यहरूको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको संस्थाले जनाएको छ। कपिलवस्तुको यशोधारा गाउँपालिकाले लैंगिक समानता, अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण तथा सामाजिक समावेशीकरण सुनिश्चित गर्न पालिका स्तरीय नीति निर्माण प्रक्रिया अघि बढ़ाएको छ। यूएन वुमनको सहयोग तथा हाम्रो साहस कार्यक्रम अन्तर्गत थारू महिला उत्थान केन्द्र र लुम्बिनी अपाङ्गता विकास केन्द्रको आयोजनामा सम्पन्न नीति संवाद कार्यक्रममा नीतिको मस्यौदामाथि छलफल गर्दै सरकारवालाले आवश्यक सुझाव दिएका छन्। सहभागीहरूले लैंगिक हिंसा, अपाङ्गताका आधारमा हुने विभेद तथा सामाजिक बहिष्करण न्यूनीकरण गर्न स्थानीय तहले स्पष्ट नीति बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिएका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले प्राप्त सुझावका आधारमा नीतिको मस्यौदालाई अन्तिम रूप दिएर गाउँ कार्यपालिकामा पेश गरिने बताउनुभयो।
5: यो तटस्थ रूपमा सबै ठाउँमा सबैलाई एउटा सामाजिक समानताको रूपमा जुन अपाङ्गता होस् या महिला होस् जसलाई यो जति जो समाज समावेशीकरणमा पर्ने वर्गहरूलाई सबैलाई समेटेर यो पालिकाले बजेट विनियोजन गर्नेछ र सबैलाई त्यही अनुरूप समानताको रूपमा काम गर्नेछ भन्ने म प्रतिबद्धता पनि गरेको छु र यो जीडीएस जुन एउटा नीति यसको सञ्चालन गर्ने नीति कार्यक्रम हुन्छ त्यो यशोधरा गाउँपालिकाले पास आगामी अब यसको त अब कार्यविधि हो कि एन हो कि के हो यसको त मलाई त्यति थाहा भएन तर यो कार्यविधि छ भने म कार्यपालिकाबाट पास गर्न लगाउनेछु भन्ने म आफ्नो प्रतिबद्धता चाहिँ आफ्नो देशको ग्रहण गर्छु।
0: सामाजिक विकास शाखा प्रमुख द्वारिका प्रसाद मिश्रले सामाजिक विभेद, हिंसा र हानिकारक सामाजिक मान्यता न्यूनीकरणका लागि दीर्घकालीन नीतिगत व्यवस्था आवश्यक रहेको बताउनुभयो। वडाध्यक्ष द्वे अब्दुल कयुम खान र चन्द्रप्रकाश दुबेले नीति निर्माण तथा कार्यान्वयनका लागि जनप्रतिनिधि र कर्मचारीको आपसी समन्वय कायम रहनुपर्नेमा जोड़ दिनुभएको छ। लुम्बिनी अपाङ्गता विकास केन्द्रका अध्यक्ष ओरीराम चौरेसियाले अपाङ्गता भएका व्यक्ति, महिला तथा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै मस्यौदालाई गाउँपालिकाको औपचारिक नीतिका रूपमा स्वीकृत गरी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।
6: सामाजिक सुरक्षा भत्ता जुन बैंकहरूले वितरण गरिरहेका छन् त्यसमा सामाजिक शाखा पञ्जिका हेर्ने सर म्याडमले जो दृष्टिसँग सम्बन्धित अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ, उहाँको परिवारजन होइन दृष्टिविहीन स्वयं औखाको छाप लगाउने हुनुहुन्छ भने उहाँलाई पैसा दिँदा उहाँको पैसा हराउँदैन, उहाँले सदुपयोग गर्न सक्नुहुन्छ। त्यसकारणले यो व्यवस्था गरिदिनलाई पनि म आग्रह गर्न चाहन्छु। अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार सम्बन्धी ऐन 2074 पनि त्यो व्यवस्था गरेको छ, त्यसकारणले उहाँहरूलाई सोझै हातमै सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था वातावरण मिलाउनु पर्छ।
0: कार्यक्रममा अपाङ्गता मैत्री, भौतिक संरचना, समावेशी शिक्षा, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा, रोजगारी, आर्थिक सशक्तिकरण तथा सार्वजनिक सेवामा समान पहुँच सुनिश्चित गर्नुपर्ने सुझाव दिएको छ। नीति कार्यान्वयनका लागि आवश्यक बजेट जिम्मेवारी, नियमित अनुगमन र मूल्याङ्कनको व्यवस्था गर्नुपर्नेमा समेत सहभागीले जोड़ दिएका छन्। लुम्बिनी अपाङ्गता विकास केन्द्रका अध्यक्ष चौरसियाको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष गुन्जादेवी मौर्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव, कार्यपालिका सदस्यहरू अनारती लोध लक्ष्मी देवी चमार राम अचल कोरी गैर सरकारी संस्था महासंघ कपिल वस्तुका उपाध्यक्ष रामशरण रैदास महिला अधिकार कर्मी प्रेमलता भट्ट ओडाध्यक्षहरू सरिता त्रिपाठी राजकुमार जयसवाल जुबेर अहमद मुसलमान अहमद अली खान प्रशासन शाखा प्रमुख रेशमराज शर्मा स्वास्थ्य शाखा प्रतिनिधि ज्योति प्रकाश दुबे लगायत अधिकारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रमबाट प्राप्त सुझाव समेटेर नीतिको मस्यौदा परिमार्जन गरी नगर कार्यपालिकामा पेश गर्ने तयारी गरिएको छ। लुम्बिनी प्रदेशमा स्क्रब टाइफाइड र डेंगू संक्रमण बढ़दै गएको बेला परीक्षण किटको अभावले रोग पहिचान तथा नियन्त्रणमा चुनौती देखिएको छ। आवश्यकता अनुसार किट उपलब्ध नहुँदा संक्रमणको परीक्षण र निगरानी प्रभावकारी बनाउन समस्या भइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। स्वास्थ्य निर्देशनालय लुम्बिनीका अनुसार जनवरीदेखि सेप्टेम्बरसम्म प्रदेशका 12 जिल्लामा स्क्रब टाइफाइडसँग मिल्दोजुल्दो लक्षण देखिएका 2780 जनाको परीक्षण गर्दा 231 जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै डेंगूसँग मिल्दोजुल्दो लक्षण देखिएका 846 जना मध्ये 827 जनामा संक्रमण पुष्टि भएको छ। स्क्रब टाइफाइडको संक्रमण सबैभन्दा बढ़ी दाङमा 65 जनामा देखिएको छ भने पाल्पामा 22 रूपन्देहीमा 14 र कपिलवस्तुमा 3 जनामा पुष्टि भएको छ। डेंगू संक्रमण भने पाल्पामा सबैभन्दा बढ़ी 251 जनामा पुष्टि भएको छ। दाङमा 163 रूपन्देहीमा 128 गुल्मीमा 65 र पश्चिम नवलपरासीमा 63 जनामा डेंगू देखिएको निर्देशनालयको तथ्याङ्क छ। स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत तारा बहादुर कार्कीले स्क्रब टाइफाइडबाट बस्न घर वरपरका झाडी तथा घाँस सफा राख्न र खेतबारीमा काम गर्दा सावधानी अपनाउन आग्रह गर्नुभएको छ। त्यस्तै डेंगूबाट बस्न घर तथा कार्यालय परिसरमा पानी जम्न नदिने र लामखुट्टेको प्रजनन स्थल नष्ट गर्न स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। केन्द्रका निर्देशक डाक्टर राजेन्द्र गिरीले जिल्ला स्वास्थ्य कार्यालय मार्फत संक्रमण बढ़ी देखिएका क्षेत्रमा परीक्षण किट पाइए पनि आवश्यकता अनुसार पर्याप्त हुन नसकेको बताउनुभयो। स्वास्थ्य कर्मीले ज्वरो आउने टाउको तथा शरीर दुख्ने र अत्याधिक कमजोरी हुने जस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा गई परीक्षण तथा उपचार गराउन आग्रह गरेका छन्। यातायात व्यवस्था कार्यालय रूपन्देहीमा परीक्षाको नतिजा नै फेरबदल गरी गैर कानूनी रूपमा सवारी लाइसेन्स वितरण गरिएको खुलासा भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको विस्तृत अनुसन्धानमा लिखित परीक्षा तथा ट्रायलको नतिजामा चरम कीर्ति र फर्जी अभिलेख खड़ा गरी लाइसेन्स जारी गरिएको पुष्टि भएको हो। आयोगका अनुसार 2078 साल असार 11 गते सञ्चालन गरिएको लिखित परीक्षा र असार 14 गते लिएको ट्रायल परीक्षाको नतिजामा अनधिकृत रूपमा किरमेट थपघट र सच्याएर झुट्टा विवरण तयार पारिएको थियो। गैर कानूनी रूपमा लाइसेन्स पाउनेहरूमा इन्द्र जीसी सन्जु खाँड दिपेन्द्र कुवर खिमबहादुर ढेंगा दिल बहादुर आचार्य यदु खड्का विकास किमिरे सूर्य बहादुर थापा रूद्र बहादुर गाह मगर शम्भु केसी लेख बहादुर रेग्मी ओमप्रकाश चौधरी र आसिफ खवास रहेका छन्। अख्तियारले यसरी जारी गरिएका फर्जी लाइसेन्सहरू तत्काल रद्द गर्न र संलग्न कर्मचारी तथा व्यक्तिहरूमाथि प्रचलित कारण बमोजिम कार्यवाही प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको छ। आयोगले लुम्बिनीको आन्तरिक मामिला कानून उद्योग तथा यातायात व्यवस्था मन्त्रालयलाई लाइसेन्स नम्बर र वर्ग सहितको विवरण संलग्न गरी कार्यवाहीको ताकेता गरेको हो। तपाई अहिले सामुदायिक रेडियो बुद्ध आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबर मान्ने खबरहरू पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
7: कृषक वर्गको लागि सूचना कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समय नै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु
8: मोबाइल 9867 47 24 55
7: मा सम्पर्क राख्न सक्नुहुनेछ।
8: अनि सुन्नुहोस् त, आलुको बिउ उचित मूल्यमा पाइन्छ।
9: खुशीको खबर, विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
10: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।
0: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। बाँकीको खजुरा गाउँपालिकामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले 12 जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बाँकीका अनुसार खजुरा गाउँपालिका साथ सुनवर्षा स्थित विष्णु वर्माको खाली घरको छतमा जुवातास खेलिरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो। सो क्रममा जुवाको खालबाट नगद 57,470 रूपियाँ, खोलिएको तासको एक गड्डी र नखोलिएको तासको एक गड्डी बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रतीत सिंह राठौरका अनुसार पक्राउ परेका 12 जना विरूद्ध जुवा सम्बन्धी कसुरमा अनुसन्धान अघि बढ़ाइएको छ। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय बाँकेबाट 3 दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो। कालीगण्डकी नदीमा आएको बाढ़ीले गुल्मी र स्याङ्जा जोड्ने रेपका स्थित बेली ब्रिज भत्काएपछि वैकल्पिक मार्गका रूपमा सुरुङ र ड्यामभित्रको सड़क प्रयोगमा ल्याइएको छ। करिब 300 मीटर लामो सुरुङ र ड्यामको सड़कबाट दुई तीन र चार पाङ्ग्रेहरूका सवारी साधनलाई आवागमन गर्न दिएको छ भने ठूला बस र मालवाहक सवारी साधनलाई रोक लगाइएको छ। वैकल्पिक मार्ग सञ्चालनमा आएपछि स्थानीयले केही राहत महसुस गरेका छन्। तर यो अस्थायी व्यवस्था मात्र भएकाले दीर्घकालीन समाधानका लागि संघीय सरकारले नयाँ पुल निर्माणको प्रक्रिया छिटो अघि बढ़ाउनुपर्ने स्थानीय जनप्रतिनिधिले बताएका छन्। बर्दियाको गुलरिया नगरपालिका पाँच स्थित भीरकुटी महिला सामुदायिक वनमा काठ चोरी बढ़ेपछि स्थानीय उपभोक्ताले रात्रिकालीन गस्ती शुरू गरेका छन्। 31 हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वनमा रातिको समयमा रूख काटेर चोरी निकासी हुन थालेपछि उपभोक्ताले निगरानी बढ़ाएका हुन्। बगरको जग्गामा वृक्षारोपण गरी विकास गरिएको वनमा काठ दाउरा उपयोग गर्न नपाएको र सुकेका तथा ढलेका रूखको उचित व्यवस्थापन नभएको स्थानीयको गुनासो रहेको छ। बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या दोब्बरभन्दा बढ़ी वृद्धि भई 51 पुगेको छ। राष्ट्रिय बाघ सर्वेक्षण 2026 अनुसार सन् 2022मा 25 रहेको बाघको संख्या अहिले 51 पुगेको हो। सन् 2013मा निकुञ्जमा चारवटा बाघ रहेकामा सन् 2018मा 21 पुगेको थियो। बाघको संख्या बढ़नु वन्यजन्तु संरक्षणका दृष्टिले सकारात्मक मानिए पनि निकुञ्ज आसपासका बासिन्दामा त्रास बढ़ेको छ। बाघ लगायत वन्यजन्तु गाउँ बस्तीमा प्रवेश गरी मानिसमाथि आक्रमण गर्ने र घरपालुवा जनावर मार्ने घटनाले स्थानीय चिन्तित बनेका छन्। अविरल वर्षा, बाढ़ी र पहिरो जस्ता मौसमजन्य विपत्तिबाट भएको क्षतिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि सरकारले 5,69,72,00,00,000 रूपियाँ भन्दा धेरैको बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार 504 योजना अघि सार्दै बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरिएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार विपद तत्काल गरिनुपर्ने र दीर्घकालीन रूपमा सम्पन्न गर्नुपर्ने योजनाहरूलाई मन्त्रालयगत रूपमा वर्गीकरण गरी बजेट माग गरिएको। पुनर्स्थापनाका लागि सरकारले 5,69,72,00,000,000 रूपियाँ भन्दा धेरैको बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार 504 योजना अघि सार्दै बजेट स्वीकृति

0: काली बुलेटिन मार्फत आज यस वर्षको मनसून नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो। महाशाखाले यही असोज 17 गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मौसम बाहिरिएको जानकारी गराएको थियो। यस वर्ष औषध मितिभन्दा 12 दिन ढिला गरी मनसून बाहिरिएको छ। सामान्यतया नेपालमा मनसून 13 जूनदेखि शुरू भई 2 अक्टूबरमा बाहिरिन्छ, तर यस वर्ष 19 जून अर्थात असार 5 गते मनसून भित्रिएको थियो भने सरदर मितिभन्दा 12 दिनपछि आज बाहिरिएको छ। यस वर्षको मनसून औसतको आसपासमै वर्षा भएको छ। मनसून बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभावले पानी पर्न सक्ने महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। काठमाडौँ उपत्यका छाडेर घर फर्किने यात्रुको चाप, 1 लाख बढ़ी यात्रुले लिए दशैंका लागि अग्रिम टिकट। दशैं मनाउन जमुना नाकाबाट दैनिक 10,000 नेपाली स्वदेश फर्किँदै। कपिलवस्तुमा 14 लाख बढ़ीको सामान बरामद, प्रहरीले चामल जफत गरेपछि कृष्णनगरमा व्यापारीले गरे आत्मदाह प्रयास। लुम्बिनीमा स्क्रब टाइफाइस र डेंगू बढ़्दो, परीक्षण किट अभावले समस्या, खेतबारीमा काम गर्दा सावधानी अपनाउन आग्रह। रूपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, 13 जनालाई फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा, लाइसेन्स नम्बर र वर्गसहितको विवरण संलग्न गरी कार्यवाहीको ताकेता। र खजुरामा जुवाको खालमा प्रहरीको छापा, 12 जना पक्राउ, म्याथप अनुमति लिए आवश्यक अनुसन्धान जारी। अवस्था एफएम ब्यान्डको 89 बिन्दु समेगा सँगै वेबसाइट www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्राविधिकमा साथ दिने जगतलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, शल्दोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: यो बाइक बिग्रेर हैरा नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर, बाढगंगा एक बैरिया, कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगंगा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
4: पुनर्लाभका कार्यक्रम पनि चल्दै
5: स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत, त्यस्तै जीविकोपार्जन तथा राहत, त्यसै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान शुरूदेखि नै भइराखेको अवस्था छ।
4: यस वर्षको मनसून नेपालबाट बाहिरियो, बाढ़ीको जोखिम घट्यो, 13 देशका लागि प्रस्तावित राजदूतको सुनाई सकियो, साउदी अरबका लागि प्रस्तावित सुनारको नाम भने अस्वीकृत।
6: इमिग्रेसनमा भन्ने पहिले पेश गर्नुभएको थियो, अहिले पनि त्यो चाहिँ त्यतिसम्म हेरेको हो मैले। त्यसो गर्दा चाहिँ अब यस बारेमा एउटा चाहिँ उहाँले सायद स्पष्ट गर्नुपर्छ। एउटा
4: संघीय निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार, दशैंका लागि काठमाडौँ उपत्यका छोड्नेको संख्या बढ्दै सावधानी अपनाउन ट्राफिक प्रहरीको आग्रह।
7: बुकिङ गर्ने क्रममा 130,129 जनाले चाहिँ यहाँ बुकिङ गरेको छन्। अहिलेसम्म हजुरको टिकट बुकिङ गरेको देखिन्छ।
4: र नेपाली T20I क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरीको आईसीसी T20I अलराउन्डर वरियता खस्कियो।
8: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: नेपाली राजनीतिक दलका नेता तथा सांसदहरू बारम्बार विवादमा पर्नुको मुख्य कारण गैर जिम्मेवार अभिव्यक्ति, सत्ता केन्द्रित राजनीति, स्वार्थको द्वन्द्व र जनअपेक्षा अनुसार काम गर्न नसक्नु हो। जनताको सेवामा समर्पित हुनुपर्ने जनप्रतिनिधि व्यक्तिगत स्वार्थ, शक्ति प्रदर्शन र अनावश्यक विवादमा अल्झिँदा राजनीतिप्रतिको विश्वास कमजोर बन्छ। यसलाई सुधार्न नेताहरूले बोली र व्यवहारमा समन्वयता अपनाउनुपर्छ। पारदर्शिता, नैतिकता, जवाबदेहिता र जनता प्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्छ। अब खबर सन्तुष्टि रावलबाट।
9: 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई सकिएको छ। आज 4 जनाको सुनवाई भएसँगै 13 जनाको संसदीय समितिमा सुनवाई सकिएको हो। साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरी बहादुर सुनारको नाम भनी समितिले अनुमोदन गर्न अस्वीकार गरेको छ। नैतिक आचरणका साथै जर्मनीबाट निष्कासन गरिएको लगायतका विभिन्न विषयमा प्रश्न उठेपछि उहाँको नाम समिति बैठकले अस्वीकृत गरेको हो। अरू प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने बारेमा समितिले निर्णय गर्नेछ। संसदीय समितिको आज छलफलमा सांसदहरूले प्रस्तावित राजदूतहरूको आचरण, शैली र योजनाका विषयमा प्रश्न सोधेका थिए।
6: इमिग्रेसनमा भन्ने पहिले पेश गर्नुभएको थियो, अहिले पनि त्यो चाहिँ त्यतिसम्म हेरेको हो मैले। त्यसो गर्दा चाहिँ अब यस बारेमा एउटा चाहिँ उहाँले सायद स्पष्ट गर्नुपर्छ। एउटा त्यहाँ बस्दा घर किन्नुभयो, त्यसै गरी कम्पनी खोल्नुभयो, व्यवसाय गर्नुभयो, त्यो त स्वाभाविक कुरा हो। त्यहाँ पिआर लिइसकेपछि तर त्यो सबै छ, सबै छ। अनि भोलि फेरि त्यही देशको चाहिँ राजदूत भइराख्दा हाम्रो प्रतिनिधित्व, नेपालको प्रतिनिधित्व गर्न सक्नुहुन्छ?
10: अब यो आफ्नो चाहिँ कार्यजना भनेर राख्नुभयो मान्यज्यूले भने जस्तै, तपाईँ नेपालको राजदूत नियुक्ति भएपछि तपाईँको छोराछोरी श्रीमती जापानिज भएपछि, मतलब तपाईँको प्यार भए त उता पनि प्यार होला, भएपछि त्यसको चाहिँ तपाईँको भोलि जापानिज सरकारले एग्रिमेन्ट दिएन भनेपछि त्यो त दिँदैन, किनभने एउटा घटना यहाँ हाम्रो राम कार्कीलाई नियुक्ति गरेर राजदूत भारतको पठाइयो, उहाँको श्रीमती चाहिँ आसाममा कर्मचारी भएका कारणले उहाँको एग्रीमा आएन।
11: संविधानको प्रावधान अनुसार विदेशको पीआर लिएको 3 महिना कटिसकेपछि त्यो चाहिँ मान्य छ भन्ने खालको कुरा देखियो सुनियो। अब यहाँको सन्दर्भमा उजुरी अनेक आए, यी उजुरीहरूमध्ये एउटा उजुरी चाहिँ पीआर नपाएको भन्ने नै छ। मलाई आश्वस्त बनाइदिनुहोस्, सपोज तपाईँ चाहिँ राजदूत नियुक्ति भएर जानुभयो, त्यसपछि तपाईँको टर्म सकिएपछि तपाईँ के ग्यारेन्टी छ?
9: यही असोज 2 गते बसेको मन्त्री परिषदको बैठकले 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेर जंग बहादुर राणा, जर्मनीका लागि सरु जोशीलाई राजदूतमा सिफारिश गरिएको थियो। इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन्द, जापानका लागि विज्ञान कुमार थापा, ओमानका लागि डाक्टर पद्माक्षी राणा, मलेसियाका लागि चुनामणि खरेल, दक्षिण कोरियाका लागि डाक्टर संगम श्रेष्ठ, श्रीलंका लागि डाक्टर मञ्चला कुमारी झा र साउदी अरेबियाका लागि गिरी बहादुर सुनारलाई राजदूतमा सिफारिश गरिएको थियो। रसुवाको भोटेकोशी बाढ़ीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका 4108 घरदुरीले प्रति घर परिवार 45,000 रूपैयाँका दरले नगद राहत पाएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले उपलब्ध गराएको नगद सहयोग एकद्वार प्रणाली मार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपना हुन नदिन स्थानीय तहसँग समन्वय गरी उनीहरूले पहिचान गरेका प्रभावित परिवारलाई रकम उपलब्ध गराएको कार्यालयले जनाएको छ। सीआईएनसँग कुरा गर्दै राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसी,
5: रसुवा भोटेकोशीबाट प्रभावित 15 स्थानीय तहलाई संकटग्रस्त घोषणा गरिएको थियो। त्यो मध्ये सबभन्दा धेरै प्रभावित रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहलाई स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत, त्यस्तै जीविकोपार्जन तथा राहत, त्यसै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान शुरूदेखि नै भइराखेको अवस्था छ। र यसै बीचमा चाहिँ रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहमा चाहिँ वर्ल्ड फुड प्रोग्राम संघको चाहिँ सहकार्यमा स्थानीय तहहरूसँग समन्वय गरेर करिब करिब 4108 घरदुरीलाई चाहिँ यो चाहिँ जीविकोपार्जन सहायता अथवा चाहिँ तपाईँको चाहिँ वस्तु यो नगद सहायता चाहिँ उपलब्ध गराइएको चाहिँ तथ्याङ्क प्राप्त भएको छ।
9: यसैबीच अविरल वर्षा, बाढ़ी र पहिरोबाट भएको क्षतिको पुननिर्माण तथा पुनस्थापनाका लागि सरकारले 5,59,72,72,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, राष्ट्रिय परिषदको निर्णय अनुसार 504 योजना अघि सार्दै अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि सिफारिश गरिएको हो। प्रस्तावित बजेट मध्ये सड़क, पुल, खानेपानी, सिंचाई तथा जलस्रोत क्षेत्रको पुननिर्माणमा ठूलो रकम छुट्याइएको छ। ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत नदी नियन्त्रण जल सतह मापन केन्द्र र सिंचाई पुननिर्माणका लागि झण्डै 1.94 अर्ब रूपैयाँ माग गरिएको छ। दशैं तिहार मनाउन काठमाडौँ उपत्यका छोडेर घर फर्कने यात्रुको संख्या 1,87,000 नागेको छ। अध्ययन, रोजगारी तथा पेसा व्यवसायका लागि राजधानीमा रहेका मानिसहरू चाडपर्व मनाउन गाउँ फर्कन थालेपछि उपत्यका मुख्य नाकामा यात्रुको चाप बढ़ेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता सार्वजनिक गाड़ी मार्फत 1,87,000 भन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने पछिल्लो 24 घण्टामा मात्रै 78,000 भन्दा बढ़ीले काठमाडौँ छोडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता रविन्द्र खनाल,
7: बुकिङ गर्ने क्रममा 1,30,129 जनाले चाहिँ यहाँ बुकिङ गरेको छन् अहिलेसम्म, हजुरको टिकट बुकिङ गरेको देखिन्छ। त्यसको साथसाथै यो उपत्यकाबाट भित्रिने बाहिरिने यो चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनलाई राम्रो गर्नको लागि, व्यवस्थित गर्नको लागि यान्त्रिक चेकिङ र म्यानुअल चेकिङमा मान्छेलाई गर्ने चेक जाँचमा मापसे र लापसे चेक गर्ने, यान्त्रिक चेकिङमा गाडीलाई चेक गर्ने क्रममा हामीले घटस्थापनादेखि हाम्रो थप चेक पोइन्टहरू इस्टाब्लिस गरिकन चेक गर्ने क्रममा लापसे 9 जना यान्त्रिक गाडीहरू मतलब जुन गाडीहरू यान्त्रिक हिसाबमा ठिक छैन कि जस्तो शंका लागेका छिड़जाँच गर्ने क्रममा 60 र मादक पदार्थ सेवन गरेका 119 हामीले पहिचान गरेका छौं। तीन दिन भ्यालीबाट बाहिर जाने यात्रुहरूको संख्या 1,87,774 जना रहेको छ।
9: खाद्य तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य संघीय निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार गरेको छ। मन्त्रालयले स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन सम्बन्धित निकायलाई समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको हो। पत्रमा विभाग प्रतिष्ठान र अस्पतालमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक पहल गर्न भनिएको छ। सरकारी सेवामा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने उद्देश्यले मन्त्रालयले यस्तो पहल चालेको हो। कोशी प्रदेशको राजधानी विराटनगरमा जारी अन्तर्प्रदेश मुख्यमन्त्री सम्मेलनमा निजी क्षेत्रले प्रदेश सरकारसँग दोहोरो कर हटाउन माग गरेको छ। मुख्यमन्त्री सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशले एक तहमा कर तिरेपछि त्यसले सबै प्रदेशमा मान्य हुने प्रावधान बनाउन माग गरेको हो। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सातै प्रदेश बीच आर्थिक सहकार्य बढ़ाउनका लागि दोहोरो कर प्रणाली खारेज गर्नुपर्ने बताउनु भएको छ। सरकारले 2,000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत 109 सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालू आर्थिक वर्षमा 6,74,00,00,000 रूपियाँ खर्च गर्ने भएको छ। ती विद्यालयमा आधुनिक भवन निर्माण तथा पूर्वाधार विस्तारका लागि बजेट छुट्याइएको हो। पहिलो चरणमा 89 विद्यालयका लागि 5,34,00,00,000 रूपियाँ निकासा भइसकेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ। निकासा भएको रकमबाट विद्यालयमा 12 कोठे 3 तले भवन निर्माण गरिने मन्त्रालयले जनाएको छ। प्रति विद्यालय करिब 6 करोड़ रूपियाँ लागत अनुमान गरिएका भवनमा कक्षा कोठा प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ। गृहमन्त्री सुदन गुरूङले जलवायु परिवर्तनका कारण बढ़दै गएको विपद जोखिम सामना गर्न बिमस्टेक सदस्य राष्ट्रहरूबीच हिमालयदेखि समुद्रसम्म परिचालन हुन सक्ने संयुक्त कार्यदल गठन गर्न प्रस्ताव गर्नुभएको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकमा उहाँले नेपालले भुटेकोशी मनाङ मुस्ताङ र बुढी गण्डकी क्षेत्रमा भोगेको बाढ़ीका घटनाले क्षेत्रीय सहकार्यको आवश्यकता देखाएको बताउनु भएको छ। संगठित अपराधमा दावी नपुग्ने मुद्दामा प्रतिवादी र पीड़ित बीच मिलापत्र गर्नका लागि महान्यायाधिवक्ता कार्यालयले देशभरको सरकारी वकिल कार्यालयलाई सर्कुलर गरेको छ। महान्यायाधिवक्ता कार्यालयका अनुसार संगठित मुद्दामा दावी नपुग्ने भई सफाई पाएमा अन्य जोड़िएको मुद्दाको हकमा पीड़क र पीड़ित बीच मिलापत्र गर्न सक्ने बाटो खुला गर्दै जिल्ला र उच्च सरकारी वकिल कार्यालयलाई सर्कुलर गरिएको छ। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। पार्टी पूर्वानुमान महाशाखाले आजदेखि मनसून बाहिरिएसँगै मनसूनी वर्षाका कारण सिर्जना हुने बाढ़ी तथा आकस्मिक बाढ़ीको जोखिम तत्कालका लागि नदेखिएको जनाएको छ। मनसून बाहिरिए पनि सम्भावित विपदको जोखिम कायम हुने भएकाले सजग रहन महाशाखाले सबैलाई अनुरोध गरेको छ। महाशाखाले नदीमा जलसतह र बहावको निरन्तर अवलोकन भइरहने भएकाले जोखिम देखिएको खण्डमा तत्काल पूर्व सूचना प्रवाह गरिने
12: 2083 असोज 28 गते अङ्ग्रेजीमा भन्नु पर्दाखेरि 2026 अक्टोबर 14 तारिकका निम्ति नेपालको सम्पूर्ण भूभागबाट बहिरिगमन भएको छ अथवा बाहिरिएको छ। त्यसपछि जुन आर्थिक भूभागबाट जीवबाट 2083 असोज 17 गतेका दिन नै सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिम भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिम भूभागको थोरै स्थानबाट पाइरहेको थियो भने अहिले चाहिँ आजको मितबाट चाहिँ नेपालको सबै भूभागबाट पाइरहेको छ। सरदर मिति भनेको चाहिँ अक्टोबर 2 हो। अब यो पालि चाहिँ अक्टोबर 14 पाइदिएको छ। 17 भत्ता चाहिँ 2-3-12 दिन ढिलो गरेर पाइदिएको छ। अब मनसुन बहिर्गमन भए तापनि अहिले अब फेरि स्थानीय वायु साथसाथै चाहिँ अहिले पश्चिम वायुको पनि प्रभाव रहन सक्ने छ र यसले पानी पार्न सक्ने सम्भावना रहन्छ।
9: साझा खबरमा अब खेल खबर। नेपाली टी20 आईसीसी क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीको आईसीसी टी20 आई अलराउण्डर वरियतामा एक स्थान खसिएको छ। आईसीसीले सार्वजनिक गरेको वरियतामा दिपेन्द्र चौथोबाट पाँचौंमा झर्नु भएको हो। रेटिङ अंक 255 छ। नेपाली पुरूष टोलीले एसियन गेम्स खेलेपछि पछिल्लो समय टी20 आईसीसी खेलेको छैन।
4: बाढ़ी प्रभावित क्षेत्रको सड़क यात्रा गर्दा सावधानी अप्नाउनु पर्ने।
13: नुवाकोटदेखि बेतराजीसम्मको सड़क खण्ड चाहिँ कतिपय ठाउँमा साँगु र सड़क खण्ड, दुईतर्फी सवारी साधन नचल्ने सड़क खण्ड, त्यस्तै काहीँ खाल्डा खुल्डी, माथिबाट निरन्तर ढुङ्गा माटोहरू बगिरहेको हुनाले रातको समयमा भरसक यात्रा नगर्नु होला।
4: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। नेपालमा बाँदरका कारण प्रभावितको न्यायका लागि सरकारको भूमिका कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
9: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
15: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
9: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतलास समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
15: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
9: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
15: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन, लाकोस र म्यानेकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
17: बेत्रावतीमा बेलिब्रिज खुलेपछि रसुवा आउजाउ गर्न सजिलो भएको छ, तर त्रिशुलीदेखि बेत्रावतीसम्मको सड़कमा यात्रा गर्दा चाहिँ तपाईँले ख्याल गर्नै पर्ने कुरा के छन्?
13: यदि तपाईँ नुवाकोट बेत्राती हुँदै रसुवा जाँदै हुनुहुन्छ भने नुवाकोटदेखि बेत्रातीसम्मको सड़क खण्ड चाहिँ कतिपय ठाउँमा साँगु र सड़क खण्ड, दुईतर्फी सवारी साधन नचल्ने सड़क खण्ड, त्यस्तै काहीँ खाल्डा खुल्डी, माथिबाट निरन्तर गेगरहरू, ढुङ्गा माटोहरू बगिरहेको हुनाले रातको समयमा भरसक यात्रा नगर्नु होला। गर्नै परेको अवस्थामा पनि आफ्नो गन्तव्यको बारेमा राम्रोसँग बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दछु। त्यस्तै बेत्रातीको भर्खरै एग्रो ब्रिज उद्घाटन भएको हुनाले रसुवाबाट नुवाकोटतर्फ आउने सवारी साधनको चाप केही वृद्धि भएको छ। 60 टनको क्षमताको भारवहन क्षमताको ब्रिज भएको हुनाले त्यहाँ पनि सवारी साधन ब्रिजमै रोकेर नबस्नु होला।
17: जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका सही उज्जवल कुमार घले, त्रिशुलीदेखि बेत्रावतीसम्मको सड़कमा सकेसम्म रातिको यात्रा नगर्न सुझाव दिँदै। चाडपर्वमा माछा मासुको परिकार पहिलेको भन्दा बढ़ी नै हुन्छ, तर डाक्टरहरूले धेरै माछा मासु नखान सुझाव दिएका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डाक्टर सूर्यश्वरी दुवाडी,
18: खानपानले गर्दा हुने सामान्य समस्याहरू जस्तै पाचन प्रणालीसँगका समस्याहरू, ग्यास्ट्राइटिस, अल्सर, मधुमेह, उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्याको जोखिम बढ्ने हुनाले हामीले खानपानमा विशेष ध्यान दिन जरुरी छ। सकेसम्म माछा मासुको साथसाथै खानेकुरामा साग सब्जी, सलादहरू, फलफूल तथा गेडागुडीको मात्रा पनि राखेर खाने गर्नुहोला। र मासु खाँदा विशेष ध्यान दिनुपर्ने कुरा, तारेका र सेतुवा बनाएका मासुहरूमा कार्सिनोजेनिक केमिकल्स जसले क्यान्सर गराउन सक्छ त्यस्ता केमिकलहरू उत्पादन हुने हुनाले मासु सकेसम्म उमालेर वा उसिनेर वा थोरै तेल मसला राखेर खानु फाइदाजनक हुन्छ। अर्को कुरा, धेरै समयसम्म खुल्ला ठाउँमा राखेका मासुहरूमा कीटाणुको वृद्धि बढी हुने हुनाले धेरै समय बाहिर खुल्ला ठाउँमा राखेका मासु उपभोग नगर्नुहोला र पकाएर लामो समयसम्म राखेको मासु पनि उपभोग नगर्नुहोला। जान रक्सीजन्य पदार्थहरू, पेय पदार्थहरू, प्याकेटका खानेकुराहरूको उपभोगमा कमी गर्ने, त्यसको अलावा फलफुलका रस, कागती पानी र घरमै तयार गरिएका ताजा खानेकुराहरू प्रशस्त मात्रामा खान सकिन्छ।
17: हरियो सागपात, केडागुडी, माछा मासु लिएर खान सुझाव दिँदै हुनुहुन्थ्यो आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डाक्टर सूर्यश्री दुवाडी। तपाईले नुवाकोटको इन्द्रायणी चौरबाट त्रिशुली वार पार गर्न जीप लाइनको यात्रा गर्नुभएकी छैन। जीप लाइनबाट वार पार गर्दा ख्याल गर्ने पर्ने कुरा चाहिँ के छन्?
19: जीप लाइन चढ्नको लागि एकदम इमर्जेन्सी परेको मान्छेहरू मात्र आइदिनु होला। गर्भवती महिला, त्यसपछि गएर कुनै पनि अब ठूलो अपरेसन गर्नुभएको छ भने त्यो मान्छेहरूले चाहिँ यात्रा नगर्नु होला, अलिकति रिक्सी हुन्छ। उहाँहरूलाई कुनै पनि स्टिलहरू हालेको छ, कतै गएको छ भने ठूलो अपरेसन गरेको मान्छे चाहिँ यो यात्रा गर्नु चाहिँ सहज हुँदैन। इन्टरटेनमेन्ट लिने भनेरै फोटो भिडियो बनाउने काम पनि नगर्नु होला। सकभर आवश्यक काम परेको बेला मात्रै आइदिनु। कुनै पनि विद्यार्थी पढ्न जानुपर्ने भयो, उहाँलाई पठाउने काम गरिरहेछौँ, टिचर जानु पर्यो, अब कुनै पनि कार्यालयहरूमा काम गर्नुहुन्छ, अब सरकारी गभर्मेन्टमा काम गर्नुहुन्छ अनि उहाँहरूलाई पनि हामीले प्राथमिकता दिइरहेका छौँ, अनि ज्येष्ठ नागरिकलाई पनि प्राथमिकता दिइरहेका छौँ।
17: गर्भवती, सुत्केरी, अपरेसन गरेका बिरामीलाई जीप लाइनको यात्रा नगर्न सुझाव दिँदै हुनुहुन्थ्यो रञ्जित बहादुर नगरकोटी। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाँदर नियन्त्रणका लागि तीनै तहका सरकारले गर्नुपर्ने काम,
20: प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस्।
4: समस्या समाधानका लागि विज्ञको अनुभव र सरकारको व्यवस्था कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रू 5,700। साथै क्यारो टीवी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
15: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बाल बालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
22: आफ्ना बाल बालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरू प्रति सकारात्मक व्यवहार गरौं, समय बिताउ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौ, सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
15: बाबुआमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
22: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
15: र नेपाल प्रहरी 100 बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी। सेभ द चिल्ड्रेन, लाकोस र म्यानिकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। किसानदेखि सांसद र मन्त्रीसम्मले बाँदरको आतंक र नियन्त्रणका बारेमा विभिन्न विचार राख्दै आएका छन्। बाँदरले किसानलाई दुःख दिने अवस्था कसरी आयो र समाधानका लागि सरकारवालाको भूमिकाका बारेमा प्राणी शास्त्री डाक्टर मुकेश चालिसेसँग साथी दीपक आचार्यले कुराकानी गर्नुभएको छ।
20: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर दुम्सी बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए. यो भनेको कस्तो भयो भनेदेखि आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन् त्यस्तै बाघ गैंडा हात्तीलाई आरक्षण गर्न खोजेको हो विशेष जातिहरूलाई. तर सबैले आरक्षणको एकहोरो भयो. मान्छे शहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले.
0: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द्व बढ़िरहेको छ होइन, अब कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो. के गरिदिनु पर्यो? अब अहिले तीन तहको सरकार छ, उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ?
20: स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने एकदम ठिक्क जति चाहिन्छ जति नोक्सानी भएको हो त्यसको आँकडा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीँबाट क्षतिपूर्ति दिने, होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा. अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला? हावापानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ होइन. अब भनौँ न दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ, एक किसिमको जात नोक्सानी गरेको छ भने धनकुटा इलामतिर अर्को जातको छ होइन. मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ. कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ बढ़ी भएको छ भने म र म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर वृद्धि भएको हो कि होइन, स्थानीय सरकारको सहयोगमा वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आँकडा सहित रिकमेण्डेशन गर्न सकियो भने र आँकडा पत्ता लाइयो भने बढ़ी भएको घटी भएको सबै थाहा हुन्छ.
0: अब यो आफ्नो विज्ञतालाई प्रयोग गर्नको लागि स्थानहरू चाहिँ कतिको पाइँदो रहेछ नेपालमा होइन, तपाईँहरू जस्तो विज्ञहरूलाई अब यही कुरा नीति निर्माणमा कति परामर्श गर्छन् कति बोलाउँछन् के छ?
20: पहिला धेरै विज्ञ भयो भने चाहिँ नि केही होला कि त्यसबाट केही नोक्सान होला अथवा त्यसबाट केही मतलब देशमा केही काम भएर यसले चाहिँ विदेशीसँग केही गर्ला कि भनेर राजाहरूको पालामा चाहिँ नि विज्ञता हासिल गर्नलाई आफ्नै मुठीमा राख्नको लागि हत्तरपत्त कुनै पदमा राखेर ल बसिराख थन्किराख भने जस्तरी काम दिने चलन थियो भने अहिले चाहिँ नि त्यो पनि रहेन. सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ, नत्र काम पाइँदैन. मेरो त खालि योगदान गर्ने देशमा आफ्नो ज्ञानलाई अगाडि बढाउने र त्यसबाट जनतालाई सरकारलाई फाइदा होस् भन्ने हिसाबले 2001 भनेपछि आजभन्दा 25 वर्ष अगाडिदेखि लागेको तर कुनै काम लागेन, कुनै पनि स्तरका सरकारले त्यसलाई कार्यान्वयन गर्ने हिसाबले कहिले लागू गरेनन्। मकै सम्बन्धी उत्पादनमा बढ़ी बाँदरले आक्रमण गर्ने हुनाले त्यो बेलामा खोज पड़ताल हुन्छ तर त्यो पनि सरकार सोझे खोज्दैन, उसका दूतहरू मार्फत के गर्न सकिन्छ भनिदिनुहोस् भनेर फोनबाट सोधेर समाधानको एकदम तिलस्मी आकर्षक चाहिँ उपाय सोध्छन्।
1: भोटेकोसी बाढी प्रभावित मध्ये 4,000 भन्दा धेरै घरधुरीलाई 45,000 दरले नगद वितरण गरिएको छ. रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहका सेवाग्राही लाभान्वित भएका छन्। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ. 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनाई सकिएको छ भने समितिले साउदी अरबका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम भने अस्वीकृत गरेको छ. संघीय निकायमा कार्यरत राष्ट्र सेवा कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्रचार गरिएको छ. दशैंका लागि काठमाडौँ उपत्यका छोड्नेको संख्या बढ़दै गएको छ. र नेपाली T20 आई क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरीको आईसीसी T20 आई अलराउण्डर
4: हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सन्तोष गन्धर्व बिदा हुन्छु। नमस्कार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz.
2: यति बेला साँझको 8 बज्यो.

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। बालेन सरकारको रोजाईमा विवादित व्यक्ति अडियो प्रकरण विवादमा बालेन सरकार मौन, सांसद खगेन्द्र बेपत्ता, राजदूत सिफारिश गिरीबहादुर सहित दुईजनाको नाम अस्वीकृत, एकजनाको निर्णय होल्ड।
1: भएको के थियो भन्दाखेरि हामी बीचमा प्रेम थियो, प्रेम बीचमा चाहिँ उहाँ जानुभयो, कुनै देशमा जानुभयो, म देश पनि भन्दिनँ। त्यहाँ गइसकेपछि केही हाम्रा लेनदेनका कुराहरू थिए।
2: अनुशासन आयोगले काम गरिरहेछ, अहिले छानबिन गर्ने कामहरू भइरहेछ, प्रमाण संकलन गर्ने अथवा भेरिफाई गर्ने।
3: अहिले सामाजिक सञ्जालमा जे अडियो भिडियो भनेर जे आएको छ त्यसमा मेरो कुनै सम्बन्धता छैन। त्यो पात्र म होइन, यसकै हो भनेर चाहे प्रविधिको चाहे एआईको चाहे कसैलाई बोल्न लाएर चाहे क्यारिकेचर गर्न लाएर
4: ललितपुर प्रहरीसम्म गएर मिलापत्र पनि गरेको, फौजदारी अभियोगमा मिलापत्र पनि गरेको भन्ने आरोप छ एउटा।
5: बोकेर बस्दैन पार्टीले महिलामाथि हुने गरेका कुनै पनि हिंसामा चाहिँ जिरो टोलरेन्सको नीति नै अवलम्बन गर्छ।
0: भारत, चीन र अमेरिका सहित 10 देशका राजदूतको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन, राष्ट्रपा उम्मेद्वार बन्न कड़ा शर्त, मिटर ब्याज सहकारी अपसलन र साइबर बुलिङ नगरेको सो घोषणा अनिवार्य। बुढी गण्डकी बारीले उत्तरी गोर्खाका 5,000 घर अझै पनि विद्युतविहीन, भोटेकोशी बारीले राजस्व संकलन प्रभावित हुने प्रक्षेपण, वैदेशिक सहायता प्रतिबद्धतामा 41% गिरावट। साथमा प्रमुख खबर संक्षेप नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

चाडको अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा थ्रीजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। थ्रीजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। बालेन्द्र शाह नेतृत्वको सरकारको रोजाईमा विवादित व्यक्ति पर्न थालेका छन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपा नेतृत्वको सरकारले नियुक्तिका लागि सिफारिश गरेका व्यक्ति एकपछि अर्को विवादमा तानिएका छन्। वरिष्ठता मिचेर सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्ति गर्ने निर्णयदेखि विभिन्न देशका लागि राजदूत सिफारिशसम्मका विषय विवादित बनेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नै शासकीय सुधार र सुशासनका लागि अघि सारेका 100 कार्यसूचीको मर्म विपरीत निर्णय गरेको भन्दै प्रश्न उठ्न थालेको छ। सुशासन पारदर्शिता र विकृति विसंगतिको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको सरकारका निर्णय र व्यवहार बीच अन्तर देखिन थालेको छ। यतिसम्म कि सत्तारूढ़ दल रासपाकै सांसद गम्भीर कानून उल्लंघनमा संलग्न भएको आरोपसहित विवादमा तानिएका छन्। सांसद खगेन्द्र सुनारसँग सम्बन्धित भनिएको अडियो सार्वजनिक हुँदा सरकार मौन छ। महिला हिंसासँग सम्बन्धित अडियो प्रकरणमा रासपाले छानबिन थालेको बताए पनि सरकारले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेको छैन। छानबिन थालेको बताउने रासपाले समेत सांसद सुनारसँग सम्पर्क गर्न सकेको छैन। पार्टीको अनुशासन समितिले सुनारसँग सम्पर्क गरी घटनाको सत्य तथ्य बाहिर ल्याउने रासपा प्रवक्ता जगदीश खरेलले बताउनु भएको छ।
3: अनुशासन आयोगले काम गरिरहेछ, अहिले छानबिन गर्ने कामहरू भइरहेछ, प्रमाण संकलन गर्ने अथवा भेरिफाई गर्ने के हो भनेर बुझ्ने जाँच्ने कामहरू अहिले भइरहेछ। औपचारिक रूपमा कार्यक्रमहरूमा सार्वजनिक कार्यक्रमहरूमा अहिले सहभागी नहुनु निर्देशन छ, त्यही नै हो।
2: उहाँ चाहिँ पार्टीको सम्पर्कमै हुनुहुन्छ कि हुनुहुन्न अहिले?
3: पार्टीको अनुशासन आयोगले उहाँलाई त्यो निर्देशन पनि गरेको छ, सम्पर्कमा आउन पनि भनेको छ। त्यो अनुसारको सबै पार्टीका प्रक्रियाहरू सबै अगाडि बढेका छन्।
2: पार्टीका प्रक्रिया सबै अगाडि बढेका छन्। उहाँ चाहिँ सम्पर्कमा आइसक्नु भएको अवस्था चाहिँ होइन त्यसो भए अहिले?
3: पार्टीले सबै प्रक्रिया अगाडि बढाएको छ।
2: पार्टीले सबै प्रक्रिया अगाडि बढाएको छ। अब सांसद खगेन्द्र सुनार चाहिँ सम्पर्कमा हुनुहुन्न भन्ने छ कि सबैतिर, अनि न पार्टीको चाहिँ सम्पर्कमा हुनुहुन्छ कि भनेर?
3: पार्टीले सबै प्रक्रियाहरू यो चाहिँ छानबिनको अगाडि बढाएको छ।
2: विकृति विसंगतिको अन्त्य गर्ने र सुशासन कायम गर्ने नारा घन्काएर उदाएको रासपा भित्रै यस्ता गतिविधिले प्रश्रय पाइरहेको आरोप लाग्न थालेको छ। सांसद सुनारको सार्वजनिक अडियोमा प्रयोग गरिएका शब्द अश्लील मात्रै छैनन्, मारकाटको धम्कीसम्म दिएको सुनिन्छ। अडियोमा सुनारले बोलेका अभिव्यक्तिलाई महिलामाथिको हिंसाका रूपमा व्याख्या गरिएको छ। 4 अघिको भनिएको उक्त अडियो प्रकरणले सिंगो रासपालाई नै यति बेला आपत पारेको छ। आफूलाई अन्य दलभन्दा फरक र जवाबदेही बताउँदै आएको रासपाले आफ्नै विधानमा रहेको राइट टू रिकल अर्थात पदबाट फिर्ता बढ़ाउन सकिने व्यवस्थाको कार्यान्वयनमा भने स्पष्ट निर्णय लिन सकेको छैन। पार्टीभित्रै उक्त व्यवस्था लागू गर्नुपर्ने दबाव बढ़िरहेका बेला रासपा नेतृत्व तथा कानून मानवाधिकार समितिकी सभापति समेत रहेकी समीक्षा बास्कोटाले दोषी देखिए सुनारमाथि कार्यवाही हुने बताउनु भएको छ।
4: जब त्यो अनुसन्धानको रिपोर्ट सार्वजनिक हुन्छ र तपाईँले हेर्नुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीले साँच्चीकै भोलि गर्नु पर्दाखेरि अहिले तपाईँले सत्तामा बसेका केही मन्त्रीज्यूहरूलाई पनि फिर्ता बोलाउनेदेखि लिएर 79 एकजना सांसदलाई नै फिर्ता बोलाउने अभ्यास पहिले प्र्याक्टिस गरिसकेको छ होइन, र त्यो हिसाबले हामीले भन्यौँ नि सत्य तथ्यको छानबिन हुनु पर्यो र त्यसको सत्य तथ्यले के देखाउँछ त्यो अनुसारले पार्टीले एक्सन लिन्छ। कुनै पनि व्यक्ति या कुनै पनि विषयलाई चाहिँ बोकेर बस्दैन पार्टीले। महिलामाथि हुने गरेका कुनै पनि हिंसामा चाहिँ जिरो टोलरेन्सको नीति नै अवलम्बन गर्छ।
2: सांसद खगेन्द्र सुनारको अडियो प्रकरणले पार्टीलाई नैतिक प्रश्नको घेरामा उभ्याएको छ। पार्टीको विधानमा रहेको राइट टू रिकल व्यवस्था अनुसार सुनारलाई पदमुक्त गर्नुपर्ने दबाव बढ़ेको छ। तर सुनारले भने अज्ञात स्थानबाट प्रतिक्रिया दिँदै सार्वजनिक अडियो आफ्नो नभएको प्रष्टीकरण दिएका छन्। प्रहरी अधिकारीमाथि छानबिनको माग गरेकै कारण आफू विरूद्ध नियोजित रूपमा आक्रमण गरिएको खगेन्द्र सुनारको दावी छ।
5: अहिले सामाजिक सञ्जालमा जी अडियो भिडियो भनेर जे आएको छ त्यसमा मेरो कुनै संलग्नता छैन, त्यो पात्र म होइन, हामीले बोलेका छैनौ, केही गरेका पनि छैनौ। तर जसरी पनि अहिले बजारमा यस्तै हो भनेर चाहे प्रविधिको चाहे एआईको चाहे कसैलाई बोल्न लाएर चाहे क्यारिकेचर गर्न लाएर जसरी पनि फसाउने प्रपञ्चहरू गरिएको छ यी सबै कुराको म जनताको प्रश्नको कड्कारमा उभिन म तयार छु। तर यति मात्रै हो, कानूनी राज्यमा वर्दी र बन्दुक र हत्कडीको दुरूपयोग गरेर यसरी कसैलाई पनि खेदो खन्न पाइन्छ पाइँदैन आम जनताले बुझ्ने कुरा हो। म माथि छानबिन होस्, निरुपम छानबिन होस्, म माथि पार्टीले आफ्नो साथीको पार्टीको भनिरहन सरकारले म माथि कुनै दया देखाउनु पर्दैन, मलाई दयाको भिक्स चाहिएको पनि छैन। म माथि निष्पक्ष छानबिन होस्, अपराध र बदमाशी गरेको सन्दर्भमा म कानूनले दिएको सबै कुराहरू भोग्न सुन्न सुनाउन म तयार छु। तर अन्यथा यो खालको चरित्र हत्याबाट आम मान्छेलाई एउटा तलबाट आएको एउटा मान्छेलाई बाँच्ने अवसर चाहिँ यो राज्यले सिर्जना गर्नुपर्छ।
2: फेसबुकमा भिडियो सार्वजनिक गर्ने सुनार अहिले सम्पर्कविहीन छन्। उनले मोबाइल फोन समेत बन्द गरेका छन्। सांसद सुनारसँग सम्बन्धित अडियो प्रकरणमा पार्टीको आधिकारिक धारणा र कार्यवाही बारे स्पष्टता नआउँदै रासपाले अर्को विवादको पनि सामना गर्नु परेको छ। सुनारका व्यावसायिक साझेदार भनिएका गिरीबहादुर सुनार समेत साउदी अरबका लागि नेपाली राजदूत नियुक्तिको सिफारिशमा परेपछि विवादमा तानिएका छन्। 13 वर्ष अघिको भनिएको महिलासँगको अडियो प्रकरण सहित नैतिक आचरण र जर्मनीबाट फिर्ता पठाइएको विषयमा प्रश्न उठेपछि संसदीय सुनवाई समितिले साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत सुनारको नाम अनुमोदन गर्न अस्वीकार गरेको छ। सुनारको नाममाथि उठेका विभिन्न प्रश्नको जवाब चित्त बुझ्दो नभएको भन्दै समितिले यस्तो निर्णय गरेको हो। उनलाई रासपा सांसद मधुकुमार चौलागाईले गम्भीर आरोपबारे प्रश्न गर्नुभएको थियो।
6: महिलासँगको घरेलु हिंसाको आरोप र उक्त मुद्दामा ललितपुर प्रहरीसम्म गएर मिलापत्र पनि गरेको, फौजदारी अभियोगमा मिलापत्र पनि गरेको भन्ने आरोप छ एउटा। तपाईँ दलित अभियन्ताको रूपमा काम गर्दै गर्दा तपाईँले करोड़ रूपियाँ असुल गर्नुभयो एउटा। नेपाल प्रहरीको डीआईजी, यहाँ नाम हामी लिँदैनौं, बाट कसैलाई ईआईजीमा बढुवा गर्दैछौ भनेर पैसा असुल गर्नुभयो। दोस्रो, संसद पद मिलाइदिन्छु भनेर पनि असुल गर्नुभयो। अनि तपाईँ हाम्रो नेपाल पार्टीमा केन्द्रीय सदस्यको रूपमा आबद्ध रहेको र राजनीतिक निष्पक्षता नभएको कारण राजदूत पदका लागि योग्य नहुने भन्ने कुरा नि यहाँलाई जानकारी हुनुपर्छ। तपाईँले त्यो आबद्धता तोड्नु भएको छ कि छैन? तोड्नु भएको छ भने कहिले तोड्नु भएको हो?
2: हाम्रो नेपाल पार्टी प्रधानमन्त्री बालेन्द्र शाहसँग सम्बन्धित छ। राजसभा प्रवेश गर्नुभन्दा अगाडि प्रधानमन्त्री बालेन्द्र शाहको नाम हाम्रो नेपाल पार्टीमा थियो। राजदूतका लागि प्रस्तावित नाम अस्वीकृत भएका गिरीबहादुर सुनारले भने महिलासँग फोनमा भनाभन मात्रै भएको स्पष्टीकरण संसदीय सुनवाई समितिमा दिएका थिए। तर उनको स्पष्टीकरणका बावजुद समितिले नाम अनुमोदन गरेन।
7: 13 वर्ष पहिला भएको के थियो भन्दाखेरि हामी बीचमा एक प्रेम थियो, प्रेम बीचमा चाहिँ उहाँ जानुभयो, कुनै देशमा जानुभयो, म देश पनि भन्दिन। त्यहाँ गइसकेपछि केही हाम्रा लेनदेनका कुराहरू थिए, लेनदेन भनेको पैसा होइन, र चाहिँ फोनमा भनाभन भएको हो। हजुर, हो, मेरो चाहिँ फोनमा चाहिँ भनाभन भएको, त्यो फोनमा भनाभन हुनुलाई महिला हिंसाको करार दिन्छ भने म त्यसमा मैले त्यसमा केही अब्जेक्सन जनाउन चाहिँ। हजुर,
2: गिरीबहादुर सुनारको नाम मात्रै होइन, संसदीय सुनवाई समितिले मलेसियाका लागि प्रस्तावित राजदूत चुनामणि खरेलको नाम समेत अस्वीकृत गरेको छ। सुनवाईका क्रममा खरेलमाथि स्वार्थको द्वन्द, आर्थिक अनियमितता, वैदेशिक रोजगार व्यवसायी अर्थात म्यान पावर व्यवसायीसँगको साँठगाँठ र योग्यता सम्बन्धी प्रश्न उठेका थिए। यी विषयमा उठेका प्रश्नकै बीच समितिले उनको नाम अनुमोदन नगर्ने निर्णय गरेको हो। त्यस्तै जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको नाम अनुमोदन गर्ने विषयमा संसदीय सुनवाई समितिले निर्णय गर्न सकेन। सुनवाईका क्रममा थापाको स्थायी आवासीय अनुमति पत्र पीआर र स्वार्थको द्वन्द बारे प्रश्न उठेको थियो। थापाले आफूले यसअघि नै पीआर त्याग गरिसकेको बताए पनि त्यसलाई पुष्टि गर्ने आवश्यक कागजात समितिमा प्राप्त नभएपछि उनको नाम अनुमोदन गर्ने निर्णय रोकिएको छ। यसरी एकपछि अर्को नियुक्ति विवादमा पर्नु र प्रस्तावित राज प्रतिदलको नाम संसदीय सुनवाई समितिबाट अस्वीकृत हुनु वा निर्णय रोकिनुले सरकारको सिफारिश प्रक्रियामाथि गम्भीर प्रश्न खड़ा गरेको छ। नियुक्तिका लागि व्यक्तिको योग्यता, पृष्ठभूमि, नैतिक आचरण र सम्भावित स्वार्थको द्वन्दबारे पर्याप्त जाँच गरिएको थियो कि थिएन भन्ने प्रश्न समेत उठेको छ। सरकारले एकातिर शासकीय सुधार, सुशासन र पारदर्शिताको प्रतिबद्धता जनाउने तर अर्कोतिर आफ्नै निर्णय र सिफारिशका कारण विवादमा पर्नुपर्ने अवस्था देखिएको छ। प्रधान न्यायाधीश नियुक्तिदेखि राजदूत सिफारिशसम्मका विवाद, आफ्नै दलका सांसदसँग जोड़िएको अडियो प्रकरणमा देखिएको अन्यल र नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको नाम संसदीय सुनवाई समितिबाट अस्वीकृत हुने घटनाले सरकारको निर्णय प्रक्रिया र जवाबदेहितामाथि प्रश्न उठाएका छन्। सरकारले अघि सारेका 100 शासकीय सुधारका कार्यसूचीको प्रभावकारिता पनि यस्ता घटनाका आधारमा परीक्षण हुन थालेको छ। सुशासनको नारा केवल प्रतिबद्धता र घोषणामा सीमित नराखी नियुक्ति, छानबिन र कार्यवाहीमा समेत समान मापदण्ड लागू गर्नुपर्ने चुनौती सरकार सामु देखिएको छ। अन्तत सरकारका प्रतिबद्धता र व्यवहार बीचको अन्तर घटाउन विवादित निर्णयको जवाबदेहिता सुनिश्चित गर्ने, नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउने र आरोप लागेका घटनाको निष्पक्ष छानबिन गर्ने काम सरकारकै जिम्मेवारी हो, तर सरकार मौन बसेको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री उषा किरण।
8: संसदीय समितिले 10 देशका राजदूतका लागि सिफारिश नाम अनुमोदन गरेको छ। आज बसेको संसदीय सुनवाई समितिको बैठकले भारत, चीन लगायत 10 देशका लागि सिफारिश राजदूतको नाम अनुमोदन गरेको हो। समितिबाट राजदूतका लागि अनुमोदित नामहरूमा भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेर जंगबहादुर राणा, जर्मनीका लागि सरू जोशी हुनुहुन्छ। यस्तै इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, ओमानका लागि डाक्टर पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ र श्रीलंका लागि डाक्टर मञ्चला कुमारी झा रहनु भएको छ। असोज 2 गते पछि बसेको मन्त्री परिषदको बैठकले 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न चाहने व्यक्तिहरूको नैतिक आचरण र विगतलाई लिएर कड़ा शर्तहरू अगाडि सारेको छ। पार्टीको स्थानीय निर्वाचनका लागि उम्मेद्वार छनौट रूपरेखा 2083 अनुसार आकांक्षीहरूले कानूनी योग्यताका अतिरिक्त आफ्नो वित्तीय तथा नैतिक आचरणबारे अनिवार्य रूपमा कड़ा सो घोषणा पेश गर्नुपर्नेछ। रूपरेखामा व्यवस्था गरिए अनुसार कुनै पनि व्यक्ति उम्मेद्वार बन्नका लागि आफू मिटर ब्याज, सट्टेबाजी, सहकारी बचत अपसलन, घरेलु हिंसा र साइबर बुलिङ जस्ता कुनै पनि गैर कानूनी तथा अनैतिक गतिविधिमा संलग्न नभएको प्रमाणित गर्नुपर्नेछ। यसका साथै स्थानीय तहका ठेक्कापट्टा वा अन्य व्यवसायमा प्रत्यक्ष संलग्न भई स्वार्थ बाँझिने अवस्था नरहेको स्पष्ट लिखित सो घोषणा समेत बुझाउनुपर्नेछ। भारत भ्रमणमा रहनुभएका गृहमन्त्री सुतन गुरूङ र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता भएको छ। भारतीय विदेश मन्त्री जयशंकरले गुरूङसँगको भेटेको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्नुभएको छ। उहाँले भेट्दा खुशी लागेको लेख्नु भएको छ। नेपालका गृहमन्त्री सुतन गुरूङसँग भेटेर खुशी लाग्यो, जयशंकरले लेख्नु भएको छ। गृहमन्त्री गुरूङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत जानुभएको हो। नेपाल फर्कनु अगाडि उहाँले भारतीय विदेश मन्त्रीसँग भेटवार्ता गर्नुभएको हो। प्रदेश सरकारका मुख्यमन्त्रीहरूले सक्षम, चुस्त, मितव्ययी तथा उत्तरदायी प्रादेशिक शासन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कोशीमा बुधबार सकिएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले संविधानको पालना गर्दै प्रादेशिक शासन मार्फत संहिता बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनीहरूले संहिता सम्बन्धी भ्रम र गलत बुझाइलाई तथ्य, अनुभव र उपलब्धिका आधारमा स्पष्ट गर्दै नागरिकको विश्वास र अपनत्व अभिवृद्धि गर्ने लक्ष्य राखेका छन्। बूढ़ी गण्डकी बाढ़ीले उत्तरी गोर्खाको सुम नुब्री गाउँपालिकाका करिब 5,000 घर र धार्सेका करिब 4,000 घर विद्युतविहीन अवस्थामा पुर्याएको छ। आइतबार उङलिङ खोलाबाट आएको बाढ़ीले चुम नुब्रीको जगत स्थित सर्दीवास, उहिया, लघु जलविद्युत आयोजना बगाएर ओडा नम्बर 3 र 6 अहिले विद्युत अवरूद्ध भएको छ। बाढ़ीले पुल, बाटो र संचार समेतमा क्षति पुर्याउँदा उत्तरी गोरखामा प्रशासनिक काम ठप्प भएको छ र एक गाउँबाट अर्को गाउँमा जान नसक्ने अवस्था बनिरहेको छ। अर्थ मन्त्रालयले भोटेकोशी बाढ़ीले राजस्व संकलन प्रभावित हुने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्ष 82-83 को वार्षिक अर्थ बुलेटिन सार्वजनिक गर्दै अर्थले खर्चको दायित्व बढ़ने, नाकाबन्द हुने र कर छूट लगायत प्रावधानले चालू आर्थिक वर्ष 83-84 स्रोतमा थप साँप पर्ने बताएको हो। मन्त्रालयले भोटेकोशी बाढ़ीपछिको राहत तथा पुननिर्माण बजेटको एक तिहाई भन्दा बढ़ी हुने अनुमानले खर्चको दायित्व बढ़ाउने अनुमान गरेको छ। गत आर्थिक वर्ष 82-83 वैदेशिक सहायता प्रतिबद्धतामा 41% गिरावट आएको देखिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक अर्थ बुलेटिन अनुसार यस आर्थिक वर्षमा 1,61,86 करोड़ रूपियाँ मात्र वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ। आर्थिक वर्ष 81-82 2,73,05 करोड़ बराबर प्रतिबद्धता आएको थियो। यस वर्षको मनसून नेपालको सम्पूर्ण भूभागबाट पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसून नेपालबाट पूर्ण रूपमा बाहिरिएको हो। यसअघि असोज 17 गतेका दिन सुदूरपश्चिम प्रदेश, कर्णाली लगायत लुम्बिनी प्रदेशका पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशका पश्चिमी भूभागको थोरै स्थानमा यस वर्षको मनसून बाहिरिन शुरू भएको थियो। नेपालमा मनसून बाहिरिने सरदर मिति अक्टोबर 2 भए तापनि यस वर्ष भने सरदर मितिभन्दा 12 दिन ढिलो गरी बाहिरिएको छ। मनसूनको बहिर्गमन भइसके पनि सानै वायु र पश्चिमी वायुको प्रभाव रहन सक्ने भएको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले दुईजना सांसदलाई स्पष्टीकरण सोधेको छ। आज बसेको संसदीय दलको बैठकले पदबाट राजीनामा दिएका वीरबहादुर थापा र धर्मराज पाठकलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकमा सहभागी सांसदका अनुसार दुवैजनालाई 48 घण्टाभित्र जवाब पेश गर्ने गरी स्पष्टीकरण सोध्ने निर्णय भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य संघीय निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्रचार गरेको छ। मन्त्रालयले स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन सम्बन्धित निकायलाई समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको हो। संयुक्त राष्ट्रसंघीय महासभाले नेपाल सहित 15 राष्ट्रलाई संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषदको सदस्यमा निर्वाचित गरेको छ। गोप्य मतदानबाट निर्वाचित राष्ट्रले सन् 2027 जनवरी 1 देखि 3 वर्ष कार्यकाल सम्हाल्नेछन्। निर्वाचित राष्ट्रमध्ये अफ्रिकी समूहबाट बुरूण्डी, घाना, नाइजेरिया र जाम्बिया तथा एसिया प्रशान्त समूहबाट जापान, जोर्डन, कुवेत र नेपाल रहेका छन्। 20 एशियन गेम्समा पदक जित्न सफल खेलाड़ी, प्रशिक्षक तथा व्यवस्थापकले सरकारबाट पुरस्कार पाएका छन्। सरकारले खेलकुद विकास नियमावली अनुसार नेपाललाई पदक जिताउन सफल कराटेका तेन्जिङ शर्मा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा पुरस्कार रकम जम्मा गरिदिएको छ। यसअघि 23 असोजमा बसेको मन्त्रीपरिषद बैठकले पदक विजेता खेलाड़ीलाई पुरस्कार दिने निर्णय गरेको थियो।

0: पहाड़।
1: यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल फेस्टिव अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्म को निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सन निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारोपछि उज्यालो आउँछ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: एलजीको उपहार मनाउ दसैँ तिहार।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
8: नेपालमा इन्टरनेटको मूल्य बढेको छैन भन्दै नियामक निकाय दूरसञ्चार प्राधिकरण कागजी चेतावनी दिइरहेको छ, तर यता बजारमा इन्टरनेट प्रदायकहरूले सस्तो प्याकेज हटाएर उपभोक्तालाई महँगो लिन बाध्य पारिसकेका छन्। अचम्मको कुरा त के छ भने, कम्पनीहरूको यो चलाखी कानूनी बाटो अनुसार गल्ती देखिँदैन, जसका कारण दूरसञ्चार प्राधिकरण पूर्ण रूपमा निरीह बनेको छ। कारवाही गर्ने भनिए पनि प्राधिकरणसँग कुनै ठोस आधार छैन, र अन्तिममा यसको मारमा भने सोझा उपभोक्ता परिरहेका छन्। ओल्डलिङ्क, सुबिसु, भायोनेट र क्लासिक टेक जस्ता निजी क्षेत्रका ठूला इन्टरनेट सेवा प्रदायकहरूले सिधै शुल्कको दर बढ़ाएका होइनन्। उनीहरूले कानूनको छिद्र प्रयोग गरेर बजारमा उपलब्ध 50 MBPS कमका सस्ता र सर्वसुलभ प्याकेजहरूले पूर्ण रूपमा बन्द गरिदिएका छन्। नयाँ कम्पनी सिजीनेटले समेत पुराना सस्ता प्लान हटाएर महँगा प्याकेज लिन ग्राहकलाई म्यासेज पठाउन थालिसकेको छ। सस्तो विकल्प नै नभएपछि उपभोक्ता महँगो प्याकेज किन्न बाध्य छन्। नियम अनुसार नयाँ शुल्क लागू गर्नुभन्दा 3 महिना अगावै प्राधिकरणबाट स्वीकृति लिनुपर्छ। प्रदायकहरूले मूल्य नबढाई प्याकेज नै फेरिदिएकाले उनीहरू कानूनी रूपमा सुरक्षित देखिन्छन्। यही कानूनी छिद्रका कारण प्राधिकरणले कार्यवाही गर्छु भनेर विज्ञप्ति निकाले पनि व्यवहारमा केही गर्न नसक्ने गरी निरीह बनेको छ। कम्पनीहरूले प्रविधि अपग्रेड गरेको बहाना बनाउँदा प्राधिकरणसँग कार्यवाही गर्ने कुनै ठोस कानूनी आधार नै भेटिँदैन। यस्तो अवस्थामा सरकारी नेपाल टेलिकमले भने आफ्ना सस्ता 50 MBPS प्याकेज यथावत राखेर निजी क्षेत्रको बदमाशीलाई ऐना देखाइदिएको छ। सर्वोच्च अदालतको कर फैसला र सञ्चालन खर्च बढेको बहानामा सरकार र प्रदायकहरू आपसमा लड़िरहेका छन्, तर नाफाखोर प्रदायकहरूको यो डिजिटल सिन्डिकेटका कारण अन्तिम मारमा भने सधैँ सोझा उपभोक्ता नै परिरहेका छन्। नाफा कमाउँदा उपभोक्तालाई नबाड्ने कम्पनीहरूले कर तिर्नुपर्दा उपभोक्ताकै खल्ती किन रित्याउने? यदि तपाईँलाई पनि प्रदायकले सस्तो प्याकेजबाट जबरजस्ती महँगोमा सारेको छ भने प्राधिकरणमा उजुरी गर्न सक्नुहुनेछ। यो सिन्डिकेट विरूद्ध अब उपभोक्ता आफै जाग्ने बेला आएको छ।

यो दसैँमा बेकोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रवक्ता सहसचिव मोहन कुमार साक्य।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक।
4: This home internet.
3: भोटेकोसी बारीको यहाँले अध्ययन गर्नु भएको थियो, अध्ययनमा के देखियो?
5: भोटेकोसी बारीको अध्ययनमा चाहिँ अब समग्रमा हाम्रो मन्त्रालयको फोकल अनुसार चाहिँ धेरै विद्युत आयोजनाहरूकै क्षति भएको देखियो। यसमा चाहिँ यो बाढी मात्रै नभइकन यो चाहिँ एक हिसाबको क्याटास्ट्रोफी नै जस्तो खालको बाढी रह्यो। पूर्वानुमान भन्दा एकदम फरक प्रकृतिको बाढीले गर्दा क्षति चाहिँ अनुमान भन्दा माथिको रह्यो।
3: अब यो बाढी कसरी गयो, यो बाढी हो कि होइन, के हो भन्ने कुरो पनि त यहाँले अध्ययन गर्नु भएको थियो होला।
5: अहिले चाहिँ हामीले प्रारम्भिक रूपमा अध्ययन गर्दाखेरि चाहिँ यो बाढी नभइकन यो हिम चट्टान सहितको पहिरोले चाहिँ नदी थुनिएर फेरि फुटेर आउँदाखेरिको भएको भन्ने प्रारम्भिक अध्ययन हो। अझ यसलाई चाहिँ वैज्ञानिक हिसाबले यो के कारणले यस्तो भयो भन्नको लागि चाहिँ मन्त्रालयले एउटा चाहिँ उच्च स्तरीय वैज्ञानिक अध्ययन समिति गठन गरेको छ। त्यो समितिले चाहिँ अध्ययन गरेपछि विभिन्न साइन्टिफिक चाहिँ इभिडेन्सहरू डाटाको आधारमा यो कारणले भएको हो भन्ने कुरा त्यसले भनेपछि मात्रै अलिकति त्यो आधिकारिक रूपमा आउँछ। हजुर,
3: अब यस्तो बाढी भनौँ न, अब हिम चट्टान फुटेरै आउने कुरा चाहिँ कति वर्षको अन्तरालमा यस्तो हुन्थ्यो भन्ने पनि यहाँहरूको भेटिएको छ?
5: अब यो अनुमान गरेको चाहिँ हामीले यस्तो खालको आउँछ भन्ने होइन, तर प्रारम्भिक अध्ययनमा यस्तो प्रकृतिको यो हिम चट्टान सहितको बाढी चाहिँ करिब 5000 वर्षपछि आएको भन्ने कुरा चाहिँ मन्त्रालयकै सचिवज्यूबाट आएको छ। र उहाँ चाहिँ अलिकति यस सम्बन्धमा विज्ञ पनि भएकोले अहिलेसम्म हामीले भन्ने भनेको चाहिँ यस्तै प्रकृतिको चाहिँ विषय चाहिँ अब करिब 5000 वर्षमा दोहोरिएको भन्ने छ।
3: अब यो हामीको यो त प्रारम्भिक अध्ययन भयो, हामी अझ गहन वृहत अध्ययन पनि गर्दैछौ होला, के छ प्रक्रिया या कहाँ कहाँ पुगिया छ अहिले चाहिँ त्यो अध्ययन?
5: यसमा हजुरको चाहिँ यसमा अलिकति यो वैज्ञानिक अध्ययनै गर्ने भनेर मैले अघि पनि भनेको विषय चाहिँ यो हाम्रो मन्त्रालय अन्तर्गतको जल तथा ऊर्जा आयोगको सचिवालय भन्ने त्यसले चाहिँ विशेष गरिकन अलिकति मन्त्रालयलाई पोलिसी सपोर्ट र अलिकति रिसर्च सपोर्ट गर्छ, र जल तथा ऊर्जा आयोग अन्तर्गतै यो वैज्ञानिक समितिले चाहिँ अध्ययन कार्य गरिरहेको छ। अहिलेसम्म त्यसको चाहिँ फाइन्डिङ अथवा चाहिँ त्यसको कार्यको बारेमा हजुरहरूलाई ठ्याक्कै मैले अपडेट गराउन सकेको छैन, समयपछि चाहिँ नै त्यसको रिपोर्ट निस्किन्छ। हजुर,
3: भनेको कति समय जति लाग्ला यो वैज्ञानिक अध्ययनको?
5: अझै एक महिना लाग्ला हजुर मेरो अनुमानमा।
3: खासमा कहाँ कहाँ के कसरी चाहिँ यो अध्ययन चाहिँ गर्ने भन्ने टिओआर छ कार्यदेश?
5: कार्यदेश यसको समग्रमा चाहिँ कारण पत्ता लाउने नि हो, यसको साइन्टिफिक कज पत्ता लाउने नि हो त्यसलाई मेन चाहिँ, अनि त्यसपछि हाम्रो चाहिँ टेक्निकल रूपमा हामीले के सावधानी अपनाउनु पर्ला, हाम्रो डिजाइन मापदण्डमा के परिवर्तन गर्नु पर्ला, हाम्रो चाहिँ डिजाइन कोडहरूमा के परिवर्तन गर्नु पर्ला भन्ने सम्बन्धमा फेरि छुट्टै एउटा प्राविधिक समितिले काम गर्ने विषय उठेको छ। त्यो प्राविधिक समितिले चाहिँ अलिकति अबको अवस्थामा हामीले चाहिँ यो तरिकाको चाहिँ टेक्निकल कुराहरूलाई समावेश गर्नु पर्यो, र यो कुराको नीतिगत चाहिँहरूमा पनि हामीले समावेश गर्नु पर्यो भन्ने विषय चाहिँ अर्को कमिटीले दिन्छ।
3: कसरी आयो भन्ने एउटा अध्ययन भयो, र अब यदि आइहाल्यो भने कसरी सावधानी
5: अगाडि बढ्ने भन्ने अगाडि अर्को कमिटी भयो,
3: भनेको यो दुईटाको एकैचोटि संयुक्ता आउने तयारी?
5: यो दुईटा चाहिँ एकदमै कोअर्डिनेटेड रूपमा काम गरिरहेछन्। एउटामा चाहिँ अलिकति साइन्टिफिक टिम छन्, र अर्कोमा चाहिँ अलिकति प्राविधिक र अलिकति पोलिसी मेकिङका टिमहरू छन्।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक।
4: दिस होम इन्टरनेट।
3: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौ। आजलाई बिदा दिनुहोस्, नमस्कार।
6: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
7: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
8: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
7: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
9: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
10: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
7: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
9: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
8: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
7: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
11: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
12: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
11: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
12: पैसा नपुगेर के भयो त, बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
11: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
12: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
13: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर्स, बाढगंगा 1 बैरिया कपिल वस्तु।
11: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
13: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
8: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: बाढगंगा र गजेडा भूपुसैनिक खाने पानी उपभोक्ता समिति उत्तम नगर, अध्यक्ष राजेन्द्र विक्रम शाह, सम्पर्क नम्बर 98-471-35-269।
8: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजया दशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: आली डेन्टल, चार नम्बर विदपुर, कपिलवस्तु। दशैं विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ, मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-40-404 र 98-4-47-92-225।
9: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
12: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
9: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
15: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
16: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
9: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
15: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
9: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भारगंगा एक बैरिया, कपिलवस्तु।
16: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243, 98-026-25-243 र 98-013-51-417।
8: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: ज्ञानपुञ्ज इंग्लिश बोर्डिङ स्कूल, राजपुर, कपिलवस्तु। प्रिन्सिपल नारायण प्रसाद पौडेल। सम्पर्क नम्बर 98-570-53-260।
17: कृषक वर्गको लागि सूचना। कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ, दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समयमै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा, कपिलवस्तु।
18: मोबाइल 98-67-47-24-55
17: मा सम्पर्क राख्न सक्नुहुनेछ।
19: अनि सुन्नुहोस् त, आलुको बिउ उचित मूल्यमा पाइन्छ।

0: बीबीसी नेपाली सेवाको साझापखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा साउदी अरबको रियाद विमानस्थलमा पछिल्ला दिनमा भएका श्रृंखलाबद्ध हुथी हमलापछि नेपालीको सुरक्षा चिन्ता परराष्ट्र प्रवक्ता भन्छन्,
1: आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभमोजिम गर्न भनेर हामीले भन्ने गरेका छौं।
0: अनि
2: हिजोको करोडपति वाला मान्छे आज तपाईँको भिगपति छ, त्यस्तो भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ? र
0: भोटेकोशी त्रिशुली बाढ़ी पीड़ितका दशैंबारे एक सामग्री र निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने भारतको विपक्षी इण्डिया गठबन्धनको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: शरद केसीबाट समाचार सुन्नुहोस्। बल्गेरियाको समुद्री तट नजिकै मालवाहक पानी जहाजमा भएको ड्रोन आक्रमणपछि 11 जना नाविक बेपत्ता भएका छन्। आक्रमणमा युक्रेनी स्वामित्वको एउटा पानी जहाज पनि परेको छ। आक्रमणपछि अन्य केहीलाई उद्धार गरिएको थियो। बीबीसीका निक थोर्प भन्छन्, दुईवटा मालवाहक पानी जहाजमाथि बिहान सबेरै कैयौं ड्रोन आक्रमण भएको थियो। बल्गेरियाका प्रधानमन्त्री रुमेन रादेफले ती आक्रमणहरूबाट रूसलाई फाइदा पुग्ने बताए। उनले रूसी राजदूतलाई त्यस मामिलामा सोधपूछका लागि बोलाएका छन्। ब्रिटेनको आन्तरिक सुरक्षा एजेन्सी MI5का प्रमुखले राज्यमाथिको सम्भावित खतराहरूको सामना गर्न शीतयुद्ध ताकाको भन्दा बढ़ी साधन स्रोत लगानी गरिरहनु परेको बताएका छन्। जोखिम सम्बन्धी आफ्नो वार्षिक मूल्यांकन भाषणमा केन मक्यालमले अहिले ब्रिटेनको निम्ति रूस सबैभन्दा खतरा रहेको बताए। उनले मस्को र अन्य विदेशी विरोधीहरूले ब्रिटिस समाजलाई विभाजित गर्न ध्रुवीकरण बढ़ाउने खालका एल्गोरिदमहरूको प्रयोग गरिरहेको चेतावनी दिएर प्राविधिक तथा सामाजिक दुवै तहमा सबल हुनुपर्नेमा जोड़ दिए। उनले ड्रोन लगायतका प्रविधिमा एआई को दुरूपयोग गर्न खोज्ने आतंकवादीहरूलाई MI5 ले पक्राउ गरेको जनाउँदै एआई को मदतले विकसित नयाँ जैविक हतियार जस्ता नयाँ खतराहरूभन्दा एक कदम अघि रहनुपर्ने आवश्यकतातर्फ सचेत तुल्याए। भारतमा विपक्षी नेताले निर्वाचन आयोगका प्रमुखलाई राजीनामा दिन आग्रह गरेका छन्। कांग्रेस नेता राहुल गान्धीले काँग्रेस जनता पार्टी सहित सम्मिलित आन्दोलन जारी रहने बताए। विपक्षी नेताहरूलाई आज चियापानमा बोलाएका उनले संचारकर्मीहरूसँग कुरा गर्दै भने, लोकतन्त्रको रक्षाको निम्ति हाम्रो आन्दोलन जारी रहनेछ, अन्ततः जनताको जीत हुनेछ। तर सत्तारूढ़ भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले आज पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगको बचाव गरेका छन्। सरकारले निर्वाचन आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न पूर्ण स्वायत्तता दिएको उनको भनाइ छ। साउदी अरब नेतृत्वको गठबन्धनका प्रवक्ताले रियादलाई निशाना बनाएर प्रहार गरिएको 3 क्षेप्यास्त्र नष्ट गरिदिएको बताएका छन्। उनले यमनको राजधानी सनाको एउटा क्षेत्र खाली गर्न सर्वसाधारणको निम्ति चाँडै नै चेतावनी जारी गर्ने बताए। हुथी लड़ाकूहरूको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा विशेष कार्यवाही गर्ने उनको भनाइ छ। यसअघि साउदी अरबले इरानको समर्थन प्राप्त हुथी विद्रोहीहरूले रियाद विमानस्थलमा गरेका 3 घातक आक्रमण रोक्न आफ्नो हवाई प्रतिरक्षा प्रणाली कसरी विफल भयो भन्ने बारेमा अनुसन्धान शुरू गरेको बताएको थियो। र रुवाण्डाले 3 भन्दा बढ़ी समयपछि अफ्रिकाको पहिलो फर्मुला 1 रेस आयोजना गर्न 10 वर्षीय सम्झौतामा हस्ताक्षर गरेको छ। अफ्रिकन ग्राण्ड प्रिक भनिने उक्त रेसिङ कार प्रतिस्पर्धा सन् 2030 दशकको शुरूआतमा हुनेछ। रुवाण्डाका राष्ट्रपति पल कगामेले महाद्वीपका 10 करोड़ भन्दा बढ़ी फर्मुला 1 प्रशंसकहरूका निम्ति त्यो गर्वको क्षण भएको बताए। अधिकार कर्मीहरूले यसअघि उनीमाथि सरकारको खराब मानवाधिकार रेकर्डबाट ध्यान हटाउन खेलकुदमा लगानी गरेको आरोप लगाएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। यमनका हुथी विद्रोहीले साउदी अरबको रियाद विमानस्थलमा गरेका पछिल्ला श्रृंखलाबद्ध आक्रमणबाट त्यहाँ कार्यरत नेपाली श्रमिकलाई समेत असर परिरहेको अधिकारीहरूले बताएका छन्। ती आक्रमणहरूमध्ये शनिबार एउटै हमलामा 13 जनाको मृत्यु भएको थियो, जससँगै विमानस्थलमा कार्यरत नेपाली सहित विभिन्न देशका कामदारहरूलाई हालका लागि विदा दिइएको बताइएको छ। नेपालको एउटा मुख्य श्रम गन्तव्यका रूपमा रहेको साउदी अरबमा करिब 4 लाख नेपालीहरू कार्यरत रहेको विवरण छ। विकसित पछिल्लो तनावले उनीहरूलाई पारेको असरबारे बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्री भन्छन्,
1: नेपाली राजदूतावास रियादबाट प्राप्त जानकारी अनुसार सम्पूर्ण नेपालीहरू सकुशल नै हुनुहुन्छ। 2 नेपालीहरू सामान्य घाइते हुनुभएको भन्ने जानकारी प्राप्त भएको छ। उहाँहरू उपचाररत हुनुहुन्छ र उहाँहरू छिट्टै डिस्चार्ज हुने अवस्थामा हुनुहुन्छ।
0: अनि
4: अब यो चाड़ पर्व पनि आउन लागेको छ, धेरै जना नेपालीहरू अब घरतिर यात्रा गर्ने समय पनि हो, यही बेला त्यहाँ द्वन्द्वको जस्तो अवस्था अलिक तनावपूर्ण अवस्था भयो, के खालको परराष्ट्र मन्त्रालय सरकारले चाहिँ त्यहाँ रहेको नेपालीहरूलाई एडभाइजरी जस्तो सूचनाहरू जारी गरेको छ?
1: तीनवटा कुराहरूमा हामीले नेपाली नागरिकहरूलाई सूचित गरेका छौँ। एउटा त्यहाँको अवस्थालाई दृष्टिगत गरी साउदी सरकार त्यहाँको स्थानीय निकायहरूले जारी गरेका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरूलाई पूरा पालना गर्नको लागि र कुनै पनि समस्या परेमा चाहिँ नेपाली राजदूतावासले उपलब्ध गराएको नम्बरहरूमा सम्पर्क गर्न भनेका छौँ, एउटा कुरा। दोस्रो, त्यहाँ युद्ध अथवा त्यस्तै प्रकारको परिस्थितिको जुन अट्याक भएको अवस्था लगायतको कुनै पनि भिडियोहरू फोटोहरू नखिच्नको लागि भनेका छौँ, किनभने त्यहाँ त्यो खालको कामहरू वर्जित रहेको छ। र तेस्रो, चाडबाडहरू आउँदै गरेको अवस्थालाई दृष्टिगत गरी उहाँहरूलाई नेपाल आउनको लागि कसरी उहाँहरूलाई हामीले सहजीकरण गर्न सक्छौँ उहाँहरूको यात्रालाई भन्ने विषयमा चाहिँ दूतावासले ट्राभल एजेन्सीहरू लगायत सम्बन्धित निकायहरूसँग पनि जानकारी लिने सम्पर्कमा रहने खालको काम गरिरहेको छ। अहिले हामीले वेट एन्ड सीको चरणमा छौँ। अहिले बिस्तारै हामीले आवश्यकता र परिस्थितिमा हुने सुधारसँगै हामीले थप उहाँहरूलाई सूचनाहरू एडभाइजरीहरू जारी गर्छौँ।
4: अनि यसले अब त्यहाँ जुन घटनाहरू भइरहेछ त्यसले समग्रमा चाहिँ कस्तो खालको असर पार्ने देखिन्छ नेपाली कामदारहरूलाई?
1: साउदी अरेबियामा नेपालीहरूको ठूलो संख्या छ। मुख्य कुरा त उहाँहरूको सुरक्षा नै महत्वपूर्ण विषय हो। सुरक्षा केन्द्रमा राखेर हामीले चाहिँ आवश्यक सूचनाहरू जति पनि छन् प्रवाह गर्ने र चाहिँ आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै यात्राहरू गर्नु पर्यो अथवा अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभमोजिम गर्न भनेर हामीले भन्ने गरेका छौँ।
0: उनी थिए परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्री, साथै फडिन्द्र दाहालसँग कुरा गर्दै। अर्को विषय, विराटनगरमा आज भेला भएका विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले आफूहरूले काम गर्न नसकेको भनेर आलोचना भइरहे पनि खासमा उनीहरूकै शब्दमा आफूहरूलाई अधिकार नदिएर खुट्टा बाँधिएको बताएका छन्। कोशी प्रदेशको आतिथ्यमा मंगलबारबाट शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले त्यसो भनेका हुन्। उक्त सम्मेलनमा सुदूरपश्चिम बाहेकका सबै प्रदेशका मुख्यमन्त्रीहरू सहभागी छन्। पछिल्ला विनाशकारी विपदका घटनामाझ उनीहरूले अन्तरप्रदेश विपद व्यवस्थापन तथा राहत कोषको कुरा पनि उठाएका छन्। नगरबाट विक्रम निरोला भन्छन्,
5: उनीहरूले संवैधानिक रूपमा संघले बनाइदिनु पर्ने कानून नबनाइएको भन्दै ढिलो भए प्रदेशले आवश्यक कानून आफै बनाउने चेतावनी समेत दिए। देश संहितामा गएको एक दशक नाई सत्ता समेत अझै संघ र प्रदेशविद आधारभूत कुरामै दोषारोपण भइरहेको मुख्यमन्त्रीहरूको भाषणमा स्पष्ट देखिन्थ्यो। कोशी प्रदेशका मुख्यमन्त्रीले अधिकार संकुचन गरेर प्रदेशलाई सेतो हात्ती भन्ने गरिएको टिप्पणी गरेका थिए। यस सम्मेलनमा आफ्नो आन्तरिक बजेट सम्बन्धी विवादका कारण सुदूरपश्चिमका मुख्यमन्त्री आएका थिएनन्। उनले प्रदेशका प्रमुख सचिवलाई पठाए। संघीय सरकारका कुनै उच्च प्रतिनिधि पनि सहभागी थिएनन्। विक्रम निरौला, बीबीसी, विराटनगर।
0: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल इकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। क्यालेण्डरमा दशैं लागिसके पनि भोटेकोशी त्रिशुली बाढ़ी पीड़ितका मन आँगनमा चाडबाड़को कुनै रौनक छैन। भदौ 10 को विनाशकारी बाढ़ीले कतै बिथोलेको घर परिवार छ त कतै सखा पारेको वर्षौंको जायजेथाको पीड़ा, जसबाट रसुवा नुवाकोट लगायतका उच्च प्रभावित जिल्लाका पीड़ितहरूलाई उम्कन गाह्रो भइरहेको छ भन्छन् हाम्रो साथी शक्तिमाया तामाङ आफ्नो यो रिपोर्टमा।
6: आफन्त र घरबार गुमाएर अन्यत्र ठाउँमा आश्रय लिएर बस्दै आएका बाढ़ी पीड़ितहरू भन्छन् हाम्रो लागि यो वर्षको दशैंमा कुनै उत्सव उमंग छैन। नुवाकोटको ढुंगेमा व्यवसाय गर्दै आएको बताउने अमजद आलमले बाढ़ीले करोड़ौंको क्षति पुर्याएको बताए।
7: 50 वर्षदेखि नखाई नलाई कमाएको धन सम्पत्ति बगाएर लाँदाखेरि अहिले यो कुरा गर्दाखेरि पिहल भएर पनि आउँछ। हिजोको करोड पर्ने वाला मान्छे आज तपाईँको भिकपति छ, त्यस्तो भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ र कस्तो खुसी मनाउन सकिन्छ?
6: त्रिशुली बजारमा पुष्पौंदेखि व्यवसाय गर्दै आएको शिव श्रेष्ठको पनि बाढ़ीले घरसँगै व्यवसाय खोसेको छ।
8: मेरो पनि तपाईँको 4 वटा घर थियो, 3 पसल पनि थियो, मेसो बगायो, कसैको घर धेरै क्षति भएको छ, कसैको धनधन भएको छ, है त्रिशुली बजारको सबैको दुःख हो, सबैलाई गहिरो भएको छ, त्यो चोट परेको छ। अब यस्तो बेलामा के दसैं के चार तिहार भन्ने कुरै छैन।
6: विदुर एक ढुङ्गेमा व्यवसाय गर्दै आएको बताउने दीपक अरियाले बाढ़ीले व्यवसाय बगाउँदाको पीड़ा सुनाउँदै भने,
9: 20-22 वर्षसम्म कमाएको पैसा करोडौं पैसा त्यही लगानी गरेर बसेको थियो। अब अहिले त्यो सबै पूर्ण रूपमा क्षति भइसकेपछि हामी अहिले दसैँ तिहार भन्ने अवस्थामा छैनौ, किनकि हामीसँग भएको पैसा सबै त्यही सुहा भयो।
6: दसैँमा परिवार आफन्त भेटघाट गर्ने, नाचगान गरी रमाइलो गर्ने, टीका जमरा लगाएर आशीर्वाद लिने दिने चलन रहेका छन्। तर यसपटक आफूहरूमा त्यस्तो कुनै उत्साह नभएको बाढी पीड़ितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: नेपालले आज ओमानलाई 113 रनले पराजित गर्दै आईसीसी विश्वकप लीग दुईमा लगातार दोस्रो जीत हासिल गरेको छ। लीग दुईको अन्तिम श्रृंखला खेलिरहेको नेपालको यो जीतसँगै शीर्ष छ भित्र रहेर लीग टुंग्याउने सम्भावना बढ़ेको छ। शीर्ष छ भित्र रहन सके नेपालको अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता जोगिन सक्ने बताइएको छ। यसै सन्दर्भमा आजको जीतको महत्व के छ भनी मैले हाम्रा खेल सम्वाददाता निरञ्जन राजवंशीलाई सोधेको थिएँ।
10: मुख्य कुरा भनेको चाहिँ यो आईसीसी विश्वकप लीग दुईको अन्तिम श्रृङ्खला नेपालले खेलेको ओमानमा र लगातार दुई खेल जितेपछि नेपालको अङ्क तालिकामा 28 अङ्क पुगेको छ र यो सँगै नेपाल शीर्ष छ भित्र आउन सफल भयो। अब दुईवटा म्याच खेल्न बाँकी छ, त्यसमध्ये एउटा म्याच जित्यो भने पनि नेपालको शीर्ष छ भित्र रहने चाहिँ निश्चित हुन्छ। सातौं स्थानमा चाहिँ क्यानाडा छ र त्यसपछि आठौं अन्तिम स्थानमा युएई छ। दुबईले चाहिँ नेपालको 28 अङ्क भेटाउन सक्दैन। आजको खेलको मुख्य विशेषता यही दुई अङ्क हो।
0: जस्तो निरञ्जनजी, तपाईँले यो अङ्कका कुरा गरिरहँदाखेरि चाहिँ नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जुन ओडिआईको हैसियतलाई लिएर धेरै चासो भइरहेको देखिन्छ। अब सम्भावनाहरू चाहिँ के कस्ता छन्?
10: 2023-27 श्रृङ्खला सुरु हुँदाखेरि आईसीसीले बनाएको नियम अनुसार शीर्ष चार भित्र रहने टोली चाहिँ विश्वकप क्वालिफायरमा सिधै प्रवेश पनि पाउने र उनीहरूको चाहिँ ओडिआई हैसियत पनि जोगिने थियो। शीर्ष चार भित्र नेपाल पाउन सकेन। अब हामीले सुने अनुसार चाहिँ इन्टरनल्ली टप सिक्सलाई चाहिँ ओडिआई स्ट्याटस दिने भन्ने कुरा भएको हुनाले जसरी टिमहरूले चाहिँ शीर्ष छ भित्र पढ्नको लागि मेहनत गरिरहेको छ त्यो हिसाबले चाहिँ नेपालको ओडिआई स्ट्याटस जोगिन्छ शीर्ष छ भित्र पर्यो भने भन्नेमा छ। आधिकारिक नभए पनि आईसीसीले जसरी नियमहरू परिवर्तन गरिरहन्छ त्यो हिसाबमा चाहिँ एटलिस्ट नेपालको ओडिआई स्ट्याटस नै शीर्ष छभित्र रह्यो भने जोगिन्छ भन्ने नै अहिलेसम्म कुरा हो।
0: अब केही गरी एक दिवसीय हैसियत जोगिहाले पनि अब वर्ल्ड कप क्वालिफायरमा पुग्न त प्ले अफ खेल्नुपर्ने भयो, त्यहाँ चाहिँ कस्ता चुनौतीहरू देखिन्छन्?
10: जुन लीग दुईमा नेपालको प्रदर्शन रह्यो शीर्ष छ हुँदाखेरि पनि अन्तिमबाट जुन तेस्रो स्थानमा रह्यो त्यो हिसाबमा अब प्ले अफ खेल्दाखेरि नेपालले इटली, युगान्डा, हङकङ जस्ता टिमहरूसँग खेल्नुपर्छ। जुन चाहिँ पछिल्लो समय मलेसियाहरू जस्तो टिमहरू हुन्थ्यो भने अहिले एकदमै राम्रो टिमहरू माथि आइरहेका छन्। त्यो हिसाबले प्ले अफ पनि नेपालको लागि निकै चुनौतीपूर्ण छ। नेपालले अझ बढी मेहनत गर्नुपर्छ, त्यसले गर्दा चुनौतीपूर्ण चाहिँ छ।
0: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब लागौ भारत, जहाँ विपक्षी गठबन्धनका नेताले निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने बताएका छन्। कक्रोच जनता पार्टी सहितको सड़क आन्दोलन चलाइरहेका विपक्षी कांग्रेसका नेता राहुल गान्धीले मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
3: सड़क संघर्षमा रहेका विपक्षी नेता राहुल गान्धीले आज संचारकर्मीहरूसँग कुरा गर्दै जेसुकै भए पनि राजनीतिक संघर्ष निरन्तर जारी रहने बताएका हुन्। भारतको सर्वोच्च अदालत, भारतीय न्याय प्रणाली र प्रधान न्यायाधीश प्रति आफूहरूको उच्च सम्मान रहेको र उनीहरूले आफ्नो भूमिका निर्वाह गर्ने अपेक्षा आफूहरूले राखेको उनले बताए। उनले भने, तर हामी राजनीतिक व्यक्ति हौं, राजनीतिक प्रतिरोध जारी रहनेछ, जनताको संघर्ष जारी रहनेछ र अन्ततः यसको जीत हुनेछ। उनले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई राजीनामा दिन आग्रह गरे। गान्धीले आफूले विपक्षी गठबन्धनका नेता, विपक्षी सांसदहरू, विद्यार्थी संगठन र नागरिक समाजका प्रतिनिधिहरूलाई आज चियापानको निम्ति बोलाएको बताउँदै भने, लोकतन्त्रको रक्षाको निम्ति यो आन्दोलनमा हामी सबै एकसाथ छौं र आन्दोलन जारी रहनेछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा सत्तारूढ़ भारतीय जनता पार्टीले भने निर्वाचन आयोगको कार्यशैलीको बचाव गरेको छ। भाजपा नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले विपक्षीको आरोप अस्वीकार गरे र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको वर्तमान सरकारले निर्वाचन आयोगलाई पूर्ण स्वायत्तता दिएको बताए।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने विदा दिनुहोस्, नमस्कार।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला रातिको 9 बज्यो।
2: स्थापन गरेर बाल अधिकारको सम्मान र संरक्षण गर्ने र त्यस्ता बालबालिकाको भविष्य सुनिश्चित गर्ने कुराहरू हाम्रो राष्ट्रिय बाल अधिकार परिषदको समन्वयमा सरकारको लक्ष्य रहेको छ।
3: उनीहरूको शिक्षा दीक्षा दिने व्यवस्था चाहिँ त्यो प्रक्रिया चाहिँ के हुन्छ?
2: तत्कालको लागि अस्थायी संरक्षण व्यवस्था गरेका छौं। यो ललितपुर जिल्लाको गोदावरी ठेसोमा अस्थायी संरक्षण सेवा केन्द्रहरू स्थापना गरेका छौं, केन्द्र स्थापना गरेका छौं र त्यो केन्द्रमा हामीले विस्तृत लेखाजोखा गरिसकेपछि पहिचान परिवारको खोजतलास हुने सम्भावना रहेनन् भने हामीले दीर्घकालीन संरक्षणको लागि त्यस्ता बालबालिकाहरूलाई चाहिँ वैकल्पिक हेरचाहको व्यवस्था अन्तर्गतको प्रक्रिया अपनाएर त्यो दीर्घकालीन संरक्षण र शिक्षा दृश्यको व्यवस्था गर्ने कुराहरू चाहिँ रहेको छ।
3: कतिपय बालबालिकाहरूलाई चाहिँ पढाइदिने, अलिकति पालिदिने भनेर चाहिँ विभिन्न संघ संस्थाहरू पनि पुगिरहेको देखिन्छ, त्यस्तो हकमा चाहिँ के हुन्छ?
2: कसैले चाहँदैमा बालबालिकाहरूलाई कानून तह लान पाउँदैन र लग्यो भने त्यो कानूनी कारवाही हुन्छ र स्थानीय बाल अधिकार समितिको सिफारिसमा प्रचलित कानून अनुसार चाहिँ हामीले अस्थायी संरक्षणको व्यवस्था गर्ने र वैकल्पिक हेरचाहको व्यवस्था गर्ने कानूनी व्यवस्था भएको हुँदा कसैले अनधिकृत रूपमा चाहिँ त्यस्ता बालबालिकाहरूको पालन पोषण शिक्षा दीक्षाको नाममा आफू खुसी या आफूले चाहे अनुसार कसैले पनि त्यस्ता बालबालिकालाई चाहिँ लान सक्ने अवस्था रहँदैन र लग्यो भने उहाँलाई कारवाही हुन्छ र त्योभन्दा कानून प्रक्रिया अनुसार चाहिँ संरक्षक बनेर अदालतबाट संरक्षक तोकिएर स्थानीय बाल अधिकार समितिको सिफारिसमा संघ प्रति सरकारको एक आपसी समन्वयमा प्रचलित कानूनका प्रक्रिया अनुसार चाहिँ कुनै संस्था या व्यक्ति संरक्षक बन्न सक्ने अवस्था चाहिँ विद्यमान छ। पहिलो प्राथमिकताको रूपमा बाबु र आमा पट्टेका नातेदारहरू छन् भने पालन पोषण गर्न सक्ने उहाँलाई पहिलो प्राथमिकता हुन्छ र यदि त्यस्तो सम्भावना रहेन भने दोस्रो प्राथमिकताको रूपमा चाहिँ इच्छुक व्यक्ति र परिवारहरूलाई चाहिँ त्यस्तो किसिमको पालन पोषण गर्न सक्नेछन् भने उहाँलाई चाहिँ हामी प्राथमिकता दिन्छौं र स्थानीय तहले र बाल कल्याण अधिकारीले भनौँ संरक्षक सिफारिस गरेर अदालतले संरक्षक तोक्यो भने त्यो दीर्घकालीन संरक्षण व्यवस्थापन गर्न सक्ने बाटो हुन्छ र दोस्रो प्राथमिकतामा पनि हामीले व्यवस्थापन गर्न सकेन भने तेस्रोमा चाहिँ परिवारमा आधारित हेरचाह गर्ने संस्था एसयुएस बालग्राम जस्तो संस्थालाई चाहिँ हामीले ती बालबालिकाहरू चाहिँ उहाँको पालन पोषण गर्न सक्ने क्षमता सञ्चालन गर्ने क्षमता अनुसार चाहिँ त्यहाँ संस्थालाई एसयुएस बालग्राम जस्तो संस्थामा पठाएर ती बालबालिकाको संरक्षण व्यवस्था हुन्छ र त्यहाँ पनि हुन सकेन भने चौथो प्राथमिकताको रूपमा चाहिँ आवासीय बालगृहहरू भनौँ या आवासीय संरक्षण गर्ने संस्थाहरूले चाहिँ ती बालबालिकाहरूको चाहिँ संरक्षण व्यवस्थापन गर्न सक्छन्।
3: बालबालिकाको संरक्षण गर्ने, पढाउने, बढाउने, हुर्काउने जुन यो विभिन्न प्रक्रियाहरू भन्नुभयो यो कुनै मापदण्ड हो कि अथवा यो अहिले तत्कालको लागि हजुरहरूले बनाउनु भएको योजना हो?
2: यो नेपालको संविधान बालबालिकाका मौलिक हकको ग्यारेन्टी गरेको छ। बालबालिका सम्बन्धी 2075 दफा 48 विशेष संरक्षणको आवश्यकता भएको बालबालिकालाई हामीले वैकल्पिक हेरचाहको व्यवस्था अपनाएर वा परिवार सहयोग गरेर वा सहयोग प्रायोजन गरेर हामीले संरक्षण गर्नुपर्छ र त्यस्ता किसिमका अवस्थाहरू त्यहाँ छन्। जस्तो अहिले बाढीबाट प्रभावित भएको बालबालिकाको अवस्था भन्ने हो भने हाम्रो बालबालिका सम्बन्धी 2075 दफा 48 उपदफा 1 खण्ड ट बमोजिमको अवस्था हो। यो अवस्था चाहिँ हामीले परिवारमा नै हामीले बालबालिकाको पालन पोषण शिक्षा दीक्षा दिनुपर्छ। विकराल अवस्था के छ भने बाबु आमा दुइटै नभएर पनि घर छैन, ठाउँ छैन, गाउँ छैन, विद्यालय छैन भने त्यस्ता बालबालिकाहरूलाई चाहिँ हामीले वैकल्पिक हेरचाह व्यवस्था गरेर गर्नुपर्छ। सर्वोत्तम हित हुने किसिमले चाहिँ हामीले बालबालिकाको संरक्षण व्यवस्थापन गर्छौं।
4: उनी थिए राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर सन्त, साथी सागर बुढाथोकीसँग कुरा गर्दै।
5: हरेक जसो विपदले अपाङ्गता भएका व्यक्तिहरूलाई अझै बढ़ी मात्रामा प्रभावित गर्छन्। यसपालिको बाढ़ी पश्चात पनि उनीहरूलाई थप मद्दतको खाँचो परेको छ। अपाङ्गता भएका व्यक्तिहरूलाई विपदले के कस्तो समस्या परिरहेको छ र त्यसको समाधान के होला भन्ने बारे हामीले आदिवासी जनजाति अपाङ्ग महिला संघकी अध्यक्ष प्रतिमा गुरूङसँग कुराकानी गरेका छौं।
6: सबैभन्दा पहिला त सूचना दिने क्रममा नै सबै सूचनाहरू सबैको लागि चाहिँ छैन। जस्तो उदाहरणको लागि अहिले हामीले जुन ठाउँमा बाढी प्रभावित छ त्यो सबैभन्दा बढी चाहिँ तामाङ समुदायको घनत्व बढी भएको ठाउँ हो, जहाँ चाहिँ नेपाली भाषा उहाँहरूले बोल्नुहुन्न, बुझ्नुहुन्न। त्यो कारणले गर्दाखेरि आदिवासी अपाङ्गता भएका व्यक्तिको लागि त्यहाँ मातृभाषाको लागि जरुरी हुन्छ। बाढी सम्बन्धी सूचनाहरू चाहिँ सांकेतिक भाषामा दिनुपर्ने हुन्छ। बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू अनि त्यो मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू, अटिजम भएका व्यक्तिहरूलाई फेरि हामीले कुनै पनि चित्रको माध्यमबाट त्यो सूचनाहरू चाहिँ दिनुपर्ने हुन्छ। बाढी पश्चात भन्नाले यो विपद पश्चात दिने सम्पूर्ण सूचनाहरू चाहिँ अझै पनि त्यो किसिमले चाहिँ हुन सकेको छैन। त दोस्रो कुरा बाढी भइसके पछाडि बाढी गइसके पछाडि अपाङ्गता भएका व्यक्तिहरूमा पनि विविध अपाङ्गता भएको व्यक्तिलाई विपदको बेलामा उद्धार कसरी गर्ने भन्ने विषयमा चाहिँ उद्धार कर्मीहरूले संवेदनशीलतालाई लिएर चाहिँ उहाँहरूलाई गर्नुपर्ने जुन रेस्पोन्स छ त्यो गरेको चाहिँ पाउँदैनौ हामीले। थुप्रैलाई चाहिँ मानसिक समस्या थुप्रैलाई चाहिँ तपाईँको एकदमै अन्यलता एकदमै स्ट्रेस भएको चाहिँ पाउँछौँ हामीले, जसले गर्दाखेरि चाहिँ उहाँहरूले दिनदिनै चाहिँ दिनौ गर्ने कामहरू चाहिँ जुन रूपमा गर्नुपर्ने हो त्यो रूपमा चाहिँ गर्न सक्नु भएको छैन। अर्को कुरा चाहिँ जसले चाहिँ अपाङ्गता सहायक सामग्री प्रयोग गर्नुहुन्छ व्हीलचेयरमा भएको व्यक्तिहरू बैशाखीमा भएका व्यक्तिहरू होइन सहयोगीको आवश्यकता हुने व्यक्तिहरू हेर्ने हो भने घरको आमा र बुवाले उहाँहरूलाई सहयोग गर्नुहुन्छ होइन, आमा बुवा गुमाउनु भयो अब अहिले उहाँहरूलाई चाहिँ कसले सहायता सहयोग गर्ने भनेर चाहिँ अहिले काठमाडौँको चाहिँ विभिन्न होइन गुम्बाहरूमा चाहिँ उहाँहरूलाई ल्याएर राखिएको छ। कतिजनाले चाहिँ घर बाढी लैजाँदै गर्दाखेरि ल तपाईँहरू सुरक्षित हुनुहोस् है सुरक्षित हुनुहोस् भनेर सुरक्षित त भइयो तर सुरक्षित सँगसँगै फेरि उसलाई चाहिनुपर्ने सहायक सामग्रीहरू चाहिँ सहायता जुन उहाँहरूले चाहिँ आफ्नो लागि चाहिने सामग्रीहरू त्यति बेलामा त्यो विपदको चाहिँ त्यो सहायक सामग्रीहरू आफूसँग नहुँदाखेरि चाहिँ अहिले उहाँहरूको जीवन चाहिँ एकदमै कष्टकर छैन। होल्डिङ सेल्टरमा लगेर राखेछ तर होल्डिङ सेल्टर आफैमा चाहिँ अपाङ्गता मैत्री छैन।
7: कस्तो खाले अपाङ्गता भएका व्यक्तिहरूलाई बाढी प्रकोपमा चाहिँ कस्तो कस्तो समस्याहरू हुन्छन्?
6: अपाङ्गता भएका व्यक्तिहरू चाहिँ विविध हुनुहुन्छ होइन, एउटा चाहिँ अपाङ्गताको प्रकार अनुसारले विविध हुनुहुन्छ, अर्को चाहिँ लैङ्गिकताको हिसाबले भाषा भाषीको हिसाबले थाकथलोको हिसाबले चाहिँ उहाँहरू विविध हुनुहुन्छ। मनोसामाजिक अपाङ्गता भएको व्यक्ति अटिजम भएको व्यक्ति बौद्धिक अपाङ्गता भएको व्यक्तिहरू सूचनाबाट नै चाहिँ उहाँहरूलाई गाह्रो भयो भाग्नको लागि गाह्रो भयो किन भन्दाखेरि अशक्तताको कारणले गर्दा। त्यही माथि चाहिँ अपाङ्गता भएको महिला भयो भने झन् अझै बढी गाह्रो भयो। तामाङ समुदाय जो चाहिँ एकदमै खोलाको नजिकै बस्छ भनेपछि उनीहरूलाई त कुनै पनि पूर्व सूचना नै भएन, त्यो कारणले गर्दाखेरि पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई हिडुल मोबिलिटी पौष्टिकताको विषयहरूमा चाहिँ समस्या छ। अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूलाई चाहिँ सूचनाको हक केही सामाजिक संघ संस्थाहरूले त्यो सूचना त्यसरी गरेको छ तर त्यो सूचना आफैमा पर्याप्त रूपमा छैन।
5: उनी थिइन् आदिवासी जनजाति अपाङ्ग महिला संघकी अध्यक्ष प्रतिमा गुरुङ, साथी मनिका विश्वकर्मासँग कुरा गर्दै।
4: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ रेडियो नेपाल तथा 50 भन्दा बढ़ी सामुदायिक रेडियो स्टेशनहरू मार्फत हप्तामा 5 दिन सोमबारदेखि शुक्रबारसम्म ठिक यसै बेला सुन्न सक्नुहुन्छ। साथै यी जीवन उपयोगी सामग्रीहरू तपाईँ बीबीसी नेपाली सेवाको वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ।
5: अब बाढीबाट जोगिने उपायबारे एक जानकारी।
4: वर्षाको मौसममा बाढीबारे झन सजग हुन जरुरी छ।
8: सबभन्दा पहिलो कुरा भनेको आधिकारिक माध्यमबाट प्रसारित हुने मौसम पूर्वानुमानका जानकारी मनन गर्नुपर्छ।
4: हरेक घरमा आपतकालीन बेला झट्ट बोकेर हिँड्न सकिने झोला तयार पार्नुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च, ब्याट्री, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने खालको ब्यागमा सुरक्षित राख्नुपर्छ।
8: बाढी आइहालेमा चेतावनी दिइएको छ भने तत्काल अलि अग्लो ठाउँतिर जानुपर्छ। कुनै चेतावनी नआए पनि स्थिति गम्भीर देखिएमा त्यसै गर्नुपर्छ।
4: हेर्दा कम देखिए पनि तीव्र गतिमा बहेको पानीतर्फ जानु हुँदैन। जुवान भइरहेको ठाउँमा खुला ढल हुन सक्छन्, आँखाले नदेख्दा दुर्घटना हुन सक्छ।
8: बाल बालिका वृद्ध वृद्धा र अशक्त व्यक्तिहरूलाई विशेष ध्यान दिनुपर्छ।
4: बाढ़ीको पानी घटेपछि पनि खतरा समाप्त भएको हुँदैन। अधिकारीहरूले सुरक्षित घोषणा गरेपछि मात्र घर फर्कनुपर्छ। घर फर्किँदा घरको संरचनागत अवस्था जाँच गर्नुहोस्। पर्खालहरू भुइँ र छतहरू कमजोर भएर भत्किन सक्छन्।
8: समुदाय स्तरमा मिलेर पुनर्स्थापनामा जुट्नु महत्वपूर्ण हुन्छ।
4: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री। आज हामी तनाव व्यवस्थापनका विषयबारे विजय गजमेरबाट सुनौ।
9: बिस्तारै नाकबाट श्वास लिनुहोस्, केही सेकेन्ड रोक्नुहोस् अनि मुखबाट श्वास छाड्नुहोस्। अबको केही मिनट हामी तनावका बारेमा कुरा गर्नेछौं। दिनहुँ आउने सामान्य तनावका बारेमा होइन। त्यस्तो ठूलो तनाव जसले हाम्रो शरीर र मस्तिष्कमा नै नियन्त्रण गरे जस्तो लाग्छ। यसको कारण के हो भनेर हामी बुझ्नेछौ। यसले कस्तो महसुस गराउन सक्छ र तपाईँले आफू राम्रो महसुस गर्न के गर्न सकिन्छ भन्ने बारेमा पनि। हामी सबैलाई कुनै न कुनै कुराको चिन्ता भइरहन्छ र त्यो सामान्य हो, तर जब समस्या ठूलो लाग्छ तिनलाई सम्हाल्न असम्भव जस्तो लाग्न सक्छ। तपाईँ सबैभन्दा कठिन समयमा बाँचिरहेको हुन सक्छ, जस्तै कुनै युद्धमा प्रियजनसँगको बिछोड वा मृत्युको पीड़ा, अथवा सहज लयमा चलिरहेको आफ्नो जीवनमा ठूलो परिवर्तन भए जस्तो। तपाईँ आफ्नो पढ़ाई रोकिएका कारण अन्यलपूर्ण भविष्यको चिन्तासँग संघर्ष गर्दै हुनुहुन्छ, वा आफ्नो घर छोड्न बाध्य पारिएको र कहिले फेरि खान पाउँछु भन्ने निश्चित नभए जस्तो अवस्थामा। तपाईँलाई घर वा बाहिर आफूलाई इच्छा लागेको कुरा गर्न नदिइँदा बाँधिएको जस्तो लाग्न सक्छ। एकछिन ठिक छु जस्तो लाग्ने र एक्कासी कुनै आवाज, गन्ध वा कुनै वस्तु देख्दा फेरि तनावमा फर्काइदिने। तपाईँ उच्च सतर्क हुनुहुन्छ, बेचैन र सानो आवाजले पनि झस्काउने वा ऐठनले बिउजाउने। तपाईँलाई झडङ्ग रिस उठ्छ, तपाईँ असहज र चिन्तित महसुस गर्नुहुन्छ र शान्त रहन गाह्रो हुन्छ। प्रत्येक दिन कसरी बिताउने भन्ने तनाव हुन्छ, भविष्य डरलाग्दो लाग्छ वा यसको विपरीत महसुस हुन सक्छ, भावना नभए जस्तो, तनावलाई धेरै दबाउन खोज्दा केही महसुस नभए जस्तो, यसो गर्दा सुरक्षित भएको जस्तो महसुस हुन सक्छ, होइन त? तर तनावसँग लड्न सिक्ने विषय सबैको लागि फरक फरक हुन्छ। त्यस्तो भावना के कारण आएको हो र यसको सामना गर्न केले मदत गर्छ भनेर चिन्नुहोस्। कसैका लागि आफ्नो ध्यान अरू कुरामा लगाउँदा मदत पुग्न सक्छ। कथा पढ्नुहोस्, कथा भन्नुहोस्, घरायसी काममा व्यस्त हुनुहोस्, कुद्नुहोस्, शरीरलाई चलायमान राख्दा मात्रै पनि राम्रो महसुस हुन सक्छ। कसैलाई प्रार्थना गर्दा पनि मदत पुग्न सक्छ। अरू कसैलाई हलचल नगरी एकै ठाउँमा बसेर आफ्नो आशालाग्दो भविष्यको कल्पना गर्दा पनि सजिलो हुन्छ। आफ्नो वरिपरिको वातावरणमा ध्यान दिनुहोस्। तपाईँ के हेर्न, सुन्न, सुन्न सक्नुहुन्छ त्यसमा ध्यान दिनुहोस्। यहाँसम्म आइपुग्न तपाईँ कति बलियो हुनुहुँदो रहेछ भनेर सम्झनुहोस्। यही शक्ति भविष्यमा प्रयोग गर्न सक्नुहुन्छ। अब सुरुमा जस्तै नाकबाट बिस्तारै सास लिनुहोस्, कुनै फूलको सुगन्ध लिए जस्तै र बिस्तारै मैनबत्ती निभाउनलाई फू गरे जस्तै झन बिस्तारै सास मुखबाट फाल्नुहोस् र यो प्रक्रियालाई दोहोर्याउनुहोस्।
10: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रम बारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalimा सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौ। नमस्कार।
11: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: आली डेन्टल, चार नम्बर जितपुर, कपिल वस्तु, दसैँ विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ, मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-404 र 98-4-47-92-225।
11: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
12: आधारभूत बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुद्धभूमि 3 रनगाई कपिलवस्तु, अध्यक्ष आशाराम थारू, सम्पर्क नम्बर 98-635-025-02।
13: स्मार्ट मान्छे, स्मार्ट तरिका, प्रभु बैंकको मोबाइल
14: ब्याङ्क।
15: विश्वास र गुणस्तरको अर्को नाम न्यू लक्ष्मी ज्वेलर्स, अल्डरसट, यूके।
16: शुभम, असली ओपीसी सीमेंट सिंस 2003।
17: मैसाच्युसेट, न्यू हैम्पशायर र रोड आइलैंड वरीपरी घर किनबेच गर्नु परेमा ओनेस्ट रियल एस्टेट।
18: स्विकी जड़ीबुटी आयुर्वेदिक हेयर ऑयल, सप्तऋषि आयुर्वेद, अम्बिका मार्ग, पुरानो मानेश्वर।
17: अब दुबईमा मोबाइल किन्नुहोस्, दुबई र नेपालमा वारेन्टी पाउनुहोस्। इजी मोबाइल बजार, मीना बजार, नेपाली गल्ली, बरदुबई, यूएई।
19: त्यत्रो त्यत्रो डिग्री पास गरेर दाई चाहिँ नि गायक बन्छु भन्दै हिँड्नु भएको छ, भाइ चाहिँ चिया पसल गरेर बसेको छ, लाजै मर्दो। अझ कुनै दिन करोडपति बन्छु रे, होइन 20 रुपियाँको चिया बेचेर करोडपति बनिन्छ? छोरा दिनदिनै बढ्दैछ, केही सोच्नु पर्दैन।
20: मैले सोचिसकेको छु सानो, यो त सुरुवात मात्रै हो, मलाई केही समय देऊ, मेरो यही देशमा केही गर्ने सपना छ।
19: सपना मात्रै देखेर हुन्छ? देशमा केही गर्ने जस्तो वातावरण हुनु परेन।
20: सबैले यही सोचेर हिँडेपछि देश कसरी बन्छ? वातावरण त आफैले बनाउने हो सानो।
19: ल ल, तिमी वातावरण बनाएर बस, म त यो उजाडमा बस्न सक्दिन। जुन दिन तिम्रो वातावरणमा हरियाली हुन्छ नि, त्यो दिन लिन आउनु। गए म
20: सानो सानो सानो।
21: ए नरेमुला, त्यति एउटी गीतले छोड्दै मर हुन्छ? अझै कति चोट सहनु छ जीवनमा?
22: जीवनमा सबै चोट सहन सकिने रहेछ कि यो मायाको चोट सहनै नसकिने रहेछ। जब एक पटक कटक्क मुटु खान्छ नि, खाएको खाई खाएको खाई छोड्दै छोड्दैन।
21: ल भइगयो नरै न त,
22: रुन्छु रुदा मन हल्का हुन्छ, को छ र माया नलाको चोखो, को छ र मायामा नरोको, सबै रुन्छन्।
21: अनि यस्तो पब्लिकमा रुने हो त?
22: अनि कहाँ रुने त, रुने ठाउँ चाहिएन, कतै रुने ठाउँ भेटिए पनि गएर छाती पिटी पिटी हुन्थे।

0: कलेजो उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: गुटु उनैको कलेजो उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: केटी जस्तो छ त
1: होइन केटै हो
2: होइन केटी नै हो
0: म्याम यो त केटा मान्छे मात्र रुने ठाउँ हो तपाईँ कहाँ आउनु भएको केटी मान्छे
3: अनि खै त हाम्रो रुने ठाउँ केटी मान्छेको चाहिँ मनै हुँदैन साह्रै सबका सब केटा मान्छेहरू टोकेवा छन् अनि हाम्रो पनि त खान्छ नि मुटु कटक्क खान केटीलाई पनि चाहियो रुने ठाउँ

0: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढिरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कपिलवस्तु प्राविधिक प्रतिष्ठान पिपरा कपिलवस्तु क्याम्पस प्रमुख अरूण पाण्डे, सम्पर्क नम्बर 9857026891। यस कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाढगंगा दुई पिपरा कपिलवस्तु सामान्य चिकित्सामा यचे 3 वर्षे, ल्याब टेक्निसियन 3 वर्षे, फार्मेसी 3 वर्षे, फिजियोथेरापी 3 वर्षे, अमिन 18 महिने। कार्यक्रमहरू सञ्चालनमा रहेकाले एसी पास इच्छुक उम्मेद्वारले सम्पर्क गर्नुहोला। कपिलवस्तु प्राविधिक प्रतिष्ठान बाढगंगा दुई पिपरा कपिलवस्तु, सम्पर्क 0765501।
2: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
3: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
2: हो नि, खेल्ने हो, जित्ने हो।
1: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 हुर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
2: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् ₹7,000-1,00,000 सम्मको छुट।
3: त्यसैले यो दशैंमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
4: केदारनाथ अटोमोबाइल प्राली बाढगंगा एक बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
2: सम्पर्क नम्बर 9857050243, 9813-51417 र 9813-51423।
0: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजया दशमीले असत्यमाथि सत्यको विजयको सन्देश, शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान उज्यालोको सन्देश, सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय कामना गर्दछौ। यस पावन पर्वले सम्पूर्ण मानव समुदायमा प्रेम, करूणा, सद्भाव, सहिष्णुता र आपसी भाइचाराको भावना अझ प्रगाढ बनाओस्। माता भगवतीको कृपा र आशीर्वादले सबैको जीवनमा सुख शान्ति, समृद्धि र सफलताको मार्ग प्रशस्त होस् भन्ने मंगलमय कामना गर्दछौ।
1: सुपा देउराली माता मन्दिर संरक्षण समिति टिपरा अध्यक्ष ओम बहादुर नेउपाने, सम्पर्क नम्बर 9847727451।
5: तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर

0: कृषक वर्गको लागि सूचना कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समयमै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु
1: मोबाइल 9877-4724-55
0: मा सम्पर्क राख्न सक्नुहुनेछ।
2: अनि सुन्नुहोस् त आलुको बिउ उचित मूल्यमा पाइन्छ।
3: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान उज्यालो आशा खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख शान्ति स्वास्थ्य समृद्धि सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: मधौलिया खानेपानी तथा सरसफाई उपभोक्ता समिति मधौलिया अध्यक्ष खडानन्द गौतम सम्पर्क नम्बर 9857-50358।

0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: जनसेवा बहुमुखी सहकारी संस्था लिमिटेड गजेडा कपिलवस्तु, अध्यक्ष दोडराज सुवेदी, सम्पर्क नम्बर 98570।

नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा राष्ट्रिय अध्यक्ष डाक्टर सीके राव नेतृत्वको जनमत पार्टीका लुम्बिनी प्रदेश समिति सदस्य विष्णु चौधरी समिति परिवारको तर्फबाट स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यी पर्वहरूले सबैको जीवनमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र खुशी ल्याओस्। आपसी सद्भाव एकता भाइचारा र सामाजिक सद्भाव अझ प्रगाढ बनाउँदै राष्ट्रको विकास र समृद्धिको यात्रामा अघि बढ्ने प्रेरणा मिलोस्। माता दुर्गा भवानीको कृपा सबैमा रहिरहोस्। विजया दशमी दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभ

यतिन्जेलसम्म तपाई सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज सँगै ताजा सूचना मनोरञ्जन ज्ञान खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा हाँसो खुशी आँसु रोधन सुख दुःख माया ममता सद्भाव सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड तराई गाउँ बस्ती पाखा पखेरा सहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हौन। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद।

0: हजुर, अब एकैछिन पछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ तपाईँ हाम्रो घर आँगनमा। रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा, तपाईसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ। मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।

तस्मै श्री गुरवे नमः, तस्मै श्री गुरवे नमः। समादरणीय श्रोता, कार्यक्रम अध्यात्म दर्शनमा यहाँहरूलाई स्वागत छ। कार्यक्रम अध्यात्म दर्शन सँगै उपस्थित भएको छु म तपाईहरूकै प्रिय व्यक्ति आचार्य कमल। कार्यक्रम अध्यात्म दर्शन सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जको आकाशीय ध्वनि तरंगमा प्रत्येक दिन बिहान 5 बजेदेखि करिब करिब 5:30 बजेसम्म तपाईहरूले सुन्दै आइराख्नु भएको छ। कार्यक्रम अध्यात्म दर्शनमा हामी विशुद्ध रूपमा आत्मिक छलफल, आत्मिक सत्संग गर्ने गर्दछौ, जसले जीवन रूपान्तरणको लागि ठूलो भूमिका खेलोस् र प्रत्येक जीव मात्रको कल्याण होस्, प्रत्येक व्यक्ति व्यक्तिको चेतना जागृत होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस् र सबैले परम तत्वलाई आनन्दको रूपमा बोध गर्न पाउन् भन्ने उद्देश्य साथ यो कार्यक्रम सञ्चालित छ। यसै उद्देश्यको साथमा आज पनि हामी फरक प्रसंग लिएर तपाईहरूमा आज उपस्थित भइसकेका छौं। प्रसंग प्रारम्भ गर्नुभन्दा पूर्व सुन्छौं एउटा सुमधुर भक्ति संगीत।

ईश्वर को स्वरूप नावेद बिन मनुते तम ब्रिहंतम अर्थात जो वेद जान्दैन उसले ईश्वरलाई पनि जान्न सक्दैन। त्यसकारण सर्वप्रथम वेदमै प्रवेश गरेर हेरौं वेदले के भन्छ। किनोपनिषदमा भनिएको छ यस्या मतम तस्य मतम मतम यस्येन वेद सह अभिज्ञातम विजानताम विज्ञात मजिजानताम अर्थात जसले ईश्वर बुझिने विषय हो भन्ने ठान्दछ उसले बुझ्दैन, जसले ईश्वर बुझिने विषय होइन भन्छ उसले ईश्वरलाई बुझेको हुन्छ अर्थात ईश्वरलाई कसैले पनि बुझ्न सक्दैन। अर्कोतिर वेदले यो पनि भनेको छ चेद वेदितः सत्यमस्तिन चेदिहा वेदिन महति विनष्टि किन पनि सत् अर्थात यही मानव देहमा ईश्वरलाई बुझ्न सकियो भने ठिक छ, अन्यथा ठूलो हानि हुन्छ किनकि यो मानव देह देवताहरूका लागि समेत अप्राप्य छ। वेदहरूले ईश्वरलाई बुझ्न नसकिने अनेक कारणहरू बताएका छन्। एउटा कारण त के हो भने इन्द्रियभ्य पराह्यार्थ अर्थ्यभ्यश्च परमन मनसस्तु परा बुद्धिर बुद्धिरात्मा महान पर अर्थात इन्द्रियहरू भन्दा पर इन्द्रियहरूका विषय छन्, विषयहरू भन्दा पर मन छ, मन भन्दा पर बुद्धि छ, बुद्धि भन्दा पर जीव छ, जीव भन्दा पर माया छ, माया भन्दा पर ब्रह्म छ अर्थात इन्द्रिय मन र बुद्धि भन्दा ईश्वर सर्वथा पर हुने कारणले गर्दा इन्द्रिय मन र बुद्धिद्वारा ग्राह्य हुन सक्दैन, जबकि जीवसँग यिनै कुरा मात्र साधनका रूपमा रहेका छन्। अब दोस्रो कारण के हो भने दिव्यो ह्या मूर्त पुरुष अर्थात ईश्वर दिव्य छन् तर इन्द्रिय मन बुद्धि भने प्राकृत छन्, त्यसकारण इन्द्रिय मन र बुद्धिले दिव्य ईश्वरलाई ग्रहण गर्न बुझ्न सक्दैनन्। तेस्रो कारण हो तमेव भान्त मनुभाति सर्वम तस्य भाषा सर्वमेतम विभाति श्वेता श्वेतर उपनिषद प्रकाशक हो उसै द्वारा इन्द्रिय मन बुद्धि प्रकाशित हुन्छन्, अतः प्रकाशक ईश्वरद्वारा प्रकाशित इन्द्रिय मन बुद्धि आफ्नो प्रकाशकै प्रकाशिका कसरी हुन सक्छन्, त्यसकारण सर्वथा अज्ञेय छ। चौथो कारण हो यन मनसान मनुते एनाहुर्मतो मतम तदेव ब्रह्मत्वं विद्धि नेदम यदि दमुपासते केन उपनिषदले यसरी भन्छ। उसको प्रेरणाबाट इन्द्रिय मन बुद्धि आफ्नो कार्य गर्न समर्थ हुन्छन्, त्यसैले प्रिय इन्द्रिय मन बुद्धि प्रेरक ईश्वरलाई ग्रहण गर्न असमर्थ छन्। यसका अतिरिक्त ईश्वर दुई विरोधी धर्महरूको अधिष्ठान पनि हो। त्यहाँ श्वेता श्वेतर उपनिषदमा के पनि भनिएको छ भने अडोरणीयान महतो महीयान आत्मा गुहायाम निहितो जन्तो तपाईँ जति सानो परमाणु आदिको कल्पना गर्न सक्नुहुन्छ ईश्वर त्यो भन्दा पनि सानो भन्दा पनि सानो छ, अनि तपाईँ आकाश आदिको कल्पना जति ठूलो गर्न सक्नुहुन्छ ईश्वर त्यो भन्दा पनि ठूलो छ। सानो भन्दा सानो हुनु यस कारण अनिवार्य छ कि उसलाई सानो भन्दा सानो वस्तुमा पनि व्याप्त हुनु छ र ठूलो भन्दा ठूलो अनुसार आवश्यक छ कि सबैलाई आफूभित्र स्थिर राख्नु छ र प्रलयद्वारा आफूमा प्रविष्ट गराउनु छ। यदि सानो मात्रै भएको भए पनि बुझिन्थ्यो होला र ठूलो मात्रै भएको भए पनि बुझिन्थ्यो जानिन्थ्यो होला, सम्भव छ दुवै स्थिति पनि बुझिन्थ्यो होला। तर वेदले के भनेको छ भने नेति नेत्य स्थूल मानौ अर्थात ऊ न सानो छ न ठूलो छ, त्यसो भए उसलाई कसरी बुझ्ने। पाँच नम्बरमा फेरि बुझौं कठोपनिषदले भन्छ अन्यत्र धर्माद्दन्यत्रात् अस्मत्कृता कृतात् अर्थात ईश्वर धर्म भन्दा पर छ, अधर्म भन्दा पनि पर छ, कार्य भन्दा पर छ र कारण भन्दा पनि पर छ। अब श्वेतर उपनिषद फेरि के भन्छ भने सर्वेन्द्रिय गुणाभासम सर्वेन्द्रिय विवर्जितम सर्वस्य प्रभुमीशानम सर्वस्य शरणम बृहत् ईश्वर समस्त इन्द्रिय आदि रहित छ तर समस्त इन्द्रिय आदिका विषयहरूलाई ग्रहण गर्छ, यहाँसम्म कि अपाणि पादो जवनो गृहीता पश्यत्य चक्षु सर्षोत्य गाणः
सवेत्ति वेद्यम न तस्य अस्ति वेत्तात्माहुर गृहं पुरुषं महान्तम्। अर्थात उसका घोड़ा छैनन् तर दौडिन्छ, उसका हात छैनन् तर समाउँछ, उसका आँखा छैनन् तर देख्छ, उसका कान छैनन् तर सुन्छ, उस सबै थोक जान्दछ तर उसलाई कसैले जान्दैन। अनि वेदको पुरुषोक्तले के भन्छ भने सहस्र शीर्षा पुरुष सहस्राक्ष सहस्रपात सभूमि सर्वतः स्मृत्वा तितिर्थद सांगुलम। अर्थात उसका अनंत शिर छन्, अनंत आँखा छन्, अनंत गोड़ा छन्, अस्तु यदि खुट्टा नभएको भए हामी उसलाई लङ्गडो भन्ने ठान्थ्यौ तर दौडिन्छ, तब कसरी लङ्गडो भन्ने? यसै गरी अन्य इन्द्रियहरूको पनि यस्तै समस्या छ। तदे जति तन्नै जति तद्दूरे तद्वन्ति केहे ईशा वश्योपनिषद, ईशावास्य उपनिषदले भन्छ। अर्थात ऊ हिँड्छ, ऊ हिँड्दैन, ऊ टाढा भन्दा टाढा छ, ऊ नजिक भन्दा नजिक छ, ऊ सबै भित्र छ र सबै बाहिर पनि छ। फेरि अर्को श्लोक यजुर्वेदले भन्छ अजायमानो बहुधा विजायते तस्य योनिम परिपश्यन्ति धीरा। अर्थात ऊ अजन्मा पनि छ र अनन्तानन्त जन्म पनि धारण गर्छ। अब फेरि शोकाम यत बहुश्याम प्रजायति स तपो तप्यतः। उसले इच्छा गर्यो तर तपस्या गर्यो, जसबाट सृष्टि भयो त्यसैले ऊ सृष्टिकर्ता हो। अनन्ताश्चात्मा विश्वरूपो ह्यकर्ता त्रयम् यदा विन्दते ब्रह्ममेतत् श्वेता श्वेतर उपनिषद। अर्थात ऊ केही गर्दैन, यसै आशयले गीतामा पनि भनिएको छ मत्तः परतरम् नान्यत् किञ्चिदस्ति धनञ्जय मयि सर्वमिदम् प्रोक्तम् सूत्रे मणिगणाइव। यस्ता अनेकौं श्लोकहरू छन् मया तदमिदम् सर्वम् अहम् सर्वस्य प्रभवो अथवा बहुनीति। गीतामा धेरै श्लोकहरू रहेका छन् यत्र येन यतो यस्य यस्मै यद् यद् यथा यदा। अर्थात् जो विश्वरूप हो, जसलाई विश्व व्यापार प्राप्त छ, जसबाट विश्वको रक्षा हुन्छ, जसका लागि विश्व छ, जसबाट विश्व उत्पन्न भएको छ, जसको विश्व हो, जसमा विश्व स्थित छ, यस्तो माया र जीवहरूको स्वामी नै ईश्वर हो। रामायणले पनि भन्छ राम स्वरूप तुम्हार वचन अगोचर बुद्धि पर अभिगत अखत अपार नेति नेति नित निगम वद। अब यसरी धेरै ठाउँमा ईश्वरको व्याख्या गरिएको छ। भागवतले पनि भनेको छ, वेदव्यासले ईश्वरलाई ब्रह्मा शंकर आदिले पनि जान्दैनन् भनेर भन्नुभएको छ। नाहम न यूयम यदृताम गतिम विदुर न वाम देव किमुता परेशुरा तन्माया मोहित बुद्धि अस्तिदम विनिर्मितम चात्म समम विचक्ष्महे। वेदले भन्छ यस्तो ईश्वर तीन स्वरूपको छ गरे, एतत् गियम नित्यमेवात्म संस्थम नातम परम वेदितव्यम किंचित भोक्ता भोग्यम प्रेरितारम चमत्वा सर्वम प्रोक्तम त्रिविरम ब्रह्ममेतत्। तीन प्रकार का ईश्वरलाई जान्नु पर्छ तब मात्रै माया निवृत्ति हुनेछ। पहिलो भोक्ता ब्रह्म, दोस्रो भोज्य ब्रह्म, तृतीय प्रेरक ब्रह्म। प्रेरक ब्रह्मका विषयमा माथि नै बताइसकेको छु मैले। भोक्ता ब्रह्मका विषयमा वेदले के भन्छ भने आत्मानम नह रथितम विधि शरीरम गौ रथमेव तु बुद्धिम तु सारथिम विद्धि मन प्रग्रहमेव च। आत्मा रथी हो, शरीर रथ हो, बुद्धि सारथी हो, मन लगाम हो, इन्द्रियहरू घोडा हुन्, यस्तो आत्मेन्द्रिय मन बुद्धियुक्त तत्वलाई भोक्ता ब्रह्म भनिन्छ। भोग्य ब्रह्मका विषयमा फेरि वेदले के भन्छ भने अजामेकाम लोहित शुक्ल के श्याम बन्ही प्रजा सिजमानाम स्वरूपा। अर्थात त्यो पनि अजा हो, त्यसको पनि कहिल्यै प्रारम्भ छैन, अनादि अनन्त छ, त्यसलाई माया भनिन्छ। यो तीन गुणहरू सत्व रजतमले युक्त छ, तर माथि हामीले हजुरहरूलाई भने जस्तै तीनवटै गुणहरू बुद्धिभन्दा पर छन्। अब विचारणीय कुरा के हुन आउँछ भने बुद्धिद्वारा पनि जब ईश्वर अग्राह्य छ भने हामी ईश्वरलाई बुझ्न सक्छौं भनेर कसरी आशा गरौं? नबुझिकन विश्वास हुँदैन र विश्वास बिना त्यसको प्राप्ति पनि हुँदैन। त्यसलाई प्राप्त नगरिकन परमानन्दको परम चरम लक्ष्य प्राप्ति हुन पनि सक्दैन। त्यसकारण वेदले के भन्छ भने तस्य योनिम परिपश्यन्ति धीरा, तस्य योनिम परिपश्यन्ति धीरा। अर्थात त्यस्तो ईश्वरलाई जान्ने बुझ्नेहरू पनि भएका छन्। एकातिर ईश्वरलाई सर्वथा अज्ञ अदृष्ट आदि भनिन्छ भने अर्कोतिर दृष्ट र ज्ञ पनि भनिन्छ। यो समस्याको समाधान कसरी गर्ने? आउनुहोस्
इस विषय में विचार करूं। राधे राधे गोविंद, गोविंद राधे, राधे राधे गोविंद, गोविंद राधे।

0: आज विक्रम सम्बत 2083 साल असोज 29 गते बिहीबार आश्विन शुक्ल पंचमी स्कन्द माताको पूजा आराधना गरिदै 15 अक्टूबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Business.

0: पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको साइबर ठगी रोक्न बैंकमा 24 घण्टा सम्पर्क व्यक्ति शीर्षकको शुभ समाचार।
1: दशैं तिहार र छठ पर्वका लामो सार्वजनिक विदा हुन सक्ने साइबर ठगी तथा विद्युतीय वित्तीय अपराध नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले 24 घण्टा सम्पर्कमा रहने गरी जिम्मेवार व्यक्ति तोक्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकलाई निर्देशन दिएको छ। विदाका बेला पनि शंकास्पद कारोबारको विवरण तत्काल उपलब्ध गराउन, ठगीमा प्रयोग भएका खाता पहिचान गर्न र रकम अन्यत्र स्थानान्तरण हुन नदिन यस्तो व्यवस्था गर्न लागि हो। राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था भुक्तानी प्रणाली संचालक र भुक्तानी दायकलाई सम्पर्क व्यक्तिको नाम, पद, मोबाइल नम्बर तथा 24 घण्टा निगरानी हुने ईमेल ठेगाना उपलब्ध गराउन भनेको छ। सम्बन्धित संस्थाले ती विवरण नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाउनु पर्नेछ। चाड़ पर्वका बेला बैंकका नियमित सेवा सीमित हुने भए पनि विद्युतीय कारोबार निरन्तर हुने भएकाले ठगीको सूचना प्राप्त भएपछि तत्काल समन्वय गर्न सकिने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको हो।
2: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: हेल्दी

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

0: नेपाली खबर
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर 450 परिवारको 10 होल्डिङ सेन्टरमै शीर्षकमा खबर छ। सुकुम्बासी र बाढ़ी पीड़ित गरी करिब 450 परिवारले यसपटकको 10 होल्डिङ सेन्टरमै मनाउने भएका छन्। होल्डिङ सेन्टरमा 10 मनाउने भोटेकोसी बाढ़ी पीड़ित परिवार 350 छन्। त्यस्तै गत वैशाखदेखि 109 सुकुम्बासी परिवारहरू होल्डिङ सेन्टरमा छन्। उनीहरूको होल्डिङ सेन्टरको बसाई कहिलेसम्म लम्बिन्छ भन्ने टुंगो छैन। सरकारले भोटेकोसी बाढ़ी पीड़ितका लागि भने तत्काल अस्थायी आवास बनाउने घोषणा गरेको छ। यसका लागि जग्गा पहिचान समेत भइसकेको छ। पूर्वाधार विकास मन्त्रालय मार्फतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव मच्चाकाटी महर्जनका अनुसार अझै पनि 109 सुकुम्बासी परिवार विभिन्न 3 होल्डिङ सेन्टरमा बस्दै आएका छन्। उनीहरू भक्तपुरको बोडै स्थित कृषि तालिम केन्द्र, करिपाठी स्थित विद्युत तालिम केन्द्र तथा काठमाण्डौको इचंगु नारायण स्थित अपार्ट बस्दै आएका छन्। उनीहरूका लागि आवासको व्यवस्था सरकारले गर्दै आएको छ। होल्डिङ सेन्टरमा नबसेका सुकुम्बासी परिवारलाई महिनाको 15,000 रूपियाँका दरले सरकारले भाड़ा खर्च दिने गरेको समेत महर्जनले बताएका छन्। सरकारले गत वैशाखमा काठमाण्डु उपत्यका विभिन्न स्थानमा बस्दै आएका सुकुम्बासीलाई हटाएको थियो। सुकुम्बासी बस्तीबाट हटाइएका परिवारलाई अस्थायी रूपमा विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। सरकारले 19 सुकुम्बासी बस्ती डोजर लगाएर भत्काएको थियो। सुकुम्बासी बस्तीबाट हटाइएका 388 परिवारलाई शुरूमा नगरकोट, बनेपा, किर्तिपुर, बोडे, खरीपाटी, बालाजुका विभिन्न होटल र इचंगु नारायणमा राखिएको थियो। विस्तारै सरकारले होल्डिङ सेन्टर खाली गराउन थाल्यो। केही होल्डिङ सेन्टर खाली पनि गराइए। हाल 3 होल्डिङ सेन्टरमा सुकुम्बासी रहेका छन्। सुकुम्बासी बस्ती हटाउने क्रममा वैशाखमा 2,787 घर टहरा भत्काइएका थिए। होल्डिङ सेन्टरमा 10 मनाउने भोटेकोसी बाढ़ी पीड़ित परिवार समेत 350 छन्। त्यस्तै गत वैशाखदेखि 209 सुकुम्बासी परिवार होल्डिङ सेन्टरमा छन्।
2: दागीहरूको राजदूत आकांक्षामा ब्रेक शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रियामा सहभागी भएका 13 मध्ये 2 नाम अस्वीकृत भएको छ। जापानका लागि प्रस्तावित राजदूत विज्ञान कुमार थापाको नाम होल्ड गरिएको छ। नेपालको संसदीय इतिहासमा सुनवाईबाट पहिलो पटक राजदूतको नाम अस्वीकृत भएको हो। महिला हिंसाको विषयमा गम्भीर आरोप लागेका साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुनामणी खरेलको नाम अस्वीकृत भएको छ। अस्वीकृत भएका सुनारमाथि महिला हिंसा, आर्थिक लेनदेन लगायतका गम्भीर आरोप लागेका थिए भने खरेलमाथि आर्थिक हिनामिनाको आरोप छ। होलमा राखिएका थापामाथि पीआरको विषयमा प्रश्न उठेको छ। थापाको परिवार अहिले पनि जापानमा रहेको र उनीहरूसँग पीआर भएकाले स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै होल्ड गरिएको छ। संसदीय सुनवाई समितिका सभापति बोधनारायण श्रेष्ठले थापाले सरकारी कोषबाट पैसा लिए नलिएको र पीआर त्यागेको विषयमा परराष्ट्र मन्त्रालयको पत्र कुर्न प्रस्ताव गरेपछि सहमति जनाइएको थियो। बाँकी 10 नाम भने संसदीय सुनवाई समितिले अनुमोदन गरेको छ। संसदीय सुनवाई सकिएसँगै डाक्टर निश्चलनाथ पाण्डे भारत, कल्याणराज शर्मा चीन, चिरञ्जङ थापा अमेरिका, गौरव शमशेर जबरा बेलायत र सरु जोशी जर्मनीको नाम अनुमोदन भएको छ। त्यस्तै सुरेश कुमार कर्ण इजरायल, पद्माक्षी राणा ओमान, संगम श्रेष्ठ दक्षिण कोरिया, प्राप्ति शेरचन स्पेन र डाक्टर मन्चला झा श्रीलंकाको नाम अनुमोदन गरिएको छ। असोज 2 बसेको मन्त्री परिषद बैठकले 13 राजदूतको नाम संसदीय सुनवाईका लागि सिफारिश गरेको थियो।
1: प्रधानमन्त्रीको भारत भ्रमण मंगसिर 2 साता ठूलो परियोजना र पुराना विवाद प्रमुख एजेण्डा शीर्षकमा खबर छ। प्रधानमन्त्री बालिन्द्र शाहको आगामी मंगसिर 2 साता हुने भारत भ्रमणका लागि काठमाण्डु र नयाँ दिल्लीमा तयारी शुरू भएको छ। गत 13 चैतमा सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको हो। उच्च कूटनीतिक स्रोतका अनुसार भारत भ्रमणको मिति तय हुन भने बाँकी छ। केही भारतीय र नेपाली संचार माध्यमले शाहले 23-25 नोभेम्बर, 7-9 मंगसिरमा भारत भ्रमण गर्ने समाचार प्रकाशित गरे पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भ्रमणको मिति निश्चित भइ नसकेको बताएका छन्। स्रोतका अनुसार शाहको भारत भ्रमण 3 हुनेछ भने दिल्ली बाहिर जाने सम्भावना कम छ। भ्रमणका क्रममा शाहले भारतीय समकक्षी नरेन्द्र मोदी र अन्य वरिष्ठ भारतीय मन्त्रीहरूसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नेछन्। दुवै पक्षबीच
0: विभिन्न सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाइ छ। प्रधानमन्त्री शाह असोज दोस्रो साता संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन न्यूयोर्क गएका थिए। गत 13 चैतमा पदभार सम्हाले यता उनको यो पहिलो विदेश भ्रमण थियो। परराष्ट्र मन्त्री शिशिर खनाल पनि महासभामा सहभागी भएका थिए। महासभामा सहभागी भएर फर्किएपछि खनालले उपयुक्त समयमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने बताएका थिए। दुवै पक्षले शाहको भ्रमणलाई फलदायी र परिणाममुखी बनाउन चाहेको समेत उनको भनाइ थियो।
2: जनगुनासो सम्बोधन गर्न रासोपालाई चुनौती शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले ठूलो तामझाम, सामाजिक सञ्जालमा व्यापक प्रचार र आकर्षक नाराका साथ देशव्यापी रूपमा सञ्चालन गरेको हामी आउँदैछौ अभियान मंगलबार सकिएको छ। असोज 20 गते धादिङ बेसीबाट शुरू भई 27 गते सम्पन्न भएको अभियानमा रासोपाले आफ्ना सांसद र केन्द्रीय सदस्यलाई विभिन्न जिल्ला र स्थानीय तहमा खटाएको थियो। अभियानका क्रममा सहभागी सांसद तथा नेताका अनुसार नागरिकले उठाएका जनगुनासा दैनिक जीवनका सवाल

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ।

0: पार्टीको संरचनामा महिला सहभागिताको प्रश्न पनि उठ्यो। साथै राज्यको केन्द्रीय संरचना स्थानीय तहका वास्तविक आवश्यकता नमिल्दा जिल्लाहरूमा अपेक्षित विकास निर्माण हुन नसकेको र जनभावना अनुसार योजना नआएको स्थानीय प्रतिनिधि र जनताले बताएका थिए। उनीहरूले वडा स्तरसम्म पुगेर नागरिक कार्यकर्ता र सरकारवालासँग प्रत्यक्ष संवाद गरेका थिए। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित यो कार्यक्रमले पार्टीको संगठन, जनसम्पर्क र चुनावी रणनीतिमा महत्वपूर्ण तर मिश्रित प्रभाव पारेको देखिन्छ। जनगुनासो सम्बोधन गर्न रासोपालाई चुनौती शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
1: दशमीमा ओरिन्छ रेमिट्यान्स विलास धेरै शीर्षकमा खबर।

0: मिश्रित प्रभाव पारेको देखिन्छ। जनगुनासो सम्बोधन गर्न रासोपालाई चुनौती शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
1: दशैंमा ओइरिन्छ रेमिट्यान्स विलास।

0: धेरै शीर्षकमा खबर छलफल बढाउँछ।
1: मिश्रित प्रभाव पारेको देखिन्छ। जनगुनासो सम्बोधन गर्न रासोपालाई चुनौती शीर्षकमा नागरिक
0: दशैंमा ओरिन्छ रेमिट्यान्स बिला धेरै शीर्षकमा खबर छलफल बढाउँछ। यसमा श्रम गरेर कमाएको रकमको ठूलो हिस्सा उपभोगमै खर्चौदा उत्पादन रोजगारी र पुँजी निर्माणमा योगदान भने सीमित रहेको छ। 2078 असोजमा 83.95 करोड़ रेमिट्यान्स भित्रिएको थियो। त्यस्तै 79 असोजमा 94.1 करोड़, 2080 कार्तिकमा 1.12 अर्ब 62 करोड़ भित्रिएको थियो भने 2082 असोजमा 2.1 अर्ब 22 करोड़ रेमिट्यान्स आप्रवाह भएको छ।
1: कोशी प्रदेशको विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन 2083ले 7 वटै प्रदेशका मुख्यमन्त्रीहरूको सहमतिमा कोशी घोषणा पत्र 2083 जारी गरेको छ। असोज 27 र 28 गते आयोजित सम्मेलनले संघीयता कार्यान्वयन, अन्तरप्रदेशीय सहकार्य र साझा विकासलाई प्राथमिकतामा राख्दै घोषणा पत्र जारी गरेको हो। यस घोषणा पत्र मार्फत मुख्यमन्त्रीहरूले संघीय सरकार समक्ष प्रदेश प्रहरी प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी अधिकारको पूर्ण कार्यान्वयनका लागि आवश्यक संरचना र शक्ति यथाशीघ्र हस्तान्तरण गर्न जोड़दार माग गरेका छन्। यसै गरी प्रशासनिक दोहोरोपना अन्त्य गर्न प्रदेशको कार्य जिम्मेवारीसँग सम्बन्धित संघीय कार्यालय भवन र सम्पत्तिहरू प्रदेश वा स्थानीय तहका तहमा हस्तान्तरण गर्नुपर्नेमा उनीहरूले जोड़ दिएका छन्। मुख्यमन्त्री सम्मेलनबाट कोशी घोषणा पत्र जारी, संघीय सरकारसँग कानूनी र प्रशासनिक सुधारको माग शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।